र कार्यकर्ताहरूलाई कसुर गर्ने ठाउँमा हामी छैनौ, हामी काम गरेर देखाउने ठाउँमा छौ। त्यसैले अबको 35 वर्षसम्म हामीले देशलाई कस्तो बनाउने भनेर कार्ययोजना ल्याउन जरूरी छ, उहाँले भन्नुभयो। उहाँले घण्टी चिन्हमा मतदिएका नागरिकले नै सरकार र पार्टीप्रति प्रश्न उठाउने अवस्था आए राष्ट्रपालाई अप्ठ्यारो पर्ने भएको नेता कार्यकर्ताहरू सचेत हुनुपर्ने कुरामा जोड़ दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत स्वदेशमै खपत गराउन विशेष सहुलियतको तयारी भइरहेको बताउनु भएको छ। विराटनगरमा मोरङका उद्योगी तथा व्यवसायहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले धेरै विद्युत खपत गर्ने ग्राहक र उद्योगलाई मौसमी विद्युत महसुल लागू गर्दै सहुलियत दिने जानकारी दिनुभयो। यसबाट उद्योगको उत्पादन लागत घट्ने र खेर गइरहेको विद्युतको सदुपयोग हुने सरकारको विश्वास छ। विद्युत आपूर्तिलाई थप भरपर्दो बनाउन सुनसरी मोरङ औद्योगिक करिडोरमा 9 नयाँ सब स्टेशन थप्ने काम भइरहेको मन्त्री श्रेष्ठले बताउनु भएको छ। उद्योगी व्यवसायीहरूले भने नेपाली उद्योगको उत्पादक प्रतिस्पर्धात्मक क्षमता बढ़ाउन तत्काल विद्युत आपूर्ति प्रणालीमा सुधार गर्नुपर्ने माग गरेका छन्। उनीहरूले नियमित तथा गुणस्तरीय विद्युत आपूर्तिको सुनिश्चितता सहित उत्पादनमूलक उद्योगको डिमाण्ड शुल्क खारेज गर्न र विद्युतमा लागिरहेको मूल्य अभिवृद्धि कर भ्याट हटाउन सरकारको ध्यान आकर्षण गराएका छन्। साथै 1 अर्ब रूपियाँ भन्दा धेरै पूँजी भएका उद्योगलाई आफ्नै प्रयोजनका लागि विद्युत उत्पादन गर्न अनुमति दिनुपर्ने उनीहरूको माग छ। आन्तरिक विद्युत खपतका लागि आवश्यक पूर्वाधार र अनुमति सुनिश्चित भए आफूहरू 5 देखि 50 मेगावाटसम्म थप विद्युत खपत गर्ने गरी लगानी गर्न तयार रहेको उद्योगीहरूले बताएका छन्। मलेसियाले नेपालका 25 व्यवसायीलाई मात्र कामदार पठाउने गरी कम्पनीहरू सूचीकृत गरेपछि नेपाल सरकार र म्यानपावर व्यवसायी एकै ठाउँ उभिएर विरोध गरेका छन्। मलेसियाको मानव संसाधन मन्त्रालयले गत शनिबारदेखि यस्तो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ, जस अनुसार प्रणालीमा सूचीकृत म्यानपावर कम्पनी मार्फत मात्रै मलेसियामा विदेशी श्रमिक भर्ना गर्न पाउनेछन्। मलेसियाको मानव संसाधन मन्त्रालयले रोजगारदाताले WFWCMSमा सूचीकृत नभएका अन्य म्यानपावर कम्पनी मार्फत विदेशी श्रमिक भर्ना गर्न नपाउने स्पष्ट पारेको छ। नेपालमा इजाजत पत्र लिएर वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेका 100 म्यानपावर कम्पनी मध्ये अब मलेसिया रोजगारीमा प्रत्यक्ष पहुँच पाउने कम्पनीको संख्या 25 सीमित गरिएको छ। मलेसिया सरकारले नेपालका 25 कम्पनीलाई मात्र सूचीकरण गरेपछि त्यसमा नेपाल सरकारले आपत्ति जनाएको छ। त्यति मात्र होइन, श्रम मन्त्री रामजी यादवले नेपालका लागि मलेसियाली राजदूतलाई मन्त्रालयमा बोलाएर गम्भीर चासो व्यक्त गर्नुभएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै मलेसियाको FWCMS पोर्टलमा रिक्रुटमेन्ट एजेन्सीका रूपमा देखिएका 25 नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थाको सूची मान्य नहुने बताउनु भएको छ। नेपाल पर्वतारोहण संघले 8,000 मिटर भन्दा अग्ला थप 6 हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सगरमाथा आरोही संघको 25 वार्षिक उत्सवको अवसरमा हिजो राजधानीमा आयोजित कार्यक्रममा बोल्नुहुँदै संघका अध्यक्ष फुरू गेलजे शेर्पाले यस्तो जानकारी दिनुभएको हो। उहाँले नेपालका थप 6 हिमालको अन्तर्राष्ट्रिय मान्यताका लागि आवश्यक काम अन्तिम चरणमा पुगेको बताउनु भएको छ। 8,000 मिटर माथिका लोत्से सार 8,400 मिटर र लोत्से सेन्टर 8,410 मिटरलाई यसअघि पर्यटन विभागले आफ्नो पीके प्रोफाइलमा थप्दै आधिकारिक मान्यता दिइसकेको छ। साथै ताप्लेजुङ स्थित कञ्चनजंघा क्षेत्रमा 4 नयाँ शिखर पहिचान भएका छन्, जसमा कञ्चनजंघा सेन्टर 8,473 मिटर, कञ्चनजंघा साउथ 8,476 मिटर, यालुङखाङ 8,505 मिटर र यालुङखाङ वेस्ट 8,077 मिटर रहेका छन्। यो प्रक्रिया सफल भएमा 8,000 मिटर भन्दा अग्ला हिमालको संख्या 20 पुग्नेछ, जसमध्ये 8,000 मिटर भन्दा अग्ला 14 हिमाल नेपालमै हुने उहाँको भनाइ छ। उहाँले नेपालको पर्वतीय पर्यटन विश्वको उत्कृष्ट गन्तव्यको रूपमा विकास हुँदै गएको बताउनुहुँदै यसमा सरकार, पर्वतारोहण सम्बन्धी संघ संस्था र सरकारवालाको संयुक्त योगदान रहेको बताउनुभयो।
कोशी गण्डकी र बागमती प्रदेशमा आज र भोलि भारी वर्षाको सम्भावना रहेको छ। सोमबार दिउँसो देशका हिमाली भूभागका केही स्थानमा मेघ गर्जन र सट्याङ सहित मध्यम खालको वर्षा छ भने देशको पहाड़ी भूभागका धेरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। कोशी गण्डकी र बागमतीसँगै लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार सोमबार राति पनि कोशी गण्डकी र बागमती प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा हुनेछ। मंगलबार अर्थात भोलि देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघ गर्जन सट्याङ सहित मध्यम खालको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ। भोलि मंगलबार राति पनि कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। साझा खबरमा अब विदेशको खबर। चीनले अन्तर्राष्ट्रिय सीमा र समुद्री तट हुँदै घुम्ने 25,000 किलोमिटरको विशाल सड़क सञ्जाल निर्माण गर्ने योजना अघि सारेको छ। महत्वाकांक्षी यो परियोजनाले दुर्गम क्षेत्रको आर्थिक विकास र जनताको आय बढ़ाउन सक्ने भए पनि यसले भू राजनीतिक र वातावरणीय जोखिम समेत निम्त्याउन सक्ने देखिएको छ। तर सड़क निर्माणको क्रममा चीनले जटिल भू राजनीतिक अवस्थाको सामना गर्नुपर्नेछ। सड़क केही विवादित सीमा क्षेत्र नजिकबाट जानेछ भने कठोर भूगोल र संवेदनशील पारिस्थितिक प्रणाली भएका क्षेत्रमा वातावरणीय जोखिम व्यवस्थापन गर्नुपर्नेछ। चीनीय सरकारी संचार माध्यमले गोल्डन बोर्डर कोस्ट लूप नाम दिएको यो सड़क सन् 2030 पूरा गर्ने लक्ष्य राखिएको छ। यो सड़क भियतनाम, लाओस, म्यानमार, भारत, भूटान, नेपाल, पाकिस्तान, अफगानिस्तान, किर्गिस्तान, कजाखस्तान र ताजिकिस्तान र रूससँगको सीमावर्ती क्षेत्रबाट जानेछ। विदेशकै खबरमा मध्यपूर्व द्वन्द्वका कारण हर्मुजार र बाबा अल मन्देबा जस्ता विश्वको महत्वपूर्ण समुद्री मार्ग प्रभावित भइरहेका बेला चीनले युरोपसँग जोड्ने नयाँ आर्कटिक समुद्री मार्ग सञ्चालनमा ल्याएको छ। चीनको आइस सिल्क रोड नाम दिएको यो मार्ग चीनको पूर्वी तटीय शहर निङबोबाट शुरू भएर रूसको नर्दन सी रूट हुँदै आर्कटिक क्षेत्र पार गर्दै बेलायतको फेलेक्सिस्टोमा पुग्छ। चीनिया कम्पनी सी लेजेण्डले गएको वर्ष यो मार्गको परीक्षण यात्रा गरेको थियो। परीक्षण यात्रामा चीनबाट युरोप पुग्न झण्डै 20 दिन लागेको अल जजिराले जनाएको छ।

चीनले आर्कटिक मार्गलाई अघि सारेको छ। विशेषज्ञहरूले यो मार्ग तत्काल सहेज नहरको पुनः विकल्प बन्ने भन्दा पनि मौसमी वैकल्पिक मार्गको रूपमा महत्वपूर्ण हुन सक्ने बताएका छन्। साझा खबरमा अब खेलकुदको खबर। 14 दक्षिण एसियाली खेलकुद सहित 20-28 अठाइससम्म पाकिस्तानमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको गत आइतबार इस्लामाबादमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा सहभागी नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधिका अनुसार प्रतियोगितामा कुल 28 खेल समावेश हुनेछन्। समावेश खेलमा एथलेटिक्स, पौडी, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बिलियर्ड एण्ड स्नुकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्याण्डबल, हकी, जुडो, कबड्डी, कराते, रोविङ, रुग्बी, सेभेन्स, सुटिङ, स्क्वास, टेबल टेनिस, तेक्वान्डो, टेनिस, ट्रायलथन, भलिबल, भारोत्तोलन र कुस्ती उसु रहेका छन्। प्रतियोगिताको 13 संस्करण नेपालमा सन् 2019 डिसेम्बरमा भएको थियो। त्यसैको समापन समारोहको अन्त्यमा पाकिस्तानलाई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएको थियो। खेलकुद सम्बन्धी अर्को एउटा खबर। राष्ट्रिय एथलेटिक्स टोलीको सन्तोषी श्रेष्ठले काँस्य पदक जित्नु भएको छ। भारतको भुवनेश्वरमा भएको वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टूर सिल्भर 2026 महिला 5,000 मिटर दौड़मा उहाँले काँस्य पदक जित्नु भएको हो। सन्तोषीले 5 किलोमिटरको दूरी 17:31.75 सेकेण्डमा पूरा गर्नुभयो। सन् 2019 स्वदेशमा भएको 13 दक्षिण एसियाली खेलकुद सागमा सन्तोषीले 10,000 मिटरको दौड़मा स्वर्ण पदक जित्नु भएको थियो। यसै गरी त्रिभुवन आर्मी क्लबका धावक सोम बहादुर कुमारले 800 मिटर दौड़मा आफ्नै राष्ट्रिय कीर्तिमान तोड्दा नयाँ कीर्तिमान कायम गर्नुभएको छ। वर्ल्ड एथलेटिक्स सिल्भर लेभल कन्टिनेन्टल टूर अन्तर्गतको प्रतिस्पर्धामा सोम बहादुरले 800 मिटरको दूरी 1:49.55 सेकेण्डमा पूरा गर्नुभयो। यो सँगै उहाँले आफ्नो नाममा रहेको 1:50.25 सेकेण्डको पुरानो राष्ट्रिय कीर्तिमान सुधार गर्नुभएको हो। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। बितेको 35 वर्षको कुरो होइन, आगामी 35 वर्षको योजना ल्याउन राष्ट्रपाल सभापतिको आग्रह। वर्ष याममा बिजुली खपत बढ़ाउन बिजुली सहुलियत दिने सरकारको तयारी। मलेसियाको रोजगारीमा सिन्डिकेट विरोधमा सरकार र म्यान पावर व्यवसाय एकै ठाउँमा। 8,000 मिटर भन्दा अग्ला थप छ हिमालय, अन्तर्राष्ट्रिय मान्यता दिलाउने सरकारको तयारी। 25,000 किलोमिटर लामो रिङ रोड बनाउँदै चीनले खोल्यो युरोप जोड्ने नयाँ समुद्री मार्ग। युरोप पुग्न झण्डै 20 दिन लाग्ने। र 14 दक्षिण एसियाली खेलकुद सहित 20-28 पाकिस्तानमा हुने सन्तोषीलाई काँस्य पदक, सोमबहादुरको नयाँ कीर्तिमान। साझा खबर अहिलेलाई यति नै। अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म यमलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 8 गते सोमबार, अगस्त 24 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको द्वादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सीमावर्ती शहरमा तारे होटलको लहर, पौने 2 खर्ब लगानी। धनकुटाको तरकारी बंगलादेश र भारतीय बजारमा किसान लखपति बन्दै।
1: विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सुविधा बढ़ाउन सुझाव। लगानी, व्यापार तथा आर्थिक सहकार विस्तारमा एनआरएनएसँग समझदारी। मलेसिया कामदार पठाउन सिन्डिकेट गर्न खोजिएको भन्दै विरोध।
0: संचालनमा आउँदै 10 प्रसारण लाइन, नाडाको प्राथमिकतामा स्वदेशी उत्पाद। वनस्पति तेलले निर्यात धान्दै व्यापार घाटाको खाडल भने अझै उस्तै।
1: गिनीमा फोहोरको थुप्रो भत्किँदा पुरिएर 30 जना मजदूरको मृत्यु। बेलायतका प्रधानमन्त्रीको युक्रेन भ्रमणमा राजनैतिक चासो। क्यानाडालाई व्यापार युद्ध नगर्न अमेरिकाको चेतावनी।
0: र 14 दक्षिण एसियाली खेलकुद आगामी 20 चैतमा 28 खेल समावेश हुने। नेपाली पूर्व राष्ट्रिय बुद्धिचाल खेलाड़ी मोनालिसाले बंगलादेशका 20 प्रशिक्षकलाई प्रशिक्षण दिने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा जापानिज इन्सेफ्लाइटिसको जोखिम र त्यसका लागि स्वास्थ्य मन्त्रालयले लिएको सतर्कताको प्रसंग।
1: जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ़न थालेपछि सबैभन्दा बढ़ी प्रभावित क्षेत्रमा खोप अभियान संचालन गर्ने तयारी थालिएको छ। बालबालिकाका लागि खरिद गरिएको खोप पहिलो चरणमा मृत्युदर उच्च भएको झापाका 30 वर्षभन्दा माथिका व्यक्तिलाई लगाइने निर्णय गरिएको छ। झापामा संक्रमण हुनेको मृत्युदर 60% छ। शुरूमा झापाका 30 वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाइने र पछि उच्च जोखिम भएका अन्य जिल्लामा पनि विस्तार गर्ने स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
3: उच्च जोखिम अहिले हामीले संक्रमणको पुष्टि भएको अनुपात हेर्दा 25 वटा जिल्लाका 59 स्थानीय तहहरू छन्। त्यसमध्ये अलि बढ़ी जोखिम भएका ठाउँहरूमा बाल बालिकाहरूमा खोप लगाउनु पर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौ त्यसै अनुसार लिएर जान्छौ। कसैको पनि त्यसरी खोप लगाउनु पर्ने उमेर समूहका बाल बालिकाहरू जापानिज इन्सेफ्लाइटिसको खोप लगाउन छुट्नु भएको छ भने हामीले 5 वर्ष उमेरसम्मका बाल बालिकालाई नजिकको स्वास्थ्य संस्थाको स्वास्थ्य कर्मीहरूसँग, महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग समन्वय गरेर खोप लगाउन सक्छौ। अर्को जापानिज इन्सेफ्लाइटिससँग जोडिएको कुनै पनि जिज्ञासा भयो भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको 1115 नम्बरको हटलाइन नम्बर छ।
1: यसैबीच पछिल्लो 6 सातामा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने 59 जना संक्रमित भएका छन्। झापा जिल्लामा 10 जनामा संक्रमण पुष्टि भएकोमा 6 जनाको मृत्यु भएको छ। यो भनेको 60% मृत्युदर हुने मन्त्रालयले जनाएको छ, जुन देशभरिमै सबैभन्दा उच्च रहेको छ। यसैबीच पछिल्लो समय झाडा पखलाको संक्रमण बढ़दै गएको छ। शुक्रराज टपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार पछिल्लो 2 सातामा झाडा पखलाका बिरामी करिब 3 गुणाले बढ़ेका छन्। यसको कारण दूषित खानेपानीलाई लिएको छ। ललितपुरका 3 स्थानीय तह, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक कार्यालयबाट संकलन गरिएका खानेपानीका नमूनामा हानिकारक जीवाणु भेटिएको स्वास्थ्य संस्थाले बताएका छन्।
0: अब शिक्षाको प्रसंग। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयक लेखनका लागि थालेको सुझाव संकलनमा सरोकारवालाहरूले संविधानले नै व्यवस्था गरेको अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयन हुनुपर्नेमा सुझाव दिएका छन्। 7 वटै प्रदेशबाट सुझाव लिएर फर्किएको शिक्षा मन्त्रालयले हिजो काठमाण्डुमा सरोकारवालाको बीचमा छलफल चलाएको थियो। त्यहाँ पनि अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनको विषय उठाइएको छ। प्रदेश स्तरीय छलफलबाट फर्केका शिक्षाविद विद्यानाथ कोइरालाले त्यहाँका सुझाव सुनाउँदै सबै प्रदेशमा अनिवार्य तथा निशुल्क शिक्षा लागू गर्नुपर्ने माग उठेको सुनाउनुभयो। संविधानले शिक्षालाई मौलिक हक राखेको छ। अनिवार्य तथा निशुल्क शिक्षा ऐनले कक्षा 8 अनिवार्य सहित कक्षा 12 शिक्षा निशुल्क हुने व्यवस्था गरेको छ। सरकारी तथ्याङ्क अनुसार नै 7.5 लाख बालबालिका विद्यालय भर्ना हुन नसकेर बाहिर छन्। कक्षा 8 पूरा नगरी विद्यालय छाड्ने प्रवृत्ति कायमै छ।

0: विद्यार्थीको सहभागिताको खोजी गरे भने पाठ्यक्रम समय सापेक्ष सुधार हुनुपर्ने, सिप र प्रविधिलाई प्रश्रय दिनुपर्नेमा पनि सरोकारवालाको जोड छ।
1: प्रमुख प्रतिपक्ष दल कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी पूर्ववत फैसलामा सर्वोच्च अदालतले निस्ता प्रदान गरेपछि अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन प्रक्रिया अघि बढ़ाउन राजनीतिक र प्राविधिक चुनौती देखिएका छन्। यस अवस्थामा मंगिरभित्र महाधिवेशन गर्नै पर्ने पार्टी विधानको बाध्यता सम्बोधन नहुने र यसले पार्टीकै वैधानिकतामाथि प्रश्न उठ्ने सम्भावित जोखिम बढ़ेको विज्ञले बताएका छन्। संविधान र राजनीतिक दलसँग सम्बन्धित ऐनले छ महिना म्याद थप्न सक्ने सुविधा दिए पनि यसको प्रयोगलाई लिएर पार्टीका दुवै पक्ष मात्र होइन कानूनविद पनि विभाजित भएको देखिन्छ। पाँच वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने कांग्रेस विधानको बाध्यात्मक अवस्था छ। चौधौं महाधिवेशनको कार्यतालिका अनुसार आगामी मंगिरभित्र पन्ध्रौं महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने कांग्रेसलाई बाध्यता छ। तर चौधौं महाधिवेशन पक्षधरको माग अनुसार प्रक्रिया रोकिएर मंगिरभित्रै महाधिवेशन गर्न सहज हुने छैन। यस्तो अवस्थामा पुरानो लोकतान्त्रिक दल कांग्रेसको वैधानिकता नै अस्तित्वमै संकटमा पर्न सक्ने भन्दै नेताहरूले चिन्ता व्यक्त गर्न थालेका छन्। कांग्रेस विधानको परिच्छेद 12 विविध अन्तर्गत पदावधि सम्बन्धी व्यवस्था गरिएको छ, जसमा प्रत्येक चार वर्षमा महाधिवेशन हुने उल्लेख गरिएको छ। यसबीचमा गगन थापा नेतृत्वको कार्य समितिद्वारा आगामी सोह्र र उन्नाइस असोजमा पन्ध्रौं महाधिवेशन गर्ने कार्यतालिका बनाइएको छ भने आधिकारिकताको फैसला निस्ता पाएपछि मात्रै उत्साहित मात्रै अगाडि बढ़न भन्दै देउबा पक्ष समूहले सर्वोच्चमा पुनः निवेदन दर्ता गर्ने प्रक्रियामा अगाडि बढ़ेको नेताहरूले बताएका छन्।
0: एशिया प्रशान्त प्रसारण विकास संस्था एआईबीडीको 24 साधारण सम्मेलन तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला आजदेखि काठमाण्डुमा शुरू हुँदैछ। एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित तथा समावेशी समाजको लागि संचार माध्यम भन्ने मूल नारासहित शुरू हुन लागेको यो कार्यशाला 3 दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रमको आयोजना एआईबीडी र सामुदायिक रेडियो प्रसारक संघ अकोराबको संयुक्त तत्वावधानमा शुरू हुन लागेको छ र देश विदेशका विभिन्न विज्ञ तथा सरोकारवाला निकायले सहभागिता जनाउनेछन्। एआईले पछिल्लो समयमा प्रसारण क्षेत्रमा पारेको प्रभाव र यसको उपयोगिताको बारेमा पनि विभिन्न विषयमा छलफल हुनेछ भने आज पहिलो दिन विभिन्न 4 विषयमा सत्रहरू सञ्चालन हुनेछन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा देश विदेशमा पुग्ने गरी तरकारी उत्पादन गर्ने किसानको आमदानी पनि राम्रो।
2: मैले सिद्धुवा कृषि भण्डारकै नामबाट जाने हो, सिद्धुवा कृषि भण्डारले नै भिसिटिएस बिल काट्ने हो। दिनको 15 गाडी चाहिँ पश्चिम बंगाल जान्छ, अनि बिहार जान्छ, उत्तर प्रदेश होइन बंगलादेश पनि जान्छ।
0: लगानी व्यापार तथा आर्थिक सहकार्य विस्तारमा एनआरएनएसँग समझदारी, मलेसिया कामदार पठाउन सिन्डिकेट गर्न खोजिएको भन्दै विरोध, सीमावर्ती शहरमा तारे होटलको लहर, 2.25 खर्ब लगानी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
4: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
3: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही

0: जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
6: आजको कारोबारको पहिलो पृष्ठमा ताक्सु घाटमा बाढ़ीले बगाएको भेरी करिडोर 9 दिनपछि खुल्यो शीर्षकमा हेमन्त किसले सुर्खेतबाट खबर लेख्नु भएको छ भने मलेसिया कामदार पठाउन 25 कम्पनी छनौट, सिन्डिकेट गर्न खोजिएको आशंका, विवाद शुरू शीर्षकको खबर छ। नेपालबाट मलेसिया श्रमिक पठाउन सिन्डिकेट खड़ा गर्ने प्रयास गरिएको छ। मलेसियाले नेपालबाट श्रमिक लैजान हालै 25 वटा मात्रै म्यान पावर कम्पनी छनौट गरेपछि सिन्डिकेट गरिएको आशंका गरिएको हो। यही कारण विवाद शुरू भएको छ। मलेसियाको यो नीतिप्रति नेपाली म्यान पावर व्यवसायी र सरकार दुवैले विरोध समेत जनाएका छन्। यसैबीच वैदेशिक रोजगार व्यवसायी संघले हिजो मलेसियाले छनौट गरेका कम्पनी मध्ये 2 वटा कम्पनीमा ताला पनि लगाएको छ। संघका अध्यक्ष डिग बहादुर छत्रीले पत्रकार सम्मेलन मार्फत सांकेतिक कार्यवाही प्रक्रिया शुरू गरेको समेत उहाँले जानकारी दिनुभएको छ। त्यस्तै भित्रपृष्ठमा 3,500 लिए टेलिमेडिसिन सेवा शीर्षकको खबर छ भने त्यस्तै गरी पर्यटन क्षेत्रमा करोड़ौं लगानी, आर्थिक गतिविधि न्यून शीर्षकमा दोलखाको खबर प्रकाशित छ। कान्तिपुरको भित्रपृष्ठमा वनस्पति तेलले धानेको निर्यात, व्यापार घाटाको खाडल उस्तै शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। पछिल्ला 4 महिनादेखि लगातार 2 खर्ब रूपियाँ भन्दा बढ़ी रहँदै आएको नेपालको मासिक वस्तु आयात चालू आर्थिक वर्षको पहिलो महिना साउनमा पनि 2 खर्ब रूपियाँ भन्दा तल झरेको छ। गत चैत्रदेखि असारसम्म हरेक महिना 2 खर्ब रूपियाँ भन्दा बढ़ीको वस्तु आयात भएकोमा साउनमा 1,87,44,36,00,000 रूपियाँको वस्तु आयात भएको छ। त्यस्तै नाडाको प्राथमिकतामा स्वदेशी उत्पादन शीर्षकमा पनि सुरज कुँवरले खबर लेख्नु भएको छ।
5: सीमावर्ती शहरमा तारे होटलको लहर, पाउने 2 खर्ब लगानी शीर्षकमा भित्रीपन्नामा खबर छापिएको छ। भारतीय पर्यटक क्यासिनो, धार्मिक पर्यटन, डेस्टिनेशन वेडिङ, व्यापारिक गतिविधि र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावनाले सीमावर्ती शहरमा तारे होटल केन्द्रहरू बन्न लागेको बारेमा भवानी भट्टले महेन्द्रनगरबाट, रंजना बिसीले कैलाली, रूपा गहतराजले नेपालगंज, दिपेन्द्र बडुवालले भैरहवा, नवीन पौडेलले प्रासीबाट, शंकर आचार्यले वीरगंज र पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ। कोशीमा 12 वटा सञ्चालन छन् तारे होटल, 6 वटा निर्माणाधीन छन्। अनुमानित लगानी 50 अर्ब रूपियाँ छ। रोजगारी करिब 2,000 दिने तयारी गरिएको छ। मध्य प्रदेशमा 8 वटा 4 र 3 तारे सञ्चालन छन्, एउटा 5 तारे र 2 4 तारे निर्माणाधीन अवस्थामा छन्। लुम्बिनी प्रदेशमा रूपन्देहीमा 25 वटा 4 र 5 तारे सञ्चालन छन्, 8 वटा निर्माणाधीन अवस्थामा छन् भने 1,25,000,000,000 अनुमानित लगानी छ। 6,000 भन्दा बढ़ीलाई रोजगारी दिने भनिएको छ। सुदूरपश्चिममा 5 वटा तारे होटल छन्, 3.5 अर्ब रूपियाँ अनुमानित लगानी छ भने करिब 1,000,000,000 रोजगारी दिएको होटल संचालक संघ तथा व्यवसायीका कुराकानी आधारमा उल्लेख गरिएको छ। अर्को खबर, नेपाली बिजुलीको सदाबहार बजार भारत बन्ला, शीर्षकमा गोकर्ण अवस्थी र सीमा तामाङले लेख्नु भएको छ। आगामी एक दशकमा भारतमा बिजुलीको माग दोब्बर हुने प्रक्षेपण छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईए को ऊर्जा योजना अनुसार सन् 2035-36 उच्चतम विद्युत माग 459 मेगावाट पुग्नेछ। 2980 नेपाल र भारत बीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। पूर्व उपाध्यक्ष इपान आशिष गर्गले संसार ऊर्जाका लागि जलविद्युत नै पर्खेर नबस्ने र हामीले उत्पादनमा तीव्रता दिनुपर्ने भनेर धारणा राख्नु भएको छ। 30-35 वर्षको अनुमति पत्र छ भनेर ढुक्क बस्ने अवस्था छैन, तर नेपाल कुम्भकर्ण जसरी सुतिरहेको छ यस संसार कहाँ पुगिसक्यो भनेर उहाँले टिप्पणी गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले भने सरकारले बिजुली व्यापारमा जोड़ नदिएको टिप्पणी गर्नुहुन्छ। उत्पादन क्षमता विस्तार नगरी विद्युत निर्यातको लक्ष्य पूरा गर्न नसकिने पनि उहाँले धारणा उल्लेख गर्नुभएको छ। फरार पक्राउको फर्जी तथ्याङ्क शीर्षकमा शिवपुरीले रौतहटबाट लेख्नु भएको छ। बाटामा जरिवाना असुली, कागजमा गिरफ्तारी शीर्षक दिइएको छ। बेजिङमा ह्युमनोइड रोबोटको भिडन्त, नेपाल भने कछुवा गतिमा शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। बेजिङमा दोस्रो विश्व ह्युमनोइड रोबोट गेम्सको रोमाञ्चक भिडन्त भइरहँदा चीनले विश्व रोबोट बजारमा 97% निर्यात हिस्सा ओगटेर आफ्नो एकाधिकार जमाएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा बर्खायाममा बढ़ने विद्युत सहुलियत दरमा शीर्षकमा कोशी प्रदेश ब्यूरोबाट लेखिएको खबर छापिएको छ। उद्योग उत्पादन लागत घटाउने, विद्युत खपत बढ़ाउने र प्रणालीमा उपलब्ध अतिरिक्त विद्युतलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले विद्युत महसूललाई थप व्यावहारिक बनाउने विषयमा सरकारले काम गरिरहेको उल्लेख गरिएको छ। शुरू अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने शीर्षकमा खबर छापिएको छ। नारायण काफ्रेले लेख्नु भएको हो। सर्वोच्च अदालतले शुरू अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानूनले स्पष्ट रोक नलगाएको अवस्थामा, माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा राजनैतिक प्रतिस्पर्धामा बन्देश लगाउन नमिल्ने नजिर स्थापित गरेको छ। शुरू अदालतको फैसलाकै आधारमा निर्वाचनमा उम्मेद्वार रद्द गर्न नपाइने व्यवस्था अदालतले गरेको हो। शुरू तहको अदालतले गरेको फैसलाकै आधारमा उम्मेद्वार बन्न नपाइने प्रष्ट कानूनी व्यवस्था भएकोमा बाहेक निर्वाचनमा भाग लिन रोक लगाइनु राजनीतिक अधिकार संकुचन हुने व्याख्या पनि सर्वोच्चले गरेको छ। राष्ट्रसंघको नयाँ महासचिवमा 7 प्रतिस्पर्धी शीर्षकमा पनि खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा आन्तरिक विवादले वैधानिकताकै संकट उन्मुख, कांग्रेस शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। 5 वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने कांग्रेस, विधानको बाध्यात्मक व्यवस्था मंगिरमा सकिँदैछ, संविधान र राजनैतिक दल सम्बन्धी ऐनले 6 महिना म्याद थप्न सक्ने सुविधा दिए पनि यसको प्रयोगलाई लिएर पार्टीका दुवै पक्ष मात्र होइन कानूनविद पनि विभाजित बनेका छन्। बितेको 35 वर्षको हिसाब गर्ने होइन, अबको 35 वर्षको योजना ल्याउनुहोस् भनेर केन्द्रीय सदस्यहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भन्नुभएको बारेमा पनि खबर छापिएको छ। 12 वर्षमा पनि अलपत्र काठमाडौँ भ्यू टावर ठेकेदार बेपत्ता शीर्षकमा अर्को खबर छापिएको छ भने भित्रीपन्नामा दोहोरो विपदको मारमा जाजरकोट, भेरीका पहिरो पीड़ित 237 परिवारको बास स्कूल र टेन्टमा, जुनी चाँदे र नलगाटका 66 परिवार आफन्तको शरणमा पुगेको बारेमा रेशम बहादुर खड्काले जाजरकोटबाट लेख्नु भएको खबर छ। सत्ता साझेदार दलभित्रको किचलोले दबावमा बागमतीका मुख्यमन्त्री शीर्षकमा पोस्ट राज अधिकारीले लेख्नु भएको छ भने धान सिंचाईका लागि मोटर चलाउन खोज्दा लाग्यो करेन्ट, सिरहामा एकै दिन 3 जनाको मृत्यु भएको बारेमा मणिलाल विश्वकर्माले लहानबाट लेख्नु भएको छ।
6: साझा खबरमा अब विदेशका खबर। गिनीमा फोहोरको थुप्रो भत्किँदा पुरिएर 30 मजदूरको मृत्यु भएको छ। थप 22 घाइते भएका छन्। घाइते मध्ये 6 अवस्था गम्भीर रहेको छ। भारी वर्षापछि सो क्षेत्रमा रहेको डम्पिङ क्षेत्रको फोहोरको थुप्रो भत्किएको थियो। घटनापछि जीवित व्यक्तिको खोजी तथा उद्धारका लागि सेना तथा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। बेलायतका प्रधानमन्त्री एन्डी वर्नहम पहिलो विदेश भ्रमणका क्रममा आज युक्रेनको राजधानी किव जाने हुनुभएको छ। युक्रेनको 35 स्वतन्त्रता दिवसका अवसरमा उहाँको भ्रमणलाई विश्व राजनीतिमा चासोका रूपमा हेरिएको छ। भ्रमणका क्रममा उहाँले बेलायत र फ्रान्सको पहलमा गठन गरिएको युक्रेन समर्थक राष्ट्रहरूको गठबन्धनको पहिलो बैठकको अध्यक्षता समेत गर्ने बताइएको छ। र ट्रम्प प्रशासनले क्यानाडालाई अमेरिका विरूद्ध व्यापार युद्ध जित्न खोज्नु मूर्खता हुने चेतावनी दिएको छ। व्यापार वार्ता असफल भएपछि करिब 20 अर्ब डलरका क्यानाडाली वस्तुमा अमेरिकामा 50% महसुल लागू भएको छ। यो अमेरिकामा क्यानाडाको निर्यातको 5.5% हो। क्यानाडाले सेप्टेम्बर 8 जवाफी महसुल लगाउने घोषणा गरेको छ भने अमेरिकी वाणिज्य मन्त्रीले यसले क्यानाडालाई विनाशकारी असर पार्ने बताउनु भएको छ।
5: साझा खबरमा अब खेल खबर। 7 वर्षदेखि हुन नसकेको 14 दक्षिण एसियाली खेलकुद साखको नयाँ मिति घोषणा गरिएको छ। पाकिस्तानको इस्लामाबादमा भएको शनिबार र आइतबार दक्षिण एसियाली ओलम्पिक काउन्सिल एनओसीको बैठकले प्रतियोगिता आगामी 20-28 चैतसम्म आयोजना हुने टुंगो लगाएको हो। सन् 2019 पाकिस्तानले नेपालबाट 14 संस्करण आयोजनाको झण्डा बोकेर गएको थियो। यो अवधिमा COVID-19 साग आयोजना धकिलिएको थियो। भारत र पाकिस्तान बीचको आपसी टकरावका कारण प्रतियोगिता पूर्व निर्धारित समयमा हुन सकेन। यद्यपि भारतले सागभन्दा पनि अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामाथि ध्यान केन्द्रित गरेको पनि विभिन्न टीका टिप्पणीहरू हुने गरेका छन्। पाकिस्तानमै भएको बैठकले 14 सागमा विभिन्न 28 खेल समावेश गर्ने निर्णय पनि गरेको छ। 10 राष्ट्रिय खेलकुदको प्रारम्भिक छनौट पनि हुने जनाइएको छ। सिटी स्क्वायर मल सामा खुशीले 20 एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई प्रोत्साहन स्वरूप नगद प्रदान गरेको छ। बंगलादेशको ढाकामा भएको 10 दक्षिण एसियाली कराती च्याम्पियनशीपमा पदक विजेता खेलाड़ीलाई सम्मान गरिएको छ। गत 15-19 जुलाईसम्म भएको प्रतियोगितामा मीनबहादुर तामाङले स्वर्ण जित्नु भएको थियो। यसैबीच नेपाली पूर्व राष्ट्रिय बुद्धिचाल खेलाड़ी मोनालिसा खम्बुले बंगलादेशका 20 प्रशिक्षकहरूलाई प्रशिक्षण दिनुहुने भएको छ। विश्व विद्युचाल महासंघ फेडेले मुभमेन्ट इन रिफ्यूजी र हिमालयन चेस एकाडेमीको सहकार्यमा सञ्चालन गरिने 1 लामो प्रशिक्षण प्रशिक्षक प्रशिक्षणमा सहभागी हुने मोनालिसा आइतबार बंगलादेश प्रस्थान गर्नुभएको छ। र अस्ट्रेलियाले पाउना टोली बंगलादेशलाई दोस्रो टेस्टको दोस्रो दिनमै इनिङ्स र 51 रनले हराएको छ। घरेलु मैदानमा अस्ट्रेलियाले बंगलादेशलाई दोस्रो इनिङ्समा 94 रनमै अलआउट गर्दै टेस्ट सकिनु 3 दिन अगाडि नै जीत निकालेको हो।
6: पूर्वी नेपाल र भारत अनि बंगलादेशमा तरकारी पुर्याउने धनकुटाको उन्नतिको कथा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
7: क्लासिक टेकको 60th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: साझा खबरमा अब तरकारीबाट समुन्नत धनकुटाको कुरा। गत आर्थिक वर्षमा धनकुटामा 1,57,004 मेट्रिक टन तरकारी उत्पादन हुँदा 7,97,58,00,000 रूपियाँ भित्रिएको छ। पछिल्ला वर्षहरूमा सरकारले कृषि क्षेत्रमा गरेको लगानी, विभिन्न परियोजना लगायतका कारण पनि तरकारी बिक्रीबाट धनकुटाका किसानले राम्रो आमदानी लिन सफल भएका छन्।
8: धनकुटाको छतरजोरपाटी गाउँपालिका वडा नम्बर 6 किसान मेघबहादुर खड्काले 42 रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएको छ। उहाँले आधा जति त टर्की खेती गर्दै आउनु भएको छ। हिउँदको समयमा काउली र साग तथा बर्खाको समयमा भेडे खोर्सानी र काउलीको खेती गरेर वार्षिक 50,00,000 रूपियाँ आमदानी गर्दै आउनु भएको छ।
9: भनेको जस्तो मूल्य पाइँदैन, मूल्य पाएको खण्डमा चाहिँ 70-50 लाखको ट्रान्जेक्सनको कारोबार गरिन्छ।
8: तरकारी उत्पादनको अर्को मुख्य केन्द्र धनकुटाको महालक्ष्मी नगरपालिका 1 घुमाउने पनि हो। 275 घर परिवारको बसोबास रहेको यहाँका 100% मानिसले तरकारी खेती गर्दै आएका छन्। यहाँ वार्षिक 5,00,000-30,00,000 किसानको आमदामी छ। महालक्ष्मीका अगुवा किसान टहल बहादुर गुरुङ,
10: हामी 270-275 घरबाट अहिले 20 जनाको मात्रा गर्दाखेरि मोटामोटी 15-20 जना भन्दा छैन सर। सबै युवाहरू जति यही लागेका छन् कृषिमा। तल्लो बेच्नेले पनि 5,00,000-6,00,000 र हामी अलिक ठुला खेती गर्ने मान्छेहरू चाहिँ हामी 25-30 लाखसम्म बेच्छौँ सर। त्यो चाहिँ अब बजार भाव अनुसार हुन्छ। बजार अब राम्रो आउँदा राम्रै दाम पाउँदा पैसा पनि धेरै हुन्छ।
8: पछिल्ला वर्षहरूमा धनकुटामा प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम, बिउ र औजारमा सहुलियत अनुदान लगायत कृषिका परियोजनाहरू सञ्चालनमा छन्। छतर जोरपाटी गाउँपालिका पत्रिकाका अध्यक्ष छत्र सुब्बा।
11: व्यक्तिवादी चिन्तनको अन्त गर्दै सामूहिकताको विकास गर्दै समूहहरूको निर्माण गरी सबै कृषक समूहहरूलाई 75% अनुदानमा यान्त्रीकरण तर्फ छत्तरपट्टि गाउँपालिकाले लगिरहेको अवस्था छ भने 70-80 समूहहरूले यो यान्त्रीकरणको सामानहरू प्राप्त गरेको छ। अहिलेको हाइब्रिड क्रप्सहरू बिउहरूको उहाँहरूलाई प्रदान गरेको छ।
8: धनकुटाको छत्तरजोरपट्टि गाउँपालिका, पाखरीवास र महालक्ष्मी नगरपालिकाका किसानले व्यावसायिक रूपमा बन्दा, काउली, गोलभेडा, मुला, साग लगाउँदै आएका छन्। धनकुटामा उत्पादन भएको कृषिजन्य उत्पादन सिधुवा बहुद्देश्य सहकारी संकलन केन्द्र छथर जोरपाटी, गुठीटार तरकारी केन्द्र धनकुटा लगायत एक दर्जन तरकारी संकलन केन्द्र मार्फत पूर्वी नेपालको धरानको कृषि बजार इटहरी, विराटनगर, दमक र बिर्तामोड हुँदै भारत, बंगलादेश र भूटानसम्म बिक्री हुने गरेको छ। सिधुवा बहुद्देश्य सहकारी संकलन केन्द्रका व्यवस्थापक मेघेन्द्र गुरुङ,
12: जाने भनेको छ, मैले सिधुवा कृषि भण्डारकै नामबाट जाने हो, सिधुवा कृषि भण्डारले नै भिसिटिएस बिल काट्ने हो। दिनको 15 गाडी चाहिँ पश्चिम बंगाल जान्छ, अनि बिहार जान्छ, उत्तर प्रदेश होइन बांगलादेश पनि जान्छ।
8: अघिल्लो आर्थिक वर्ष 2081-82 1,64,218 मेट्रिक टन तरकारी बाली उत्पादन भएकोमा गत आर्थिक वर्षमा धनकुटामा कुल 1,57,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ। तरकारी उत्पादनको यो परिणाम कोशी पहाड़का भोजपुर, तेह्रथुम र संघसभा जिल्लाको तुलनामा बढ़ी हो भन्नुहुन्छ कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राणा।
13: धरान धनकुटे रोड आयो, त्यस पछाडि यहाँ धनकुटामा चाहिँ तरकारी खेतीहरूको विस्तार हुन थाल्यो र त्यसमा पनि पाखरीवास कृषि अनुसन्धान बस्यो अनि त्यो अनुसन्धान केन्द्रले विभिन्न जातका तरकारी बालीहरू अनुसन्धान गर्यो अनि त्यसले ट्रायलको रूपमा हाम्रो गाउँ गाउँमा किसानहरूलाई वितरण गर्यो निशुल्क। व्यावसायिक रूपमा अरू जिल्लाको अनुपातमा चाहिँ यहाँ धेरै किसानहरू त्यस्तो व्यावसायिक किसानहरू हुनुहुन्छ।
8: धनकुटामा 5,978 हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुने गरेको छ। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम, धनकुटा।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: सीमावर्ती शहरमा तारे होटलको लहर, पौने 2 खर्ब लगानी, धनकुटाको तरकारी बंगलादेश र भारतीय बजारमा किसान लखपती बन्दै,
1: विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सुविधा बढ़ाउन सुझाव, लगानी व्यापार तथा आर्थिक सहायता विस्तारमा एनआरएनएसँग समझदारी, मलेसिया कामदार पठाउन सिन्डिकेट गर्न खोजिएको भन्दै विरोध,
6: संचालनमा आउँदै 10 प्रसारण लाइन नाडाको प्राथमिकतामा स्वदेशी उत्पादन, वनस्पति तेलले निर्यात धान्दै व्यापार घाटाको खाडल उस्तै,
1: गिनीमा फोहोरको थुप्रो भत्किँदा पुरिएर 30 जनाको मृत्यु, बेलायतका प्रधानमन्त्रीको युक्रेन भ्रमणमा राजनैतिक चासो, क्यानाडालाई व्यापार युद्ध नगर्न अमेरिकाको चेतावनी,
6: र 14 दक्षिण एसियाली खेलकुद आगामी 20 चैत्रमा हुने 28 खेल समावेश हुने नेपाली पूर्व राष्ट्रिय बुद्धिचाल खेलाड़ी मोनालिसाले बंगलादेशका 20 प्रशिक्षकलाई प्रशिक्षण दिने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, गृहमन्त्री सुधन गुरूङले पछिल्लो समय आफ्नो गृह जिल्ला पुगेर आफ्नो असन्तुष्टि, आफूमाथि केही विरोध र आलोचना भएपछि भोट फिर्ता लग्न भनेर दिनुभएको अभिव्यक्ति एउटा खुल्ला चौर जस्तो देखिन्छ, जहाँ गृहमन्त्री सुधन गुरूङ जस्ता देखिने व्यक्ति अगाडि कुर्सीमा छन्। नजिकै एकजना पाको उमेर देखिएका व्यक्ति बसेका छन् टुक्रुक्क, र पछाडिपट्टि भने सिलिण्डर छ। त्यहाँ पुगेका ती पाको उमेरका व्यक्ति केही भन्दैछन् गृहमन्त्री जस्ता देखिने व्यक्तिसँग, माथि यस्तो देखिएको छ। गृहमन्त्रीज्यू, भोट फिर्ता लिँदा चाहिँ नागरिकै चाहिन्छ कि रित्तो सिलिण्डर मात्रै देखाए पुग्छ?
6: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा हामी विशेषतः शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्रबाट भए गरेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम जीवन रक्षा प्रसारण गर्ने गर्छन्। आजको जीवन रक्षामा हामीसँग सम्वादका लागि सिन्धुपाल्चोकको चौतारा साँका चोक गढी नगरपालिकाका उपमेयर सीता थापा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ उपमेयर। पाँच वर्ष मध्ये 4 वर्ष झन्डै बित्यो, अब 1 वर्ष बाँकी रहँदाखेरि हामी यो ढंगबाट यसरी अगाडि बढ्दैछौ भन्ने अलि नयाँ खालको योजना हो कि जसरी 4 वर्ष बित्यो त्यसरी नै फेरि बाँकी 1 वर्ष पनि बित्ने गरी काम कुरो यहाँहरूले गर्दै हुनुहुन्छ?
1: 4 वर्षको समीक्षाको विषयमा त आफ्नै बाटो छँदैछ, तर हरेक वर्ष भनौं अथवा हरेक अन्तिम समयसम्म पनि जिम्मेवारी पूरा गर्ने सवालमा, योजना बनाउने सवालमा र कार्यान्वयन गर्ने सवालमा चाहिँ उस्तै नै हो। भन्न खोजेको मतलब कस्तो भन्दाखेरि यो अन्तिम हो, त्यही भएर अब सकि त हाल्यो भन्ने पनि विषय होइन। यो अन्तिम हो, बाँकी रहेका जम्मै काम अहिले गरिसकौं भन्ने पनि होइन।
0: तर कतिपय जनप्रतिनिधिको कुरा हामीले सुन्दाखेरि चाहिँ 4 वर्ष त गइहाल्यो, अब जाँदा जाँदै 1 वर्ष पनि के विवाद हुनु अथवा के दुश्मनी कमाउनु भन्ने ढंगबाट कतिपयमा त्यस्तो खालको पनि महसुस हुँदो रहेछ। तपाईँलाई चाहिँ कस्तो छ?
1: हाम्रोमा अब विवाद निम्त्याउने या दुश्मनी बढ़ाउने भन्ने त विषय नै आउँदैन। अब आफ्नो जिम्मेवारी पूरा गर्ने भन्ने मात्रै विषय आउँछ, र त्यो 1 वर्ष बाँकी छ या 1 महिना बाँकी छ वा 1 दिन बाँकी हुँदाखेरि पनि अन्तिम समयसम्म आफूले जानेको, बुझेको, सकेको इफोर्ट लाउने कुरा त रहि नै हाल्छ। त्यस कारणले गर्दाखेरि अन्तिम वर्ष हो, हातै छोडेर हिँडिहालौँ पनि होइन, अन्तिम वर्ष हो, जम्मै गरिसकौँ भन्ने पनि होइन। जस्तो
0: भनेको सुधारको लागि अब 1 वर्षमा जो 4 वर्षमा हामीले त्यो गल्ती दोहोर्याएका थिएनौ, अब 1 वर्षमा यसबाट चाहिँ बच्नुपर्छ भनेर केही योजना बनाएर काम गर्दै हुनुहुन्छ कि कस्तो छ?
1: यस्तो चाहिँ हुन्छ, अब कस्तो भन्दाखेरि यो चुनावी वर्ष पनि हो। अब त्यसो हुँदाखेरि साविकको चाहिँ जनप्रतिनिधि प्रमुख, उपप्रमुख या वार्ड अध्यक्षहरू सबैजनाको पब्लिकको लेभलबाट र अन्य फरक राजनैतिक पार्टीहरूबाट चाहिँ कमीहरू औल्याउने र खोजी गर्ने काम चाहिँ अलि धेरै हुन्छ जस्तो लाग्छ।
0: विरोधीहरूबाट
1: म त्यसलाई विरोधी पनि भन्न चाहदिन, जो सचेत जनताहरू अथवा सर्वसाधारण अथवा अन्य पार्टीका लिडरहरू, उहाँहरूले चाहिँ उहाँहरूको कमी अलि धेरै पत्ता लाउन पाए, अब उहाँहरूलाई चाहिँ होइन भन्दा फरक मान्छे अथवा आफू चाहिँ त्यो ठाउँमा पुग्ने एउटा अभिलाषा पनि होला, र अलिकति जनतामा अवेरनेस अनि सचेतना बढी पनि वृद्धि पनि भएको हुन सक्छ।
0: तपाईँले यस्तो कुरा चाहिँ 4 वर्ष अगाडि नै लागिराखेको थियो कि अरूले कुरा काट्ने अथवा विरोध गर्ने बाटो ठाउँ दिनु हुँदैन भन्ने, र समय बिताउँदै जाँदाखेरि त्यो कुरा चाहिँ थाहा हुँदै गयो?
1: अब म चाहिँ अलिक धेरै आलोचना स्वीकार गर्ने मान्छे हो, किनभने हामीलाई जो चौघेराभित्र हामी हुन्छौँ, जुन परिधिमा, त्यहाँनिर चाहिँ अलि धेरै प्रशंसै प्रशंसा गर्ने, राम्रै राम्रो भन्ने, होइन यो पनि ठिक छ त्यो पनि ठिक छ भन्ने जस्तोको जमात चाहिँ अलि धेरै हुन सक्छ कि, तर ठ्याक्कै अगाडि आएर आलोचना गर्ने अथवा सामाजिक सञ्जालमा विरोध गर्ने मान्छेहरू चाहिँ एउटा सच्चा चाहिँ आलोचक जस्तो लाग्छ, र त्यो कुरा हिजोको दिनमा पनि थियो, आज पनि छ, त्यसलाई हामीले स्वीकार्नु नै पर्छ, किनभने काम गर्दै जाँदाखेरि राम्रोको लागि गर्ने हो, फेरि राम्रो भन्नेको संख्या पनि त धेरै हुनुहुन्छ नि त, जजमेन्ट या मूल्याङ्कन भने दुई वा दुई भन्दा बढीले मात्रै भन्ने हुँदैन नि त, नगरपालिकाभित्रकोले मात्रै भन्ने पनि हुँदैन होइन, नगरपालिका भन्दा बाहिरको राष्ट्रिय परिस्थितिको विषय अथवा अन्य नगरपालिकाले गरेको अथवा नगरेको कामहरू पनि हामीले गरिरहेका छौं होइन, त्यसले गर्दाखेरि त्यो हिजो पनि थियो र अहिले पनि रहिरहन्छ हुन्छ भनेर मानसिक हिसाबमा चाहिँ म चाहिँ तयार छु।
0: जस्तो अब हरेक आर्थिक वर्षको लागि हामीले बजेट बनाउने, त्यो अनुसारको कार्यक्रमहरू सबै ल्याउने, तर खर्च गर्दै जाँदाखेरि अथवा काम गर्दै जाँदाखेरि आर्थिक वर्षको अन्त्यमा अलि बढी काम गरेको जस्तो देखिने, जसमा गुणस्तरको विषयलाई लिएर विभिन्न पाटो र पक्षबाट चाहिँ प्रश्नहरू आउने हुने गर्छ। यो चौतारा साँगाचोक गढी यो अरू ठाउँमा सुनिने गुनासो भन्दा केही फरक छ कि अथवा सिक्दै जाँदाखेरि भइराखेको अहिलेको बुझाइ अलिक फरक अथवा कार्यक्रम अलिक फरक हो?
1: यो तपाईँले भन्नुभएको यो आर्थिक वर्षको अन्तिममा चाहिँ बढी काम हुने भन्ने कुरा चाहिँ यो एउटा विडम्बना नै रहेछ। सबै ठाउँहरूमा त्यो समस्या छ, सबै स्थानीय तहमा, स्थानीय तहमा मात्र होइन प्रदेश र संघीय सरकारमा पनि त्यो समस्या छ होइन। अब हामीले जति पनि नीति विधि कानून बनाए पनि त्यसलाई अन्तिम अवस्थामै लैजानुपर्ने अथवा पुग्ने कुराले चाहिँ गर्दाखेरि विकासमा, सुशासनमा, पारदर्शितामा अनि कामको चाहिँ गुणस्तर सबै कुरामा चाहिँ त्यसले असर गरिरहेको छ। हामी पनि त्योबाट अछुतो रहन सकेनौं।
0: अनि अहिले चाहिँ सुरुबाटै नै काम गर्दै जाउँ भन्ने खालको त्यस्तो केही सरसल्लाह
1: अहिले चाहिँ नि यस्तो छ हो, अहिले हामीसँग थोरै समय पनि छ, त्यसो हुँदाखेरि कामलाई अलिकति व्यवस्थित र अलिक नयाँ ढंगले लिएर जाउँ भन्ने हिसाबले हामीले त्यो चाहिँ शुरूआत गरेका छौँ। अघि तपाईँले मलाई जोड्न खोज्दै हुनुहुन्थ्यो कि यो हामीले के फरक ढंगले गर्यौं भन्दाखेरि यसपालि हामीले नगरपालिकाले चाहिँ विशेष अधिवेशन आह्वान गर्यो। किन भन्दाखेरि हाम्रो चाहिँ विगतको परम्परा यो जुन राजस्व वृद्धिको सवालमा हिजो चाहिँ हाम्रो यो 72-72 जुन ठेका प्रक्रियाबाट काम अगाडि बढेर हामीलाई राजस्व संकलन हुन्थ्यो, त्यो बेलामा हामीले आई प्रतिवेदनबाट जे आउँछ त्यसको रिपोर्ट त्यसकै आधारमा ठेका लगाउँथ्यौं। यो पटक चाहिँ हाम्रो अफिसको अलिकति सिस्टम चाहिँ हामीले परिवर्तन गर्यौं, जुन हिजो जीविसबाटै हुँदै हुँदै आएको भएर हामीले त्यसरी पनि गर्यौं, कति कुरा हामीलाई थाहा पनि थिएन। र अहिले चाहिँ हामीले जुन क्रसरमा स्टक रहेको माल हुन्छ गिटी ढुङ्गा बाल त्यसलाई चाहिँ यो स्टक प्रमाणित गरिरहँदाखेरि हामीले चाहिँ 7,21,00,000 रुपियाँ चाहिँ हामीले यो राजस्वको सुनिश्चितता स्रोतको खोजी गर्यौं हामीले। त्यसो हुँदाखेरि विशेष आन सभा गरेरै जाउँ भन्ने खालको एउटा हाम्रो समझदारी भयो र यो कानून सम्मत हिसाबले पनि हिजो स्रोत सुनिश्चित नभइसकेको होइन 1,19,00,000,000 बजेटको चाहिँ विनियोजन विधेयकमा हामीले पेश गरेको, त्यस कारणले गर्दाखेरि अब यसलाई चाहिँ खर्च चाहिँ एउटा यसलाई पारदर्शी भन्दा पनि एउटा सिस्टमेटिक हिसाबमा नियमसंगत हिसाबमा जाउँ भनेर पनि हामीले त्यसरी गर्यौं।
0: यो चाहिँ के पालिकाको लागि नगरपालिकाको लागि अलिक खतरा राम्रो हो कि अथवा सुशासनको हिसाबले यसलाई कमजोर भन्ने कि बलियो भन्ने?
1: यसलाई त अब कसरी कमजोर भन्न सकिन्छ र यसलाई त बलियो नै भन्नु पर्यो होइन। खतरा त अब त्यस्तो एकदमै खतरा भनेर भन्ने कुरा त त्यति सान्दर्भिक नहोला, तर के हो भन्दाखेरि हामी जब राजस्व वृद्धि गरेर एउटा चाहिँ होइन स्थानीय सरकारहरू स्वतै हिसाबले आत्मनिर्भर हुन्छन्, जति भन्दा जति धेरै चाहिँ राजस्व वृद्धि गरेर आफ्नो आमदानीको स्रोत बनाउन सक्यो त्यति नै एउटा विकास बाँड्ने अथवा आवश्यकताहरू पूरा गर्ने हो नि त। त्यसो हुँदाखेरि अब यति धेरै रकम एकैपटक होइन एउटा स्ट्राटेजीले एउटा प्लानले बढ्नु हुने त नगरपालिकाको लागि राम्रै कुरा हो नि होइन।
0: अनि यो कार्यक्रम चलाउँदै गर्दाखेरि 5 वर्ष मध्ये 4 वर्ष बित्यो र जस्तो महिलाको होला, बालबालिकाको होला, किसानको लागि होला, यो कार्यक्रम बनाउँदै गर्दाखेरि हरेक वर्ष उस्तै दोहोरिँदै जाँदो रहेछ कि अथवा एक वर्ष एउटा कुनै कार्यक्रम एउटा कुनै शीर्षक भयो भने अर्को पटक त्यसमा काम गरिसकेपछि फेरि काम नगर्न पर्ने रहेछ तपाईँको बुझाइ अनुभव?
1: होइन, यो हामीले देख्दाखेरि चाहिँ कस्तो देख्दो रहेछ भने ए पटक पटक किन चाहिँ यो गरिरहनु पर्यो अथवा सधैँभरि एउटै मोडालिटीको एउटै स्टाइलको किन कार्यक्रम गर्नु पर्यो भन्ने जस्तो लाग्दो रहेछ कि। तर एउटा कार्यक्रम त हामीले नगरभरि गर्दा त एउटा दुईवटा तीनवटा पाँचवटा पो वडामा गर्न सक्छौँ त, हामी 14 वडामा जान सक्दैनौ नि होइन। हजुरले महिलाको कुरा गर्नुभयो, अब स्वास्थ्य शिविर गरौं 14 वडामा एउटै आर्थिक वर्षमा सबै चाहिँ महिलाहरूलाई अथवा सबै चाहिँ आङ खस्ने महिलाहरूलाई अथवा सबै ज्येष्ठ नागरिकलाई त्यो त हामी लैजान सक्दैनौ नि त। अनि उस्तै खालको कार्यक्रम देख्दाखेरि ए पहिला नि उस्तै थियो अहिले पनि उस्तै भन्ने जस्तो देखिन्छ। अब अझ यो सचेतनामूलक कामहरू होइन सामाजिक विकासका कामहरू त आज गर्यो अलिकति प्रोग्रेस हुन्छ, एक वर्ष गर्यो अर्को वर्ष गर्यो अलिकति त्यसले चाहिँ त्यसले पिकअप लिन्छ, अनि त्यसपछि अर्को वर्ष गर्दाखेरि मलाई एउटा खालको मोडालिटीको कार्यक्रम चाहिँ कम्तीमा पनि 3 वर्ष गर्नुपर्ने हुन्छ कि।
0: भनेको जनताको काम चाहिँ पाँच वर्षभित्र पनि गर्न नसकिने रहेछ,
1: जनताको काम
0: अथवा सबैलाई पुग्ने गरी सबैको चित्त बुझ्ने
1: गरी पुग्ने गरी सक्दैन, कसैले कुनै पनि पालिकाले सक्दैन, स्थानीय सरकारले. तपाईँ हामी उदाहरण दिउन, हाम्रो एउटा राम्रो प्रभाव पनि भएको, आवश्यकताको पहिचान पनि हामीले गर्न सकेको जस्तो लाग्छ. जस्तो मानसिक स्वास्थ्य समस्या भएका अथवा मनोसामाजिक समस्या भएका बिरामीहरूको लागि चाहिँ मनोसामाजिक परामर्शको कार्यक्रम एक वर्ष गरेर सकिन्छ त सकिँदैन नि. तपाईँको चाहिँ आज 10 लाख रुपियाँ हामीले विनियोजन गर्यौं, 10 लाख त निकै ठूलो अमाउन्ट हो. अब त भयो, पर्याप्त हुनुपर्ने नि, तर त्यसको झन् धेरै ठूलो माग भइरहेको हुन्छ कि होइन. एउटा सानो काउन्सिलिङले, एउटा मनोसामाजिक परामर्शकर्ता उपस्थित भएको हिसाबले उसको ज्यान बचेको छ. अब देख्दा त त्यहाँ त ठूलो भवन बनाएको जस्तो अथवा कुलो बनाएको जस्तो अथवा अन्य स्ट्रक्चर बनाएको जस्तो त देखिँदैन, तर त्यो कार्यक्रमको सान्दर्भिकता र आवश्यकता कति हो भन्ने कुरा त त्यसलाई न्यूनी हामीले त त्यसलाई निमिट्यान्न त पार्न सक्दैनौ, सकेका छैनौ. हाम्रो काम, हाम्रो आशय र उद्देश्य त त्यसलाई न्यूनीकरण गर्ने हो. भनेपछि अब यस्तो कामलाई एक वर्ष गर्यो अर्को वर्ष नगरे पनि हुन्छ भन्न त हामी सक्दैनौ नि. त्यसो भएको कारणले गर्दाखेरि खास गरी सामाजिक विकासका कामहरू चाहिँ दोहोरिएको जस्तो देखिँदो रहेछ. जस्तो अब हामी वार्षिक समीक्षा, अर्धवार्षिक समीक्षा गर्छौं, पोहोर समीक्षा गर्यो यसपालि नगरौं भन्ने हुन्छ त. जस्तो जेसी अडिटको कुरा आउँछ होइन, ए हामीले पोहोर गरिसकेका थियो यसपालि नगरे पनि त्यस्तो हुँदैन रहेछ कि. त्यस कारणले गर्दाखेरि आवश्यकता अनि त्यसको महत्वको वर्गीकरण गरेर त्यसलाई कति धेरै गर्ने या थोरै गर्ने भन्ने कुरा चाहिँ निर्धारण गर्न सकिन्छ. तर यसपालि गर्यो अर्को पालि नगरौं भन्ने चाहिँ हुँदो रहेछ.
0: अनि चार वर्ष बित्दै गर्दाखेरि चौतारा साँगोचोक गढी नगरपालिकाले गरेका राम्रा कामहरूको संख्या त्यो हिसाब गर्दै जाँदा खोज्दै जाँदाखेरि 8 वटा पुग्छ कि अथवा 4 वटैमै हो कि अथवा 16 पुग्ने हो कि त्यस्तो केही छ?
1: यस्तो तपाईँले भन्न खोज्नु भएको चाहिँ आँखाले सिन गर्न सकिने कुरा हो अथवा
0: जो चाहिँ नगरपालिकाको कारणले अथवा नगरपालिकाले कार्यक्रम र बजेट खर्च गर्दाखेरि त्यो सम्भव भयो.
1: हामीले गरेको कामहरूमा चाहिँ नि भौतिक संरचनाको कुरा गर्नुहुन्छ भने हामीले कति ठाउँमा सड़क ढलान गर्यौं, कति ठाउँमा सड़क पिच गर्यौं, त्यसको एउटा लेखाजोखा र डाटा होला, त्यसलाई हामी काउन्टिङमा गर्न सक्छौ. अरू सामाजिक विकास र जनजीविकाको कुरा गर्ने हो भने हामीले दिएको कृषिमा एउटा चाहिँ ट्र्याक्टरले पनि एउटा किसानको जीवनमा त परिवर्तन त ल्यायो नि, उसलाई कृषि कर्म गर्न सहजता त भयो नि. आज दूधमा दिएको अनुदान, आलुमा दिएको अनुदान, घोलभेडामा दिएको अनुदान, यसले गर्दाखेरि कम्तीमा किसानहरू कृषि पेसा छोडेर पलायन हुने या अथवा उत्पादनमूलक कामलाई छोडेर चाहिँ खाडी मुलुक अथवा चाहिँ होइन अन्य जीविकोपार्जनको अन्य काममा त लाग्नु परेको छैन नि. त्यो एउटा भयो भन्दाखेरि फेरिस्ता गर्दाखेरि त हामीले धेरै नै संख्या पुर्याउन सक्छौ. तर संख्या पुर्याउनु भन्दा पनि आज हामीले गरेको मातृ शिशु सुरक्षा कार्यक्रमले गर्दाखेरि अथवा चाहिँ हाम्रो चाहिँ स्वास्थ्य शिविरहरूले गर्दाखेरि अथवा लक्षित वर्गबाट बाढिएका कतिपय तरकारी, व्यावसायिक तरकारी खेती र आइरन टनेलकै कारणले गर्दाखेरि कति धेरै दिदीबहिनीहरू आज होइन 15-20 हजार रुपियाँ कमाएर आफ्नो चाहिँ नुन तेल किन्नको लागि विदेशबाट आउने पैसा कुर्नु परेको छैन. अब हामीले गर्ने काम भनेको त त्यस्तै नै हो. आज कुनै घरमा चाहिँ हजुरको पानीको धारा छैन, हामीले 2 कोइल पाइप दिएर उसको घरसम्मै धारा ल्याउँदाखेरि पनि आधी घण्टा हिँडेर पानी डोकोमा पानी बोकेर ल्याउनु पर्ने समस्या त हामीले हल गर्यौं नि त.
0: संयुक्त संख्यामा छ कि अथवा कस्तो छ?
1: यस्तो छ, अब खानेपानीको सवालमा कुरा गर्दाखेरि चाहिँ यो 4 वर्ष हाम्रो प्राथमिकताको काम चाहिँ खानेपानी र सिंचाई पनि हो. अब नगरपालिकाको मैले अघि सुरुमा नि भने नि 14 वटा ओडामा त म भन्न सक्दिनँ, तर आज गएर अधिकांश ओडाका टोलहरूमा हेर्नुभयो भने 2 धारा छ कि. किन 2 धारा भयो भन्दाखेरि कहिले ठूलो सुखा क्षेत्रको आयोजना भनेर एउटा धारा लियो, धारा त अनिवार्य चाहियो. अनि अब यो सुखा क्षेत्रको लिफ्टिङ परियोजनाको चाहिँ अलिकति भर भएन, यो अलिकति कस्टली पनि भयो बिजुलीको महसुल लगायतका कुरामा. अब यसलाई चाहिँ नजिकैको मुहानको पानी पनि लिइराखौँ न त भनेर 2 धारा चाहिँ हाम्रो कतिपय टोलहरूमा चाहिँ 2 धारा छ क्या. अप्सनमा कहिलेकाहीँ कुनै पानी आएन भने अर्को प्रयोग गर्ने. हामीले त कहिले पनि कल्पना गर्दैनथ्यौँ नि हाम्रो घरमा 2 हामी सानो बेलामा हामी चाहिँ 10-12 वर्ष 15 वर्ष हुँदा स्कूल जाँदाखेरि हामी बिहान दिउँसो आउने बित्तिकै गाग्री बोकेर पानी लिन जान्थ्यौँ. होइन, तर आज हामी घरमै नुहाउँछौँ, लुगा धुन्छौँ, हामीसँग करेसा बारीमा त्यही पानी हाल्छौँ भने पछाडि हामीले गरेको काम, हामीले गरेको पहल कदमी र जनताको जीवनसँग जोडिएको काम त अभियसली यस्तै हो नि, होइन? मलाई चाहिँ त्यस्तो लाग्छ। र अर्को कुरा भनेको चाहिँ सिंचाई हजुरको अब कस्तो छ भने उत्पादनसँग प्रत्यक्ष प्रभाव राख्ने भनेको चाहिँ सिंचाई होइन। हामीले अब मलाई के लाग्छ भने अब सिंचाईको ट्याङ्कीहरू, सिंचाईको पोखरीहरू बनाउनको लागि कमै बाँकी छ क्या। हामीले बरु हामीले चाहिँ 10 लाख रुपियाँ 5 लाख रुपियाँ चाहिँ बाटोमा नहालेर सिंचाईको सिंचाई कुलो अथवा सिंचाईको चाहिँ पोखरी बनाउनलाई हामीले प्राथमिकता दिएका छौँ क्या। एउटै ओडामा तपाईँको 27 वटासम्म पोखरी हामीले यो 4 वर्षको बीचमा बनाएका छौँ। ओडा नम्बर 12 जहाँ चाहिँ नि तपाईँको 5 लाखदेखि 6 लाखको अनुपातमा एकदम मजाको ठिक्कको पोखरी चाहिँ बनाउन सकिँदो रहेछ कि।
0: अनि त्यसो हुँदाखेरि यो स्रोतको दोहोरोपन अथवा कतै अभाव भइराख्ने, कतै खन्नी राख्ने त्यस्तो खालको स्थिति त भएन?
1: यस्तो छ, हामी चाहिँ नि खास गरी सिंचाईको कार्यक्रमहरू छनौट गर्दाखेरि र सिंचाईको बजेटहरू राख्दाखेरि चाहिँ त्यो सिंचाई पोखरीले कति रोपनी खेतबारीहरू सिंचित गर्न सकिन्छ, त्यो ठाउँमा चाहिँ खेतीबारी बाँझो छ या उत्पादन गरिरहनु भएको छ, त्यो हेरेर चाहिँ हामी बजेट राख्छौँ कि। त्यो बजेट राखिसकेर त्यो पोखरी बनिसके पछाडि त्यो पोखरीमा पानी टिलटिल भइराख्ने, तल खेत बाँझो भएर त काम भएन होइन। तपाईँको जहाँ चाहिँ कर्मशील किसानहरू हुनुहुन्छ त्यो ठाउँलाई हेरेर हामीले त्यसरी चाहिँ पोखरीको बजेटहरू चाहिँ विनियोजन गरेको।
0: भनेको विकास निर्माणमा कम प्राथमिकता हो कि, अथवा 4 वर्षमा विकास निर्माण पनि उत्तिकै दरमा गर्नु पर्यो, त्यसको लागि बजेट छुट्याउनु पर्यो, अथवा प्राथमिकता निर्धारण गर्दा त फेरि विकास निर्माणमै पहिलो नै होला फेरि प्राय हरेक पालिका नगरपालिकाहरूको? त्यस्तो
1: हो, अब त्यो अटोमेटिकली हुँदो रहेछ कि विकास निर्माण चाहिँ है, भनेको प्राथमिकतामा पर्दो रहेछ। जस्तो सामाजिक विकासको कुरा गर्दाखेरि हामी उदाहरणको लागि 10 छुट्याउँछौ भने तपाईँको भौतिक पूर्वाधार निर्माणको कुरा भयो भने 1 करोड छुटिन्छ क्या, कति गुणा 10 गुणा बढी गयो होइन। त्यसले गर्दाखेरि अब विकास निर्माणको प्राथमिकीकरण गर्दाखेरि हामीले कृषि शिक्षामा पनि हामीले गरेका छौँ, हुन त केलाई आधार मानेर हामीले राम्रो गर्यौं या राम्रो गरेनौं भन्ने त्यो चाहिँ अलिकति गाह्रो नै विषय छ। र हामीले स्वास्थ्यमा, कृषिमा होइन, पशुमा पनि हामीले ठिकै गरेका छौँ, बजेटको भोल्युम चाहिँ अलिकति कम।
0: सबभन्दा राम्रो गरेको चाहिँ कहाँ हो, केमा?
1: सबैभन्दा राम्रो गरेको चाहिँ हामीले कृषिमा, सिंचाईमा नै हो। र अब तपाईँको सिंचाईको कुरा गर्दाखेरि पहिले पनि तपाईँहरूले चाहिँ यो हाम्रो रिपोर्ट पनि बजाउनु भएको थियो, यो जुन रिचार्ज पोखरीको प्र्याक्टिस चाहिँ कस्तो भयो भन्दाखेरि कुनै ग्राउन्ड खेल मैदान छ त्यहाँ अलिकति सम्म नभएर केही डोबिलको जस्तो भयो, किनभने ठूलो हुन्छ नि त, र त्यहाँनेरि पानी जम्दाखेरि तपाईँको तल पानीको मुहान हुँदा त्यो पानीको मुहान चाहिँ बढेको यथार्थ त्यो प्र्याक्टिस पनि हामीले हेऱ्यौँ कि। अनि जहाँ सानो सानो डोबिल्काहरू या रिचार्ज पोखरीहरू हामीले बनाएका छौँ त्यहाँ तलतिर चाहिँ हरियो घाँसहरू पलाएको, किनभने पानी बगेर गइसक्नुभन्दा जमेर बस्दाखेरि चाहिँ त्यो एकदमै इफेक्टिभ पनि हुँदो रहेछ। अनि जल र जमिनलाई चाहिँ सदुपयोग गरेर यो भोलि चाहिँ पछि पनि सिंचाई गर्न मिल्ने भन्ने हाम्रो ओडा नम्बर 11 त एउटा कन्सेप्ट नै थियो, त्यो अहिले पनि चलिरहेछ। अब साइलेज मिसिनहरू प्रयोग गरेर पछिसम्म चाहिँ एउटा हरियो घाँस खुवाउने कुरा गर्नुभएको थियो होइन, त्यसरी चाहिँ हामीले गरेका छौँ। अब स्वास्थ्यमा अलि धेरै राम्रो गर्ने भन्ने थियो, अनि यो चाहिँ हामीसँग नगरपालिकाको अस्पताल छैन, जिल्ला अस्पतालसँगै भएको कारणले गर्दाखेरि हामीले सुदृढीकरण गर्ने भनेको चाहिँ स्वास्थ्य संस्थाहरूलाई नै हो। त्यहाँ मार्फतै हामीले अपाङ्गताको शिविर, ज्येष्ठ नागरिक होइन, गाउँघर क्लिनिक, खोप कार्यक्रमहरू चाहिँ नियमित रूपमा सञ्चालन गरिरहेका छौँ।
0: विशेष त विभिन्न नगरपालिका अथवा स्थानीय तहमा हेर्ने हो भने मेयर र उपमेयर, अध्यक्ष र उपाध्यक्षको कामको कर्तव्य अधिकारको विषयलाई लिएर विभिन्न कुराहरू बाहिर आउँछन्। भलै उपमेयरसँग पनि विभिन्न अधिकारहरू जिम्मेवारी छ, अनुगमन समितिको नेतृत्व तपाईँले गर्नुपर्ने, न्यायिक समितिको नेतृत्व उपमेयर अथवा उपाध्यक्षले गर्ने भन्ने छ। यो अनुगमन समिति र न्यायिक समितिको नेतृत्वकर्ताको हिसाबले चाहिँ 4 वर्षको कस्तो भयो?
1: यो अनुगमन समितिको हकमा त मैले सुरुवातदेखि नै पहिले तपाईँहरूसँग कुरा गर्दाखेरि पनि यो प्राविधिक अनुगमन गर्नुहुन्छ हाम्रो कर्मचारी इन्जिनियर साथीहरूले, हामीले गर्ने भनेको पोलिटिकल अनुगमन भन्दा रहेछन् कर्मचारी बीच
0: राजनीति,
1: किनभने चेक एन्ड ब्यालेन्सको लागि। र हामी प्राविधिक मान्छे होइनौँ, हामी टेक्निकल मान्छे नभएको कारणले गर्दाखेरि उहाँहरूले बनाएको चाहिँ इस्टिमेटमा त्यही इस्टिमेट अनुसार काम भयो कि भएन, र भोलि कार्य सम्पन्न प्रतिवेदनसम्म बनाइरहँदाखेरि तपाईँले बनाउनु भएको चाहिँ जे बनाउनु भन्नुभएको थियो त्यो बनेको छ त भन्दा बनेको छ भनेर चाहिँ भनेपछि, र हामीले त्यसलाई चेक पनि गर्न सक्छौँ, गरेपछि हामीले गर्ने हो। अब न्यायिक समितिको सवालको कुरा गर्दाखेरि त अब त्यहाँ मान्छेको जीवन पढ्न पाइन्छ, मान्छेको द्वन्द अथवा विवाद होइन, समग्रमा एउटा चाहिँ समाजको चित्र पढ्न पाइन्छ।
0: भनेको अनुगमन समिति प्रभावकारी हुने नहुने विषयमा चाहिँ तपाईँले प्राविधिक रूपमा त्यो जनशक्तिबाट अथवा त्यो समूहबाट कति सहयोग पाउनु भयो भएन
1: यसको छ। अब यो चाहिँ अलिकति बहस पैरवीकै विषय छ, बहस पैरवीको मानेमा अलिकति कानूनहरू नै यो प्रमुख उपप्रमुखको कार्यक्षेत्रको बारेमा चाहिँ त्यति धेरै न्यायसंगत छ जस्तो
0: भनेको, त्यति प्रष्ट कानून नभएको भन्ने,
1: प्रष्ट कानून नभएको त भन्न मिल्दैन, कानून प्रष्ट नै छ। तर के छ भन्नुहोला भन्दाखेरि त्यो कि त जम्मैमा अनुगमन हुनु पर्यो नि, सबै कुरामा अनुगमन हुन्छ त आजको मितिमा, ल हामीसँग भएका स्थानीय तहहरूमा सबैमा हामी हेर्दाखेरि सबै विषयमा अनुगमन हुन्छ त। त्यो अनुगमन भनेको चाहिँ कस्तो भन्दाखेरि त्यो कामको बाँडफाँड गर्ने क्रममा भौतिक पूर्वाधारको मात्रै अनुगमन गर्नुपर्छ। अझ मेरो नगरपालिकामा तपाईँलाई म आज बताइदिउ, ठेका प्रक्रियाको कामको अनुगमनै हुँदैन रहेछ,
0: त्यो कानूनमै त्यस्तो लेखिएको अथवा व्याख्या
1: त्यसरी गरिएको। हेर्नुहोस् है, कोटेसनको काममा त अनुगमनै नहुने, कोटेसन कहाँबाट जान्छ, के प्रयोजनको लागि जान्छ भनेर हेर्ने बुझ्ने अलिकति खोतल्ने हो भने त्यो अर्कै हिसाबले जाँदो रहेछ। तपाईँको ठेक्कामा किन अनुगमन पर्दैन भनेको त्यो चाहिँ अब त्यो परम्परा, हिजो मेरो हाम्रो भन्दा अगाडिको कार्यकालमा ठेक्का सबैको गर्नुपर्छ नि अनुगमन, पर्यो नगरे कसैको पनि पर्दैन।
0: त्यो लेखेको अधिकारको विषयमा लेखेको चाहिँ कतिसम्म छ अथवा सबैलाई अनुगमन गर्ने भन्ने आशय हो कि, के कुराको तालमेल नमिलेर यस्तो अन्यल भयो त?
1: एक त उपप्रमुखहरूले आफ्नो भूमिकाको बारेमा कामको बोझ धेरै लिएर अब्जस धेरै लिने भन्दा अलिकति ब्याकै बसौँ भन्ने पनि हुने, कहीँ कतै त्यस्तो भावनाहरू पनि आउने, कहीँ कतै कुनैको गर्नुपर्ने कुनैको नगर्नुपर्ने के हो यो भन्ने पनि आउने। अब अहिले चाहिँ तपाईँको अहिले अन्तिम वर्षमा आएर मैले यो पटकको भुक्तानी प्रक्रियामा ठेक्का प्रक्रियाबाट आएका चाहिँ जुन हाम्रो टेन्डरबाट आउँछन् त्यसको पनि अनुगमन गरे कि, यो चाहिँ तपाईँको प्रमुख प्रशासकीय अधिकृत नगरको या गाउँको पालिकाको मेयर अध्यक्ष उपमेयर उपाध्यक्षको आपसी अन्डरस्ट्यान्डिङ कस्तो छ त्यही अनुसार हुँदो रहेछ कि
0: कुरा, यदि त्यो समझदारी कुराकानी सम्वाद राम्रो छ भने त्यहाँ अनुगमन प्रभावकारी हुने
1: भयो,
0: नत्र भने
1: मैले त मेरो हाम्रो नगरपालिकामा प्रमुखज्यूलाई पनि प्रमुख प्रशासकीय अधिकारीज्यूलाई पनि उहाँहरूलाई पनि हामी संयुक्त अनुगमन गरौं, किनभने एउटा सिग्नेचर गर्ने या सबै कुरामा अनुगमन गर्ने एउटा पाटो हो, त्यसलाई म गर्छु, तर सबैजना भएर गरौं, इट्स ओके, इफेक्टिभ हुन्छ। होइन अनुगमन चाहिँ उपमेयरको मात्रै हो या तपाईँहरूले किन हेर्न पर्यो भन्ने हिसाबले गयो भने चाहिँ अब त्यहाँ टिमवर्क पनि हुँदैन अनि त्यो प्रभावकारी पनि हुँदैन।
0: त्यस्तो खालको मनस्थिति भनेको सबै सकारात्मक अथवा सबैले एकै ढंगबाट सोच्दाखेरि चाहिँ सजिलो हुँदो रहेछ, त्यसो भए अनुगमनलाई
1: मैले त्यसरी सोच्छु र मैले आफ्नो

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
2: आदरणीय श्रोताहरू, तपाईँ जहाँबाट यो कार्यक्रम सुनिरहनु भएको छ, परमेश्वरको अनुग्रह, शान्ति र प्रेम तपाईहरूको जीवनमा प्रशस्त मात्रामा भइरहेको होस् भने हामी निरन्तर रूपमा प्रार्थना गरेका छौं। अघिल्लो अध्ययनमा हामीले प्रभु येशू ख्रीष्टको महिमा, उहाँको अनन्त पुजारीको सेवा, परमेश्वरले शुरू गर्नुभएको असल काम उहाँले पूरा गर्नुहुन्छ भन्ने प्रतिज्ञा र पाप क्षमा गर्ने अधिकार केवल येशू ख्रीष्टसँग मात्र छ भन्ने महान सत्यलाई सिकेका थियौं। हामीले यो पनि बुझ्यौं कि परमेश्वर नै हाम्रो जीवनको लागि आवश्यक सबै कुरा हुनुहुन्छ भन्ने सत्यलाई।
1: साँच्चै नै दाइ, हामीले धेरै कुराहरू चाहिँ यी दिनहरूमा चाहिँ सिक्न पाएका छौं। अनि केही दिनदेखिबाट एउटा कुरा मेरो मनमा चाहिँ घुमिरहेको छ। संसारमा धेरै मानिसहरूले आआफ्ना देवताहरूको बारेमा चाहिँ बोल्छन्। कसैले मूर्तिमा भरोसा गर्छन्, कसैले मानिसमा, कसैले धन सम्पत्तिमा। कहिलेकाहीँ चाहिँ कति मानिसहरू चाहिँ सोच्न बाध्य हुन्छन् कि साँच्चो परमेश्वर चाहिँ को हुनुहुन्छ। अनि अर्को कुरा, मैले धेरै पटक प्रार्थना गरेको छु, कहिलेकाहीँ उत्तर ढिलो आएको जस्तो लाग्छ। त्यस बेला मनमा प्रश्न उठ्छ कि परमेश्वरले साँच्चै मेरो प्रार्थना सुन्नुहुन्छ त भन्ने।
2: हामी आज स्पष्ट रूपमा बुझ्नेछौ कि मानिसले बनाएका मूर्तिहरू र जीवित परमेश्वरको बीच कति ठूलो भिन्नता छ। मूर्तिहरू देखिन्छन् तर तिनीहरूले बोल्न, सुन्न वा बचाउन सक्दैनन्। तर हाम्रो परमेश्वर जीवित हुनुहुन्छ। उहाँले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो। उहाँ नै सारा सृष्टिका प्रभु हुनुहुन्छ। र आज हामी एउटा सुन्दर सत्य पनि सम्झनेछौ। परमेश्वरले इजरायललाई केवल एउटा जातिको रूपमा मात्र होइन, उहाँको सेवामा समर्पित पवित्र समुदायको रूपमा प्रयोग गर्न चाहनु भएको थियो। उहाँको इच्छा केही व्यक्तिहरू मात्र होइन, सम्पूर्ण उहाँका जनहरूले उहाँलाई चिनुन्, उहाँको सेवा गरून् र उहाँको महिमा प्रकट गरून् भन्ने थियो। यो सत्यलाई आजको दिनमा हामी थाहा गर्नेछौँ
1: र यी सबै कुराहरू आफ्नो हृदयमा राख्दै आउनुहोस्। अब नम्र हृदयको साथ हाम्रो यो मुक्तिको मार्गको अध्ययनलाई चाहिँ शुरू गरौं।
3: आज हामी बाइबल अध्ययन वचन संग्रह 114 लिएर 116 अध्यायबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले हामी भजन 114 अध्यायबाट देख्नेछौ। यहाँ देख्छौ, परमेश्वरले आफ्ना प्रिय सन्तानहरूलाई साथसाथै डोर्याउनुहुन्छ। यो अर्को हालेल भजनहरू जुन हालेलुयासँग आरम्भ र अन्त हुन्छ। भजन 113 118 मिश्री हालेल भजन भनिन्छ र तिनीहरू निस्तार, पेन्टिकोस्टको, झुप्रेवासको र समर्पणको चाडमा प्रयोग गरिन्थे। यो स्पष्ट छ कि ती भजनहरू निस्तार चाड मनाउँदाखेरि गाइन्दथे। कोही कोही बाइबल विद्वानहरू सोच्दछन् कि तिनीहरूमध्ये तीन चाहिँ शुरूमा र तीन चाहिँ आखिरीमा गाइन्दथे। अरू बाइबल विद्वानहरूको विचार यो छ कि निस्तार चाडको अवधिमा ती भजनहरूलाई पालै पालोसँग गाइन्दथ्यो। अमित्र, हाम्रो सामनेको यो भजन अद्भुत परमेश्वरलाई स्तुति प्रशंसा गर्नलाई बोलावट हो, जसको बारेमा हामी भजन संग्रह 112 र 113 हेरिरहेका थियौं। भजन 113 उदाहरणको निम्ति उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ र उहाँ उद्धारकर्ता र सृष्टिकर्ता हुनुहुन्छ। यस कारणले हामीले परमेश्वरलाई स्तुति प्रशंसा गर्नुपर्छ। हालेल भजनहरू परमेश्वरको स्तुति गर्न उद्देश्यको लागि हुन्। अहिले यो कुराको ध्यान दिनुहोस् कि यो भजनले मिश्री दासत्वबाट इसरायललाई छुटकारा दिइएको समयतिर हेर्दछ। भजन 114 एक पदमा भनिएको छ, जब इसरायल मिश्र देशबाट अर्थात याकुबको वंश अन्य भाषा बोल्ने ठाउँको बीचबाट निस्केर गए। जब अब्राम सर्वप्रथममा मिश्रको मुलुकमा गए, उनी परदेशी थिए, परमेश्वरले उसलाई भन्नुभएको थियो कि उसका जातिहरू मिश्रका मुलुकमा झर्नेछन् जहाँ तिनीहरू राष्ट्र बन्नेछन्। मिश्रको देशमा इसरायल राष्ट्रको रूपमा शुरू भयो र मिश्रमा यहुदी विरोधी अभियानको जन्म भयो। बाइबलले मिश्रमा तिनीहरूका कष्टहरू, दुःखहरू, खेदोहरू र कठिनाईहरूको बताउँछ। तब परमेश्वरले तिनीहरूसँग बनाउनु भएको करारको याद गर्नुभयो। तिनीहरूको चित्कारले सुन्नुभयो, तिनीहरूको पुकारलाई उहाँले सुन्नुभयो र उहाँको हृदयमा तिनीहरूप्रति करुणा र दया र सहानुभूतिले भरियो।

लाई अरू कुनै आधारमा व्याख्या गर्न वर्णन गर्न सकिन्छ। जब इसरायलका सन्तानहरूले लाल समुन्द्र तरे, तिनीहरू मिश्रबाट रगतद्वारा छुटकारा दिइएका थिए, यानि दैलोको चौकासमा लगाइएको रगतद्वारा। जब तिनीहरूले यर्दन नदी तरे, तिनीहरू उजाड स्थानबाट अलग पारिएर प्रतिज्ञाको मुलुकमा ल्याइए। यिनीहरू उद्धारका छुटकाराका दुई स्टेजहरू चरणहरू हुन् र तिनीहरूले हाम्रा उद्धारका दुई स्टेजहरूका चरणहरूका उदाहरण दिन्छन्। क्रुसमा प्रभु येशू ख्रीष्टले हामीलाई पापको दण्डबाट छुटकारा दिनुभयो, त्यो चाहिँ भूतकालको लागि हो, अनि वर्तमानमा चाहिँ उहाँले हामीलाई पापको शक्तिबाट छुटकारा दिनुहुन्छ, अनि आखिरीमा मित्र उहाँले हामीलाई पापको उपस्थितिबाट छुटकारा दिनुहुनेछ, जुनको अहिलेसम्म साकार भएको छैन। लाल समुन्द्र तर्ने काम र यर्दन नदी तर्ने कामले उद्धारको दुई स्टेज यानि चरणको तस्विर दिन्छ। आगे 7 र 8 पदमा भनिएको छ, यही पृथ्वी परमप्रभुको सामने, याकुबका परमेश्वरको सामने थरहरी हो। उहाँले चट्टानलाई पानीको ताल र दर्शन ढुङ्गाहरूलाई पानीको मूलमा परिवर्तन गर्नुहुन्छ। तपाईँ देख्न सक्नुहुन्छ कि निस्तारको उत्सवमा यो सुन्दर सानो भजनको पढ्ने कुरा कति यथोचित छ। यो उहाँका मानिसहरूको पक्षबाट परमेश्वरको कृपा र शक्तिको याद गर्न, स्मरण गर्न बोलावटको भजन हो। यसपछि 115 अध्यायतिर पनि लागौं। यसको मुख्य विषय हो परमेश्वरलाई महिमा होस्, किनभने उहाँ अन्य प्रतिमाहरूको, अन्य जाति प्रतिमाहरूको ठिक विपरीत हुनुहुन्छ। यो महान भजन माथिल्लो तलाको कोठामा हाम्रा प्रभुले आफ्ना चेलाहरूसँग निस्तार चाड मनाउनु हुँदा र प्रभु भोजको स्थापन गर्नु भएको बेला गाइएको थियो। यो कुराको महसुस गर्न अति नै हर्षको कुरा हो कि प्रभु येशु स्वयंले यसको र अरू हालेल भजनहरू गाउनुभयो। यसको लेखकको बारेमा हामीलाई भनिएको छैन, तर यो विचार गरिन्दछ कि यो कोही एकजनाद्वारा लेखिएको थियो जो बाबेल कैदबाट बाँकी रहेका इसरायलीहरू आफ्नो मुलुकमा फर्की आउने कुरामा उत्सव मनाइरहेका थिए। यसलाई 3 स्टेन्जामा वर्गीकरण गर्न सकिन्छ। पहिलो पद 1 देखि 8 पदमा जमात गाइरहेको छ, दोस्रो कुरा पद 9 देखि 11 लेबीहरू, र तेस्रो स्टेन्जा हो पद 12 देखि 18 जमात गाइरहेको छ। तपाई मसँग यसमा असहमति हुनुहोला, तर यो मलाई यस्तो लाग्छ कि यो यसरी नै बाँडिएको थियो। भजन 115 को 1 पदमा भनिएको छ, हाम्रो होइन हे परमप्रभु, हाम्रो होइन, तर तपाईँको करुणा र सत्यताको खातिर तपाईँको आफ्नै नाउँको महिमा बढाउनुहोस्। यहाँ इसरायल राष्ट्र अति नै नम्र स्थान लिइरहेको छ र तिनीहरू परमेश्वरमा विश्वास भरोसा गरिरहेका छन्। तिनीहरू उहाँलाई विश्वास भरोसा गरिरहेका थिएनन्, तर यहाँ महाक्लेश अवधिमा छन् र ख्रिष्टको सहर्ष वर्षीय यानि हजार वर्षीय राज्य युगतिर, मिलेनियम किङडमतिर सरिरहेका छन्। तिनीहरूका वरिपरि रहने अन्य जातिहरूले तिनीहरूलाई यसो भन्दै मजाक गरिरहेका थिए, तिम्रो परमेश्वर कहाँ छ खोइ? 2 पदमा भनिएको छ, तिनीहरूको परमेश्वर कहाँ छन् भनी अन्य जातिहरूले किन भन्न पाउन्? अर्को शब्दमा तिनीहरू भन्छन्, उहाँ तिम्रो परमेश्वर हुनुहुन्छ, किन उहाँले तिमीहरूलाई छुटकारा दिनु भएन? अनि 3 पदमा भनिएको छ, हाम्रा परमेश्वर त स्वर्गीयमा हुनुहुन्छ, आफ्नो इच्छा मुताबिक उहाँले गर्नुहुन्छ। परमेश्वरले तिनीहरूको पापको कारण दुःख कष्ट भोग्न तिनीहरूलाई अनुमति दिनुभयो। यो उहाँको इच्छा, योजना र उद्देश्य अन्तर्गत थियो। इसरायल परमेश्वरबाट तिनीहरूको परिस्थितिहरूको ग्रहण गर्न आरम्भ गरिरहेका छन्। अहिले प्रतिमा पूजाको विरूद्धको कुराहरू सुन्नुहोस्। 4 पदमा भनिएको छ, तिनीहरूका मूर्तिहरू सुन र चाँदी हुन्, ती मानिसका हस्तकला हुन्। इसरायलको परमेश्वर स्वर्गमा छ, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ आत्मा हुनुहुन्छ, परमेश्वरले उहाँलाई बनाएन। अन्य जातिका प्रतिमाहरू चाहिँ सुन चाँदीबाट बनाइएका थिए, तिनीहरू मानिसका हातहरूका कामहरू थिए।
अनि

0: पाँच र छमा भनिएको छ, तिनीहरूका मुख छन् तर बोल्दैनन्, आँखा छन् तर देख्दैनन्, कान छन् तर सुन्दैनन्, नाक छन् तर सुन्दैनन्। अन्य जातिहरूले आफ्ना सारा इन्द्रियहरू सहित बनाए प्रतिमाहरू, तर तिनीहरूका प्रतिमाको देवताहरूले ती इन्द्रियहरूको प्रयोग गर्दैनन्। वास्तवमा उनीहरूले तिनीहरूलाई प्रयोग गर्न सक्दैनन् किनकि तिनीहरू केवल निर्जीव हो। अनि पश्चातमा भनिएको छ, हात छन् तर सम्हार्दैनन्, खुट्टा छन् तर हिँड्दैनन्, तिनीहरूका मुखले तिनीहरू कुरा गर्न सक्दैनन्। अमित्र, जब प्रतिमा बनाइन्दछ मानिसले त्यसको आफ्नो कानमा बोकेर आफ्नो घरमा ल्याउनु पर्छ, त्यो आफै हिँडेर आउँदैन। के तपाईँले तस्विरको देख्नु भएको छ? मानिसले आफ्नो देवताको बोकिरहेको छ। परमेश्वरले तिनीहरूलाई भन्नुहुन्छ, म परमप्रभु हुँ, म तिमीलाई बोक्नेछु। मित्र, तपाईँको परमेश्वरले तपाईँलाई बोक्नुहुन्छ कि तपाईँले आफ्नो देवतालाई परमेश्वरलाई बोक्नुहुन्छ? धेरै मानिसहरूको निम्ति आफ्नो धर्म बोझ भार भएको छ जुन तिनीहरूले आफ्नो कानमा बोक्नुपर्छ। मित्र, परमेश्वरले तपाईँलाई बोक्नुहुन्छ कि तपाईँ उहाँलाई बोक्नुहुन्छ? परमेश्वरले तपाईँलाई बोक्नुहुन्छ कि तपाईँ पो उहाँलाई बोक्नुहुन्छ? यदि तपाईँ उहाँलाई बोक्नुहुन्छ भने त्यो एक किसिमको प्रतिमा हो। शत्रुहरूले परमेश्वरका मानिसहरूलाई खिल्ली मजाक उडाए। अहिले ती खिल्ली मजाक उडाउने मानिसहरूको निम्ति लेबीहरूसँग उत्तर छ। पद 9 देखि 11 भनिएको छ, हे इसरायल, तैले परमप्रभुमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। हे हारूनका परिवार हो, परमेश्वरमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। हे परमप्रभुसँग डराउने हो, परमप्रभुमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। कोही कोही मानिसहरू सोच्दछन्, नास्तिकवादको उत्तर के हो? भौतिकवादको उत्तर के हो? हाम्रा वरिपरि देखिने गरिने अनैतिकताको उत्तर के हो? अमित्र, यसको उत्तर पाउन मनोचिकित्सक कहाँ, साइकोलोजिस्ट कहाँ नजानुहोस्। उससँग यसको समाधान छैन। उत्तर सजिलो छ, त्यो परमप्रभुलाई भरोसा राख, विश्वास गर, त्यो नै समाधान हो। नास्तिकवाद, भौतिकवाद, अनैतिकताको बीचमा परमप्रभुमा भरोसा राख, उहाँमा आश्रित हौ, उहाँका निकटमा जाऊ, आफैलाई उहाँमा सुम्पिदेऊ। ओ मित्र, यो अद्भुत भजन हो, यसले तपाईँलाई परमप्रभु परमेश्वर कहाँ अति नै निकटतामा ल्याउनेछ। अमित्र, पद 12 जम्मातले उत्तर दिन्छ, यो अधिक या कम पालै पालो गरी गाइने भजन हो। पद 12 भनिएको छ, परमप्रभुले हामीलाई सम्झनुहुन्छ, हामीलाई आशीर्वाद दिनुहुन्छ, उहाँ इसरायलका वंशलाई आशीर्वाद दिनुहुनेछ, उहाँले हारूनका परिवारलाई आशीर्वाद दिनुहुनेछ, परमेश्वरले तपाईँलाई पनि आशिष दिनुहुनेछ, उहाँले तपाईँको परिवारलाई, तपाईँको घरानालाई, तपाईँको मण्डलीलाई, तपाईँको समाजलाई आशिष दिनुहुनेछ यदि तपाईँ उहाँका फर्काउनुहुन्छ भने। अद्भुत कुरा यो हो कि उहाँ हामी प्रति वास्ता ख्याल गर्ने परमेश्वर हुनुहुन्छ। परमेश्वरले मलाई बिर्सनु भएको छैन र उहाँले तपाईँलाई पनि बिर्सनु भएको छैन। मलाई तपाईँको नाउँ र तपाईँको ठेगानाको थाहा छैन, तर परमेश्वरले यसको जान्नुहुन्छ। भन्नु नै पर्ने हो भने तपाईँको बारेमा हरेक कुरा उहाँ जान्नुहुन्छ। उहाँमा विश्वास भरोसा गर्नुहोस्। भनिएको छ 13 ठूला आसना दुवै परमप्रभुसँग डराउनेहरूलाई उहाँले आशीर्वाद दिनुहुन्छ। आगे पद 14 र 15 भनिएको छ, परमप्रभुले तिमीहरूलाई र तिमीहरूका छोरा छोरीहरूलाई समेत झनझन बढाउन्। परमप्रभु जसले स्वर्ग र पृथ्वी बनाउनुभयो, उहाँबाट तिमीहरूले आशिष पाएका छौ। मित्र, उहाँ सृष्टिकर्ता हुनुहुन्छ। आगे पद 16 भनिएको छ, 16 पदमा, स्वर्ग त परमप्रभुकै हो, तर पृथ्वी चाहिँ उहाँले मानिस जातिलाई दिनुभएको छ। यो स्पष्ट छ कि जुनमा चन्द्रमामा मानिसको लागि रहन इरादा गर्नु भएन। जब मानिस जुनमा चन्द्रमामा यात्रा गर्दछन्, उसले अधिक या कम परमेश्वरको सम्पत्तिको प्रयोग गरिरहेको छ। उहाँले मानिसलाई पृथ्वी दिनुभएको छ अधिकार गर्न। अनि 17 पदमा भनिएको छ, मरेकाहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, तल सुनसानमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्। जब हामी पृथ्वीमा हुन्छौं, हामीले प्रभुको स्तुति प्रशंसा गर्नुपर्छ। यहाँ नै यसको महत्व हुँदछ। अनि 18 पदमा भनिएको छ, तर हामी त परमप्रभुलाई अहिलेदेखि लिएर सधैँभरि धन्यका भन्दछौं, परमप्रभुको प्रशंसा गर। ती मानिसहरू जसले उहाँलाई जान्दछन् यो समयदेखि लिएर सधैँभरि उहाँलाई धन्यको भनेछन्, प्रशंसा गर्नेछन्, हालेलुया गर्नेछन्। तपाईँ यो भन्नमा आपत्ति मान्नुहुने छैन, मान्नुहुन्छ र? तपाईँ जुनसुकै मण्डलीको वा सम्प्रदायको हुनुहोस्, तपाईँले परमेश्वरको स्तुति गर्नमा आपत्ति मान्नु हुँदैन। यो गर्नमा हामी कसैलाई पनि आघात गर्दैनौ। आज हामी धेरैहरूसँग टेन्सन तनावहरू छन्। एउटा सबभन्दा उत्तम उपचार हो परमप्रभुलाई आफ्नो हृदय खोल्नुहोस् र उहाँको नाउँको स्तुति प्रशंसा गर्नुहोस्, उहाँसँग कुरा गर्नुहोस्। यसले धेरै तपाईँलाई सहायता गर्नेछ। यसपछि हामी भजन 116 पनि लागौं। यसको विषय हो प्रेम गीत, किनभने परमेश्वरले विजयमा मृत्युलाई निल्नुभयो। यो शास्त्रमा एक महान भजन हो। कोही कोही टिप्पणीकारहरूले यस भजनलाई भजन 23 पछि महानतामा राख्छन्। यो धन्यवादको भजन हो। मानिस खिन्नतामा संकष्टमा छ र परमेश्वरमा पुकार गर्दछ र परमेश्वरले कृपामा सुन्नुहुन्छ। यो प्रेम गीत हो, यो हालेल भजन हो, यो साधारण भजन हो जुनले मृत्युको उपस्थितिमा ख्रिष्टको पूर्व भूतकालको कष्टहरूको बताउँछ। उहाँ गिरफ्तार गरिनु भएको रातमा र उहाँ मर्नुभन्दा अघिल्लो दिनमा परमप्रभुले यो भजनको गाउनुभयो, अनि त्यो आखिरी रातमा उहाँले खुशीसित गाउनुभयो। अनि यो भजन भविष्यको यानि महाक्लेश अवधिमा विश्वासयोग्य बाँकी रहेका भक्त ईश्वरीय जनहरू को छुटकाराको बताउँछ, अनि यसले वर्तमानको बारेमा पनि बताउँछ। साथै हामी रहेको यो समयमा विश्वासीको लागि र आधुनिक मानिसहरूको लागि पनि सन्देश छ। यो नै परमेश्वर हामीले थाहा पाएको चाहनुहुन्छ। कष्टमा खिन्नतामा हुने ती मानिसहरूको लागि अनुग्रहित दयालु कृपालु वचन हो। यसले तपाईँको चिन्ताबाट आराम दिनेछ र तपाईँका शंकाहरूलाई दूर गर्नुहुनेछ। प्रभु येशूले यो भजन उहाँ क्रूसमा मारिनुभन्दा अघिल्लो रातमा गाउनु भएको थियो। पद 1-5 परमेश्वर सुन्नुहुन्छ, पद 6-13 परमेश्वर सहायता गर्नुहुन्छ, पद 14-19 परमेश्वर पवित्र हुनुहुन्छ। त सबभन्दा पहिले हामी देख्नेछौ परमेश्वर सुन्नुहुन्छ। भजन संग्रह 116 पदमा भनिएको छ, परमप्रभुमा प्रेम राख्दछु किनभने उहाँले मेरो स्वर र मेरो अन्तर्विन्ती सुन्नुभएको छ। परमप्रभुमा म प्रेम राख्दछु, यो कुराको याद राखौं कि यो प्रेम गीत हो। के तपाईँले उहाँलाई कहिले भन्नुभएको छ कि तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ? के तपाईँ प्रभु येशू ख्रीष्टलाई प्रेम गर्नुहुन्छ? के तपाईँ उहाँको व्यक्तिको प्रेम गर्नुहुन्छ? के तपाईँ उहाँसँग व्यक्तिगत सम्बन्ध छ? के उहाँसँग केही संचार आदान प्रदान छ? आज बिहान के तपाईँ उहाँसँग बोल्नु भएको छ? के उहाँ तपाईँको जीवनमा महत्वपूर्ण र वास्तविक हुनुहुन्छ? संसार पाखण्ड देखावटी बोक्रे कुरा सुन्दा सुन्दा देख्दा देख्दा थकित भइसकेको छ। के तपाईँ थकित हुनुभएको छैन? पहिलो युहना 4:19 पदले भन्छ, हामी उहाँलाई प्रेम गर्छौं किनभने उहाँले हामीलाई पहिले प्रेम गर्नुभयो। पहिलो पत्रुस 1:8 पदमा भनिएको छ, जसलाई तिमीहरूले नदेख्ने तापनि तिमीहरू प्रेम गर्छौ, जसलाई तिमीहरू अहिले देख्दैनौ तापनि विश्वास गरेर अवर्णीय आनन्द र महिमाको भरिपूरीले तिमीहरू उहाँमा अति नै रमाउँछौ। प्रकाश 1:5 पदमा भनिएको छ, हामीलाई प्रेम गर्नुहुने र हामीलाई आफ्नो रगतले हाम्रा पापबाट छुडाउनुहुने हुनुहुन्छ। फिलाडेल्फियाको मण्डलीलाई प्रभुले भन्नुभयो, प्रकाश 3:9 पदमा, म तिनीहरूलाई तिनी कहाँ आएर तिम्रा खुट्टाहरू सामने ढोकिदिने र मैले तिमीलाई प्रेम गर्दछु भन्ने थाहा पाउने तुल्याउनेछु। फिलाडेल्फियाको मण्डलीले आज बाइबलमा विश्वास गर्ने मण्डलीको प्रतिनिधित्व गर्दछ। अहिले यो सबैको आधार के हो भनिएको छ, परमप्रभुमा म प्रेम राख्दछु किनभने उहाँले मेरो स्वर र मेरो अन्तर्विन्ती सुन्नुभएको छ। अनि तीन पदमा भनिएको छ, किनभने उहाँले आफ्नो कान मतिर थाप्नु भएको छ, यसकारण म बाचुन्जेल उहाँको पुकारा गर्नेछु। मित्र, यो क्रूसमा हाम्रा प्रभुको दयनीय कष्टदायक परिस्थिति हो। उहाँले जान्नुहुन्थ्यो कि उहाँलाई के हुनेछ, कस्तो स्थितिमा भएर जानुहुनेछ। उहाँ मर्नुभन्दा अघिल्लो रातमा उहाँले यसको गाउनुभयो। वास्तवमा मृत्युको दण्ड हामी माथि थियो, तर त्यो उहाँको दण्ड बन्यो। उहाँ मर्नु पर्ने थिएन, उहाँले तपाईँ र मेरो निम्ति आफ्नो जीवन दिनुभयो। कसैले उहाँबाट उहाँको जीवन लिएन, तर आफै स्वयंले हाम्रो निम्ति दिनुभयो। अनि चार पदमा भनिएको छ, तब मैले परमप्रभुको नाउँमा पुकारा गरे, हे परमप्रभु, म आग्रहपूर्वक विन्ती गर्दछु, मेरो प्राण बचा दिनुहोस्। उहाँले परमेश्वर पितासँग चित्कार पुकार गर्नुभयो, मलाई छुटकारा दिनुहोस्। उहाँको प्रार्थनाको सुनाइ भयो। अनि पाँच पदमा भनिएको छ, परमप्रभु अनुग्रही र धार्मिक हुनुहुन्छ, हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ। परमेश्वर कृपालु र अनुग्रही हुनुहुन्छ, तर उही समयमा परमेश्वर धर्मी पनि हुनुहुन्छ। उहाँले खालि मनमानी स्वैच्छिक रूपमा कति पनि पापको क्षमा दिन सक्नुहुन्न। उहाँ सही हुनुपर्छ जब उहाँले त्यो गर्नुहुन्छ। परमेश्वर यो विश्वको नैतिक शासक हुनुहुन्छ। उहाँ सही हुनुहुन्छ, उहाँ पवित्र हुनुहुन्छ, उहाँ न्यायी धर्मी हुनुहुन्छ, तर उहाँ कृपालु बन्न चाहनुहुन्छ, किनकि मानिसको पापको लागि दण्ड उहाँले तिरिसक्नु भएको छ। अहिले उहाँ भन्नुहुन्छ, आओ म तिमीलाई ग्रहण गर्न सक्छु। त्यसपछि हामी देख्छौ परमेश्वरले सहायता गर्नुहुन्छ। पद छदेखि सातमा भनिएको छ, परमप्रभुले सोझाहरूलाई रक्षा गर्नुहुन्छ, म लडिसकेको थिएँ तर उहाँले मेरो उद्धार गर्नुभयो। हे मेरो प्राण, त आफ्नो विश्राम स्थानमा फर्की, किनभने परमप्रभुले तँलाई प्रशस्तसित दिनुभएको छ। कठिन व्याकुल तनावले भरिएको दिन पश्चात हामीले त्यस्तो स्थानको खोज्न आवश्यक छ जहाँ हामी आफ्ना पापहरूको पश्चाताप गर्न सक्छौ, परमेश्वरको वचन पढ्न सक्छौ र परमेश्वरसँग बात गर्न सक्छौ। त्यो नै आत्माको हृदयको प्राणको विश्राम स्थान हो। मित्र, ओ हामी सबैलाई यो कति धेरै आवश्यक छ। भनिएको छ, हे मेरो प्राण, त आफ्नो विश्राम स्थानमा फर्की। यसले हामीलाई परमेश्वरको लागि संसार रहन र त्यसको सामना गर्न सहायता गर्नेछ। अनि आगे पद तेह्रमा भनिएको छ, उद्धारको कचौरा लिएर म परमप्रभुको नाउँको पुकारा गर्नेछु। निश्चय नै यो निस्तारको कचौरा थियो जुन यस समयमा पास गरिएको थियो। एकपछि अर्कोमा तिनीहरूले यसको समूह जमातको वरिपरि पास गर्दै यो गाउँथे, म उद्धारको कचौरा लिन्छु। तिनीहरूले जान्दथे कि निस्तारको कचौराले आइरहने प्रभुको औँल्याइरहेको थियो। हाम्रा प्रभुले यो भजन माथिल्लो तलाको कोठामा गाउनुभयो। म यस कुरामा जान्न चाहन्छु, यदि यो त्यो कचौरा त होइन जुनको बारेमा उहाँले भन्नुभयो, यो कचौरा ल्याऊ र यसबाट पियो, अमित म यसलाई त्यस बेलासम्म लिने छैन, राज्यमा प्रवेश गरेर नयाँ कचौराबाट पिउँदिन, किनभने मसँग भोलि पिउने कचौरा छ। त्यसपछि गेतस मुनिममा उहाँले प्रार्थना गर्नुभयो त्यो कचौरा उहाँबाट हटाइयोस् भनेर। उहाँको पवित्र स्वभाव चरित्रले पाप बनाइने कुराको विरूद्ध विरोध गर्यो। तैपनि हिब्रू 12:2 पद अनुसार, जसले आफ्नो सामने राखेको आनन्दका निम्ति शर्मलाई पनि तुच्छ ठानेर क्रूसको शासन भोग्नुभयो, अनि उहाँले त्यो कचौरा अर्को दिन क्रूसमा आनन्द साथ लिनुभयो। त्यसपछि हामी देख्छौ परमेश्वर पवित्र हुनुहुन्छ। यसले हामीलाई यो भजनको अन्तिम खण्डमा ल्याउँछ जुनले हामीलाई भन्दछ कि परमेश्वर पवित्र हुनुहुन्छ। उहाँको पवित्रता महत्वपूर्ण हो, यो नै कारण हाम्रो निम्ति उहाँ मर्नुभएको थियो। भनिएको छ पद 15, परमप्रभुको दृष्टिमा उहाँका भक्तहरूको मृत्यु अनमोल छ, अनि परमेश्वरको दृष्टिमा ख्रिष्टको मृत्यु पनि अनमोल थियो, अनि महाक्लेश अवधिमा विश्वासको खातिर सहित हुनेहरूको मृत्यु पनि अनमोल हुनेछ परमेश्वरको दृष्टिमा, अनि धेरैले यो गर्नेछ, अनि यसलाई आज पनि लागू गर्न सक्छौ। परमेश्वरका सन्तानका मृत्यु उहाँको दृष्टिमा अनमोल छ। 16:17 भनिएको छ, हे परमप्रभु, साँच्ची नै म तपाईँको दास हुँ, तपाईँको कमारोको छोरो, तपाईँको दास हुँ, त तपाईले मेरो बन्धन फुकाइदिनु भएको छ। म तपाईमा धन्यवादको बलि चढाउनेछु र परमप्रभुको नाउँको पुकारा गर्नेछु। मित्र, तपाईले परमेश्वरलाई दिन सक्नुहुने कुरा नै तपाईको धन्यवाद हो। त्यो नै तपाईबाट उहाँ चाहनुहुन्छ। परमेश्वर आफ्ना सन्तानहरू धन्यवादीहरू कृतज्ञ भएको चाहनुहुन्छ। के तपाईले कहिले आफ्नो उद्धारको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभएको छ? के तपाईले यो दिनको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभएको छ? भजनकार भन्छन्, म तपाईमा धन्यवादको बलि चढाउनेछु अनि म पनि उहाँलाई धन्यवाद दिनेछु, अनि यो स्वर्गीय पिताको निम्ति अनमोल कुरा हो। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: आजको अध्ययनले चाहिँ मेरो मनमा भएका धेरै प्रश्नहरूको उत्तर चाहिँ दिएको छ। मैले बुझे कि साँचो परमेश्वर र मानिसले बनाएका देवी देवताहरू बीच कुनै तुलना नै हुँदैन। मूर्तिहरूले केही गर्न सक्दैन, तर हाम्रो परमेश्वर जीवित हुनुहुन्छ। उहाँले स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुन्छ। उहाँले सुन्नुहुन्छ, बोल्नुहुन्छ, प्रेम गर्नुहुन्छ र उद्धार गर्नुहुन्छ। र मलाई सबैभन्दा धेरै छोएको कुरा के हो भने, परमेश्वरले मलाई कहिले बिर्सनु भएको रहेनछ। कहिलेकाहीँ मैले आफैलाई एक्लो ठाने, तर उहाँले मेरो प्रत्येक प्रार्थना चाहिँ सुन्नुभएको हुने रहेछ। र आज मैले आफैलाई एउटा प्रश्न पनि सोधे, परमेश्वरले त मलाई प्रेम गर्नुहुन्छ, तर के म उहाँलाई सम्पूर्ण हृदयले प्रेम गर्न सफल भएको छु?
2: भाइ, तपाईँले एकदमै आशिषमय कुरा गर्नुभयो। आजको अध्ययनको गहिरो सन्देश पनि यही हो। हामीले अघिल्लो अध्ययनमा येशु ख्रिष्टको महिमा र उहाँको उद्धारको काम सम्झ्यौं। आज हामीले सिक्यौं कि जीवित परमेश्वर नै साँचो परमेश्वर हुनुहुन्छ। उहाँले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो। उहाँ आफ्ना जनहरूलाई कहिले बिर्सनुहुन्न। उहाँ हाम्रो पुकार सुन्नुहुन्छ, संकटमा उद्धार गर्नुहुन्छ र हाम्रो जीवनलाई नयाँ आशाले भरिदिनुहुन्छ। र आज हामीले यही महत्वपूर्ण सत्यहरूलाई सिकेका छौं।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707.
3: नेपाली हामी सक्षम सक्षम छ र सक्ने छ।

0: right, just a minute. We will return back. Return back.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरीखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
4: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
3: सम्पर्क नम्बर 98138443 र 98018252525।

0: ए बाबु हजारो छ टच बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई? नमस्कार उपप्रमुखज्यू।
6: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा, हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
6: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
7: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड। लम्बु एफएम 89.6 मेगाहर्ज।

छोरी, त सानो छँदाखेरि तेरो बाबा बित्नु भयो, तर तेरो खुसीको लागि मेरो खुसी मारेर बसिन् छोरी। अब तैँले मेरो खुसीको लागि तैँले चाहेको केटा होइन छोरी, मैले चाहेको केटासँग बिहे गर्नुपर्छ।

0: இளம்பு பிரேக் டைம்.
1: मरे
2: हेरो त रगत रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: ऊ र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँ अहिले हेलोभो एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: सिक्स पिल्ला हाम्रो नेपालको पापड।
2: म सायद तिमीले खोजेको जस्तो केटी होइन, मेरो लाइफको हरेक कुरामा इन्टरफेयर गर्छौ। मेरो पनि त आफ्नो लाइफ हुन्छ, मैले डिसिजन

आकांक्षा, यो सबै गल्ती मैबाट भएको। यो गर त्यो नगर, सधैँ आफ्नो इसारामा हिँडाउन खोजे तर तिम्रो मायालाई कहिले बुझ्न सकिन। सधैँ इन्टरफेयर मात्र गर्न खोजे। के मलाई एउटा अन्तिम मौका दिन सक्छौ?

Limited. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

सरकारको तयारी। मलेसियाको रोजगारीमा सिन्डिकेट, विरोधमा सरकार र मेन पावर व्यवसाय एकै ठाउँमा। 8,000 मिटर भन्दा अग्ला थप छ हिमालय, अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी। 25,000 किलोमिटर लामो रिङ रोड बनाउँदै चीन, चीनले खोल्यो युरोप जोड्ने नयाँ समुद्री मार्ग, युरोप पुग्न झण्डै 20 दिन लाग्ने। र चीनमा विश्व ह्युमानोइड खेलकुद प्रतियोगिता जारी, बक्सिङ, टेबल टेनिस, फुटबल र द्रुत दौड़मा रोबर्टको प्रदर्शन। एलम्बु खबरको शुरूमा स्थानीय खबर। बाढ़ी पहिरोका कारण सड़क अवरूद्ध हुँदा चीनतर्फको मुख्य व्यापारिक नाकाहरू अवरूद्ध बनेका छन्। मुख्य नाका रसुवागढ़ी केही दिनदेखि पूर्ण रूपमा अवरूद्ध छ। त्रिशुली मेलुङ सेप्रुवेशी सड़कमा पहिरो खसेका कारण सड़क पूर्ण अवरूद्ध हुँदा नाकाको कारोबार ठप्प बनेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रवक्ता एवं प्रहरी निरीक्षक दिल्ली राम सापकोटाले जानकारी दिनुभएको छ। यस्तै चीनतर्फको दोस्रो प्रमुख व्यापारिक नाका तातोपानी झण्डै 1.5 महिनादेखि ठप्प छ। इको र लिपिङ लगायत सड़कका धेरै ठाउँमा पहिरो गएको र नाका छेवैको लिपिङको पहिरोमा तल आधार नै नभेट्ने गरी सड़क बगाएकाले सड़क सञ्चालनका लागि लामै समय लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। अहिले तातोपानी नाका अन्तर्गत चीनमा भन्सार गराइएका र नेपाल भित्रिसकेका दुवै खाले कन्टेनरहरू अलपत्र अवस्थामा रहेका छन्। काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ। यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रूपमा विकास गर्ने विषयमा प्रतिबद्धता जनाएको छ। काभ्रेमा नसर्ने रोगको अध्ययन गर्ने क्रममा 13 स्थानीय तहमा उच्च रक्तचापका बिरामीको पहिचान, उपचार र निगरानी भइरहेको जनाएको छ। यसै क्रममा यहाँका करिब 10,000 व्यक्ति नियमित रूपमा उच्च रक्तचापको औषधि सेवन गरिरहेको पत्ता लगाएको छ। जिल्लामा शुरू गरिएको यस नमूना कार्यक्रम नेपालमा पहिलो भएको र यसको अनुभवका आधारमा अन्य जिल्लाहरूमा पनि विस्तार गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। एक तथ्याङ्क अनुसार प्रत्येक वर्ष 1,37,000 भन्दा बढ़ी मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको र करिब 47 लाख व्यक्ति उच्च रक्तचापको जोखिममा रहेका छन्। एलम्बु खबरमा राष्ट्रिय खबर। राजधानीका अधिकांश अस्पतालहरूमा उपचारको पालो कुर्दा कुर्दैमा बिरामीको ज्यान गइरहेका छन्। डायलिसिस गराइरहेका मोरङका 45 वर्षीय डोलो बहादुर थापालाई परिवारले उपचारका लागि ठूलो र भरोसा योग्य अस्पताल ठानेर टिचिङ अस्पताल ल्याएका थिए, तर पालो कुर्दा कुर्दैमा समय बित्यो, समयमा उपचार नपाएर थापाको ज्यान गयो। यता वीर अस्पतालमा बिरामीको चाप निकै चर्को छ। सरकारी अस्पतालमा बेड नपाउँदा बिरामीहरू निजी अस्पतालको गेटमा पुग्नुपर्ने बाध्यता छ। जिल्ला अस्पतालको आईसीयू शुल्क मात्र दैनिक 15,000 रूपियाँ भन्दा माथि छ। आर्थिक रूपमा कमजोर परिवारकाहरूले उपचार नपाएरै ज्यान गुमाउनु परेका घटनाहरू प्रशस्तै छन्। हुम्लाबाट बिरामी आमालाई बचाउने आशामा काठमाण्डु आइपुगेका पदम परियार अहिले अस्पतालमा बेड खोज्दै संघर्ष गरिरहेका छन्। 68 वर्षीय पानसरा दमाईलाई मुटु सम्बन्धी समस्या भएपछि हुम्लादेखि काठमाण्डुसम्मको कठिन यात्रा भयो नै, तर राजधानी आइपुग्दा पनि उनको दुःख सकिएन। बिरामी आमालाई लिएर उनी काठमाण्डु आइपुगेको 1 हप्ता बितिसकेको छ, तर अस्पतालमा भने अझै मुटु वार्डमा बेड खाली नहुँदा पानसरा भर्ना हुन सकेकी छैनन्। दुर्गम हुम्लाबाट उपचारका लागि राजधानीसम्म आइपुग्दा पनि बिरामीले सहज उपचार पाउन सकेका छैनन्। परिवारका लागि सबैभन्दा पीड़ादायी कुरा यही बनेको छ। वीर अस्पतालमा आकस्मिक कक्षमा 50 बेड छन्, तर दैनिक 150 जनासम्म बिरामी सेवाका लागि आउने गरेका छन्, जसले गर्दा पनि निकै समस्या भएको अस्पताल प्रशासनले जनाएको छ। नेपालको संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा सुनिश्चित गरेको छ, तर अस्पतालका आकस्मिक कक्ष र अस्पताल परिसरमै उपचारको प्रतीक्षामा छटपटाइरहेका बिरामीहरूको दृश्यले संवैधानिक अधिकारमाथि व्यङ्ग्य गरिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले 35 वर्षको हिसाब मागेर बस्ने होइन, अबको 35 वर्षको कार्य योजना ल्याउन पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ। नीति संगठन र नेतृत्व सम्बन्धी 2 दिने प्रयोगशालालाई सम्बोधन गर्नुहुँदै उहाँले
35 वर्षको कार्ययोजना ल्याउन सांसद र नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ। पुरानो दलका नेता र कार्यकर्ताहरूलाई कसकस गर्ने ठाउँमा हामी छैनौं, हामी काम गरेर देखाउने ठाउँमा छौं। त्यसैले अबको 35 वर्षसम्म हामीले देशलाई कस्तो बनाउने भनेर कार्ययोजना ल्याउन जरूरी छ, उहाँले भन्नुभएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत स्वदेशमै खपत गराउन विशेष सहुलियतको तयारी भइरहेको बताउनु भएको छ। विराटनगरमा मोरङका उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले धेरै विद्युत खपत गर्ने ग्राहक र उद्योगलाई मौसमी विद्युत महसुल लागू गर्दै सहुलियत दिने जानकारी दिनुभएको छ। यसबाट उद्योगको उत्पादन लागत घट्ने र खेर गइरहेको विद्युतको सदुपयोग हुने सरकारको विश्वास छ। विद्युत आपूर्तिलाई थप भरपर्दो बनाउन सुनसरी मोरङ औद्योगिक करिडोरमा 9 नयाँ सब स्टेशन थप्ने काम भइरहेको मन्त्री श्रेष्ठले बताउनु भएको छ। उद्योगी व्यवसायहरूले भने नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढ़ाउन तत्काल विद्युत आपूर्ति प्रणालीमा सुधार गर्नुपर्ने माग गरेका छन्। मलेसियाले नेपालका 25 व्यवसायीलाई मात्र कामदार पाउने गरी पठाउने गरी कम्पनीहरू सूचीकृत गरेपछि नेपाल सरकार र मेनपावर व्यवसायी एकै ठाउँमा उभिएर विरोध गरेका छन्। मलेसियाको मानव संसाधन मन्त्रालयले गत शनिबारदेखि यस्तो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ, जस अनुसार प्रणालीमा सूचीकृत मेनपावर कम्पनी मार्फत मात्रै मलेसियामा विदेशी श्रमिक भर्ना गर्न पाउनेछन्। मलेसियाको मानव संसाधन मन्त्रालयले रोजगारदाताले एफडब्ल्यूसीएमएसमा सूचीकृत नभएका अन्य म्यानपावर कम्पनी मार्फत विदेशी श्रमिक भर्ना गर्न नपाउने स्पष्ट पारेको छ। नेपालमा इजाजत पत्र लिएर वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका 100 म्यानपावर कम्पनी मध्ये अब मलेसियामा रोजगारीमा प्रत्यक्ष पहुँच पाउने कम्पनीको संख्या 25 मात्र सीमित भएको छ। नेपाल पर्वतारोहण संघले 8,000 मीटर भन्दा अग्ला थप 6 हिमालय अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अघि बढ़ाएको छ। सगरमाथा आरोही संघको 25 वार्षिक उत्सवको अवसरमा हिजो राजधानीमा आयोजित कार्यक्रममा बोल्दै संघका अध्यक्ष फुरु गेलजे शेर्पाले यस्तो जानकारी दिनुभएको हो। उहाँले नेपालका थप 6 हिमालको अन्तर्राष्ट्रिय मान्यताका लागि आवश्यक काम अन्तिम चरणमा पुगेको बताउनु भएको छ। 8,000 मीटर माथिका लोत्से सार 8,400 मीटर र लोत्से सेन्टर 8,410 मीटरलाई यसअघि पर्यटन विभागले आफ्नो पीक प्रोफाइलमा थप्दै आधिकारिक मान्यता दिइसकेको छ। साथै ताब्लेजुङ स्थित कञ्चनजंघा क्षेत्रमा 4 नयाँ शिखर पहिचान भएका छन्, जसमा कञ्चनजंघा सेन्टर 8,473 मीटर, कञ्चनजंघा साउथ 8,476 मीटर, यालुङखाङ 8,505 मीटर र यालुङखाङ वेस्ट 8,077 मीटर रहेका छन्। यो प्रक्रिया सफल भएमा 8,000 मीटर भन्दा अग्ला हिमालको संख्या विश्वभरिमा 20 पुग्नेछ, जसमध्ये 8,000 मीटर भन्दा अग्ला 14 हिमाल नेपालमा मात्रै हुने उहाँको भनाई छ। उहाँले नेपालको पर्वतीय पर्यटन विश्वकै उत्कृष्ट गन्तव्यको रूपमा विकास हुँदै गएको बताउनुहुँदै यसमा सरकार, पर्वतारोहण सम्बन्धी संघ संस्था र सरकारवालाहरूको संयुक्त योगदान रहेको बताउनु भएको छ। कोशी गण्डकी र बागमती प्रदेशमा आज र भोलि भारी वर्षाको सम्भावना रहेको छ। सोमबार दिउँसो देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा हुनेछ भने देशको पहाड़ी भूभागका धेरै ठाउँमा

नमस्कार, एनम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। बितेको 35 वर्षको कुरा होइन, आगामी 35 वर्षको योजना ल्याउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको आग्रह। वर्ष याममा बिजुलीको खपत बढ़ाउन सहुलियत दिने

अफगानिस्तान, किर्गिस्तान, कजाकिस्तान, ताजिकिस्तान र रूससँगको सीमावर्ती क्षेत्रबाट जानेछ। मध्य पूर्व द्वन्द्वको कारण हर्मुजा र बाबा अल मन्देब जस्ता विश्वको महत्वपूर्ण समुद्री मार्ग प्रभावित भइरहेका बेला चीनले युरोपसँग जोड्ने नयाँ आर्कटिक समुद्री मार्ग सञ्चालनमा ल्याएको छ। चीनको आई सिल्क रोड नाम दिएको यो मार्ग चीनको पूर्वी तटीय शहर निङ्बोबाट शुरू भएर रूसको नर्दन सी रूट हुँदै आर्कटिक क्षेत्र पार गर्दै बेलायतको फेलिक्स स्ट्रोमा पुग्छ। चिनिया कम्पनी सी लेजेण्डले गएको वर्ष यो मार्गको परीक्षण यात्रा गरेको थियो। परीक्षण यात्रामा चीनबाट युरोप पुग्न झण्डै 20 दिन लागेको अल जजिराले जनाएको छ। मध्य पूर्वमा बढ़दो द्वन्द्व र समुद्री सुरक्षाको जोखिमको कारण वैकल्पिक व्यापारिक मार्गको आवश्यकता बढ़िरहेका बेला चीनले आर्कटिक मार्गलाई अघि सारेको छ। विशेषज्ञहरूले यो मार्ग तत्काल स्वेज नहरको पुनः विकल्प बन्ने भन्दा पनि मौसमी वैकल्पिक मार्गको रूपमा महत्वपूर्ण हुन सक्ने बताएका छन्। चीनमा विश्व ह्युमानोइड खेलकुदको दोस्रो संस्करण जारी छ। गत शनिबारबाट शुरू भएको प्रतियोगिता 5 दिनसम्म चल्नेछ र यसमा पहिले नै युसिन बोल्टको 100 मिटर स्प्रिन्ट विश्व रेकर्ड भन्दा छिटो दौड़िने रोबोट समावेश भइसकेको छ। बेजिङमा जारी कार्यक्रममा अर्कोतर्फ रोबोटले फुटबल मैदानमा क्रिस्टियानो रोनाल्डोको प्रसिद्ध सीयूयू सेलिब्रेशन प्रदर्शन गर्यो र त्यसको उद्घाटन समारोहमा ड्राइडहरूले समक्रमित मार्चिङमा भाग लिएका थिए। रोबोटहरूले बक्सिङ, हाई जम्प, ताइची र टेबल टेनिस जस्ता खेलहरूमा पनि प्रतिस्पर्धा गरिरहेका छन्। रोबोटले टेबल टेनिस खेलमा मान्छेसँग प्रतिस्पर्धा गरेको दृश्य निकै रोचक देखिएको छ। हामी हेलम्बु खबरको अन्त्यमा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। बितेको 35 वर्षको कुरा होइन, आगामी 35 वर्षको योजना ल्याउन रासोपा सभापतिको आग्रह। वर्ष याममा बिजुली खपत बढ़ाउन सहुलियत दिने सरकारको तयारी। मलेसियाको रोजगारीमा सिन्डिकेट विरोधमा सरकार र म्यान पावर व्यवसाय एकै ठाउँमा। 8000 मिटर भन्दा अग्ला थप छ हिमालय, अन्तर्राष्ट्रिय मान्यता दिलाउने सरकारको तयारी। 25,000 किलोमिटर लामो रिंग रोड बनाउँदै चीनले खोल्यो युरोप जोड्ने नयाँ समुद्री मार्ग। युरोप पुग्न झण्डै 20 दिन लाग्ने। र चीनमा विश्व ह्युमानोइड खेलकुद प्रतियोगिता जारी। बक्सिङ, टेबल टेनिस, फुटबल र द्रुत दौड़मा रोबोटको प्रदर्शन। हेलम्बु खबर अहिलेलाई यति नै। अर्को खबर लिएर मध्याह 12 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साईसिंह तामाङलाई धन्यवाद दिँदै म गेमलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
0: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
3: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
2: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
3: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
2: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
3: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
2: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
3: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
2: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
3: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
2: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरिकेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
5: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर तिनीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल चोक।
4: सम्पर्क नम्बर 9813-78-46-43 र 9808-25-525।
6: Elambo FM 89.6 MHz.

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: तपाईँ अहिले हेलोभो एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: जुगाले यहाँ नेपाली हुन् नेपाल हुनुमाले
2: हिन्दुमाले जिजु चुतामी
1: 15 वर्ष लिछ
2: जिजु
1: कुनै परिवर्तन दाजु
2: फिल्साङलाई मन्जी
3: तिर्च्याकुले।

0: இளம்பு பிரேக் டைம்.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-442 98-41-43-49-72 98-512-00-642
3: हजुर बुहारी
4: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
3: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धु पाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि
5: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98-493-40-667 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
6: एवा चौतारा बजार आउनु भएको छ अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन के को खोजीमा हुनुहुन्छ बा
7: ल्याउनु नानी छोराको बिहे पनि आइहाल्यो बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी
6: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेख्यारत्न साक्य ज्यासल सुनसादी पसल छँदैछ नि
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-26-051 98-41-57-64 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै

0: wait just a minute. We will return back. Return back.
1: मनसुन विशेष अफर सिपसिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842420254। स्टेसनरीका सम्पूर्ण सामानहरू,
2: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
2: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
2: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
2: ट्रफी,
1: मायाको चिनो,
2: मेडल,
1: फ्रेम,
2: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
2: जर्सी प्रिन्ट,
1: कस्टमाइज्ड कप प्रिन्ट,
2: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
2: कन्ट्याक्ट नम्बर 9841924274।

0: है मित्र, ये तुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र।
1: मित्र, छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, सानो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849213727।
6: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्, बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा ठुलिकेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
7: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ, त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
6: सम्पर्क नम्बर 9813786443 र 9808252525।
8: को होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु, गढी नगरपालिका 5 सिन्धुपाल्चो। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, family and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Sangha Sugari Nagarpalika 5, Singapore Soap. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Sangha Sugari Nagarpalika 5, Singapore Soap.
9: Elumbu FM, 89.6 MHz.
10: Panama Superstar Dompu Media presents

0: El Ombu Break Time.
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरी खेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर

0: सकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

जत्र र चोली हजुर छोरोलाई च्याटिङ शिरमा टोपी दैव सन्जुग भेट भयो नाति गाउने हो कि हो झ्याउरे भाका मादलो ताल तालमा ताल मिलाएर नाचिदिन्न आज आगानीमा छम्मा छम्मा।

रङ्ग राशि मर माट मुनि जीवनको भर केही छैन, उमेर छँदै मोजा गर्नु भैसा छँदै छैन। हो दुई आत्माको मेला खहरेको भेला जस्तो हुन्न साली।

0: it. Just a minute. We'll return back.
1: मनसुन विशेष अफर सिप सिकौं आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओइले के पार ओइ मित्र, ये रुमसले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र।
7: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
6: ए आमा हो साङ्लो बुरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
7: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
6: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
7: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
8: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
9: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
8: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
10: 9849213727।
11: हेलो
12: हेलो बहिनी, सन्चै छौ?
11: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
12: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
11: अनि हुलाकमा पो जानु?
12: हो नि हुलाकमा जाऊ न।
11: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
12: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
11: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
12: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
11: ए सहरमा मात्र होला नि?
12: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
11: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
13: ए लौ न लौ लौ, चटाइङ पर्न आटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
14: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
15: हो र?
14: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
15: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
14: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
15: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
14: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

नमस्कार, मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। उत्तरी नाका बन्द हुँदा चाडपर्व अघि व्यापारमा बढ़्यो चिन्ता। बाघ मध्यप्रदेशका मुख्यमन्त्री किरण थापाको विपक्षमा मतदान गर्न राप्रपद्वारा हुइप। अनिवार्य रूपमा उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न कोशी प्रदेशका सांसदहरूलाई एमालेको ह्विप जारी। गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एकजना पक्राउ। नेपाली बजारमा आज सुनको मूल्य 3,02,000 बढ़्यो। 3,19,500 कारोबार हुँदै गिनीमा फोहोरको ल्याण्डफिल्ड भत्कियो। कम्तीमा पनि 30 जनाको मृत्यु, 6 जना गम्भीर घाइते। टी20 श्रृंखला नेपाल एले आज हर्बर्ट हरिकेसन एकेडेमीसँग खेल्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती खोलामा बगरमा पानी जमेको खाल्डोमा डुबेर एकजना बालकको ज्यान गएको छ। इन्द्रावती गाउँपालिका 11 बोर्ड गाउँका राजेन्द्र माझीका 8 वर्षीय छोरा सम्राट माझीको आइतबार हिजो पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। बालक सम्राट साथीहरूसँग पौडी खेल्न गएको र नदी किनारमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। बाढ़ी र पहिरोको कारण चीनसँग जोड़िएका नेपालका प्रमुख उत्तरी व्यापारिक नाका लामो समयदेखि बन्द हुँदा व्यवसायहरू चाडपर्वको समयमा सामान अभाव हुने चिन्ता व्यक्त गरेको छ। सिन्धुपाल्चोक जिल्लाको तातो पानी पनि करिब 1.5 महिनादेखि बन्द छ। इको लिपिङ लगायतका विभिन्न क्षेत्रमा सड़क भाँसिएको छ भने लिपिङमा सड़क

आधार नै बिगारिएकाले मर्मतको लागि लामो समय लाग्ने प्रशासनले जनाएको छ। नाकाबन्द हुँदा चीनबाट भन्सार गराएर नेपालमा ल्याएका भन्सार प्रक्रियामा रहेका कन्टेनर अलपत्रमा परेका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघ अनुसार 85 भन्दा बढ़ी चिनिया गाड़ी समेत अड्किएको छ। व्यवसायहरूको अनुसार उत्तरी नाका चीनतर्फ सञ्चालन हुन चीन नहुँदा चीनबाट काठमाडौँ सामान ल्याउन 2-3 साता लाग्ने भए पनि समुद्री मार्गबाट भारत हुँदै ल्याउँदा 1.5 महिनासम्म लाग्ने गर्दछ। चाडपर्व नजिकै गर्दा नाका नखुली सामान आपूर्तिमा समस्या र बजारमा अभाव हुन सकिने चिन्ता व्यक्त गरेका छन्। काभ्रेलाई नसर्ने रोगको सिकाई केन्द्र बनाइने भएको छ। यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना र सिकाई केन्द्रको रूपमा विकास गर्ने विषयमा प्रतिबद्धता जनाएको छ। काभ्रेमा नसर्ने रोगको अध्ययन गर्ने क्रममा 13 स्थानीय तहमा उच्च रक्तचापका बिरामीको पहिचान उपचार र निगरानी भइरहेको जनाएको छ। यसै क्रममा त्यहाँका करिब 10,000 व्यक्ति नियमित रूपमा उच्च रक्तचापको औषधि सेवन गरिरहेको पनि पत्ता लगाएको छ। जिल्लामा शुरू गरिएको यस नमूना कार्य नेपालमै पहिलो पटक भएको र त्यसको अभाव अनुभवको आधारमा अन्य जिल्लामा पनि विस्तार गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ। खेलम्बु खबरमा अब राष्ट्रिय खबर। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले लिन लागेको विश्वासको मतको पक्षमा विपक्षमा मतदान गर्न आफ्नो प्रदेश सभा सदस्यहरूलाई ह्विप जारी गरिएको छ। राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले पेश गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न तटस्थ रहन र बैठकमा अनुपस्थित हुन प्रदेशसभा सदस्य सदस्यहरूलाई निर्देशन दिनुभएको हो। राप्रपाकी प्रमुख सचेतक तामाङद्वारा ह्विप जारीमा मुख्यमन्त्री थापाको विश्वासको मतको प्रस्तावमा विपक्षमा मतदान गर्न तटस्थ रहन र अनुपस्थित रहन पनि निर्देशन दिइएको छ। राप्रपा प्रदेश तथा सभा सदस्य एवं प्रदेश पूर्व प्रदेश सभा मुख भुवन कुमार पाठकले मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टी केन्द्र र प्रमुख सचेतकबाट ह्विप जारी भएको पनि बताएको छ। यता राप्रपामा पनि प्रदेश संसदीय दल र पार्टी एकता केन्द्र बीच विवाद भएको छ। केन्द्र निर्माण निर्णय विपरीत राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकारमा सहभागी हुने निर्णय गरेपछि पार्टीभित्र विवाद देखिएको छ र नेपाल संविधानको धारा 188 को उपधारा 4 तथा बागमती प्रदेश सभा नियमावली 2074 नियम 143 बमोजिम मुख्यमन्त्री थापाले आज दिउँसो 1 बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतको पक्षमा प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। बागमती प्रदेशसभामा राप्रपाका 12 जना प्रदेशसभा सदस्य रहेका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले 20 वर्ष याममा उत्पादन हुने अतिरिक्त विद्युत स्वदेशमा नै खपत गराउन विशेष सहुलियतको तयारी भइरहेको बताउनु भएको छ। विराटनगरमा मोरङको उद्योगी र व्यवसायहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले धेरै विद्युत खपत गर्ने ग्राहक र उद्योगहरूलाई मौसमी विद्युत महसुल लागू गर्दै सहुलियत दिने जानकारी दिनुभएको छ र यसबाट उद्योगको उत्पादन लागत घट्ने र खेर गइरहेको विद्युतको सदुपयोग हुने सरकारको विश्वास रहेको छ। विद्युत आपूर्तिलाई थप भरपर्दो बनाउन सुनसरी मोरङ औद्योगिक करिडोरमा 9 नयाँ सब स्टेशन थप्ने काम भइरहेको मन्त्री श्रेष्ठले बताउनु भएको छ। नेकपा एमाले कोशी प्रदेश संसदीय दलले आजको प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन र मुख्यमन्त्रीको पक्षमा विश्वासको मत ह्विप जारी गर्ने निर्णय गरिएको छ। प्रदेशसभा सचिवालयमा आज बिहान बसेको दलको बैठकले यस्तो निर्णय गरिएको दलका सचेतक रमेश कुमार बस्नेतले बताउनु भएको छ। मुख्यमन्त्री हेमन्त कुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन्। कार्कीले आज दिउँसो 2 बजे बस्ने प्रदेशसभामा विश्वासको मत लिने भएको छ। एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच भएको 3 बुधे सहमति अनुसार गएको सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहण भएको थियो। त्यसपछि नेपाली कांग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो र नेपाली कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भदौ 3 गते नै फिर्ता लिएको पत्र संसद सचिवालयमा दर्ता गरिसकिएको छ र गएको साउन 9 गते भएको एमाले र नेकपा बीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति पनि भएको थियो।
भारत सिमाना तीनमा तीन वर्षीय वर्षीय गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर सिमाना उपमहानगरपालिका घर भएका प्रदीप खड्का छन्। जितपुर सिमाना उपमहानगरपालिका वडा नम्बर एकमा गरिमा भदौ दुईमा मृत भेटिएका थिइन् र घरबाट हराएको तीन दिनमा गरिमा मृत भेटिएको थियो। गरिमाको बलात्कारपछि हत्या भएको प्रहरीको अनुसन्धानको निष्कर्ष छ र घटनामा अनुसन्धान अहिलेसम्म नौजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बारका डीएसपी मीन बहादुर घले बताउनु भएको हो। आज नेपाली बजारमा सुनको मूल्य बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघ अनुसार हिजो प्रति तोला सुन ३,१९,५०० रूपियाँमा कारोबार भएको सुन आज बढ़ेर ३,२०० रूपियाँले बढ़ेर प्रति तोला ३,२२,७०० रूपियाँमा कारोबार भएको छ। यसै गरी आज चाँदीको मूल्य भने गिरावट देखिएको छ। आइतबार प्रति तोला चाँदी ४,975 रूपियाँमा कारोबार भएकोमा आज ₹10 घटेर ४,965 रूपियाँमा कायम भएको छ। खबरमा अब विदेशको खबर। गिनेको राजधानी कोरोना क्रिम मास्कको सबैभन्दा ठूलो ल्याण्डफिलमा फोहोरको पहाड़ भत्किँदा 30 जनाको मृत्यु भएको छ। शहरभरिको फोहोर जम्मा गर्ने उक्त ल्याण्डफिलमा आइतबार बिहान करिब 2 बजे भारी वर्षापछि फोहोरको माथिबाट भाग बगेको अधिकारीहरूले बताएका छन् र उनीहरूको अनुसार ल्याण्डफिलको भलले पहिरो निम्त्याएको छ र नजिकै छाप्राहरू भोग्न अवशेषमा पुरिएका छन्। दुर्घटनामा 6 जना गम्भीर घाइते भएको छ भने कयौं घरहरू ध्वस्त भएको छ। पहिरो गएको ठाउँलाई आइतबारदेखि बन्द गर्ने तयारी थियो र ल्याण्डफिलको वरपर बस्ने मानिसहरूलाई ठाउँ खाली गर्न सूचना पनि दिइएको छ र त्यसपछि धेरै मानिसहरू उक्त क्षेत्रमा छाडेर गए पनि दुर्घटनाको समयमा केही मानिसहरू त्यही रहेका थिए र वैकल्पिक मार्गको रूपमा महत्वपूर्ण हुन सकिने समेत बताएका छन्। लम्बो खबरमा अब खेल खबरमा अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एन्ड टी20 क्रिकेट श्रृंखलामा नेपालले आज हर्बर्ट हरिकिन्स एकाडेमीसँग खेल्ने भएको छ। नेपाली समयअनुसार दिउँसो 3:15 बजेबाट खेल शुरू हुनेछ। नेपाल एले प्रतियोगितामा यसअघि खेलेका दुई खेलमा लगातार हार बिहोरेको छ। पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपाल ए दोस्रो खेलमा बंगलादेशसँग हाई पर्फर्मेन्स 11 नौ विकेटले पराजित भएको हो। लगातार दुई हारपछि नेपाल ए पहिलो जित निकाल्ने लक्ष्यमा सहित मैदानमा उत्रिएको छ र हर्बर्ट हरिकिन्स एकाडेमीमा पनि घरेलु टोली उपस्थितिको फाइदो उठाउँदै नेपाल एलाई दबावमा राख्ने योजना छ। नेपाली टोलीको कप्तानमा अनिल कुमार शाह, मयन यादव, तृती राज दास, कुशवाहा भुर्तेल, पवन सारफ, रिजन ढकाल, कुशल मल्ल, राकेश बम, रसिद खान, साहब आलम, आकाश चन्द, नारायण जोशी, दिनेश अधिकारी, विपिन खत्री र दीपक डुम्री रहेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनै पटक। उत्तरी नाका बन्द हुँदा चाडपर्व अघि व्यापारमा बढ़्यो चिन्ता। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको विपक्षमा मतदान गर्न राप्रपद्वारा ह्विप जारी। अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न कोशी प्रदेशका सांसदहरूलाई एमालेको ह्विप जारी। गरिमा चौधरीको हत्यामा संलग्न रहेको आरोपमा थप 1 जना पक्राउ। नेपाली बजारमा आज सुनको मूल्य 3,22,700 रूपियाँमा कारोबार हुँदै गिनीमा फोहोरको ल्याण्डफिल भत्कियो। कम्तीमा पनि 30 जनाको मृत्यु। र टप एन्ड टी20 श्रृंखला नेपाली एले आज हर्बर्ट हरिकिन्स एकाडेमीसँग खेल्दै मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। एतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राग वरदान गुरूङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस्त, नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार।

0: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
0: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हामीले त ध्यानै नदिएको।
0: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हेर त, रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
6: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: You are listening to Kalamba FM 89.6.

0: Ulambu Break Time.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक.
2: हाम्रा सेवाहरू:
1: स्टेशनरीका सम्पूर्ण सामानहरू,
2: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
2: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
2: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
2: ट्रफी,
1: मायाको चिनो,
2: मेडल,
1: फ्रेम,
2: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
2: जर्सी प्रिन्ट,
1: कस्टमाइज्ड कप प्रिन्ट,
2: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स.
2: कन्ट्याक्ट नम्बर 9841924274.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य. शीर्षक: आत्मनिर्भर बनाऊ.
3: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा. समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ. सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो.
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर. प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै. सम्पर्क नम्बर 9842404054.
3: के तपाई राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 सम्मको बाइक तथा स्कुटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ.
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण. पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा. सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ. बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ.
3: स्थान: भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोगुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि. सम्पर्क नम्बर: अंकित श्रेष्ठ 9141057105.

0: मित्र यदुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्गो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानुपर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849927
6: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज

0: wait just a minute. We will return back. Return back.
1: एभा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-51 98-41-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
2: बा
3: हजुर बुहारी
2: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
3: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि
4: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 98-493-40-667 र 98-188-77-908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले
5: इन्टरप्राइजेस Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniku Hotel and Restaurant Private Limited, Soltara Sangha Subhari Nagarpalika 5, Sindhupal Shok. Email hotelaruniku@gmail.com. Contact 011-620-326-9860-982293. New Aruniku Hotel and Restaurant Private Limited, Soltara Sangha Subhari Nagarpalika 5, Sindhupal Shok.
6: Elumbu FM, 89.6 MHz.

0: Elumbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elumbu.

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर आज पनि तपाईँहरूको माझमा उपस्थित भएको छु म कार्यक्रम प्रस्तुता आइसिङ तामाङ सुभनी। यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट मोबाइल सेट लगायत गर्ने विभिन्न वित्तीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ हुनुहुन्छ भने साथमा सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोत महानुभावहरू नि अनि तपाईँहरूले यति बेला सुन्दै हुनुहुन्छ हेलम्बा एफएम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने हेलम्बा एफएमलाई काठमाडौँ नुवाकोट धादिङ रसुवा मकवानपुर रामेछाप दोलखा सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएमको फ्रिक्वेन्सीलाई सुन्दै हुनुहुन्छ भने देश विदेशका विभिन्न ठाउँ ठाउँ विभिन्न गाउँ बस्तीबाट काम सँगसँगै यति बेला हेलम्बा एफएमको फ्रिक्वेन्सीलाई तपाईँले हेलम्बा एफएमको फेसबुक पेज अनि मोबाइलको गुगल क्रोमबाट पनि एकैसाथ हेलम्बा एफएम सुन्न सक्नुहुनेछ र सुनेर साथ दिन सक्नुहुनेछ। विशेष गरी कार्यक्रम टक टू हेलम्बु हरेक साताको छ दिन आउने गर्दछ। तपाईँहरूले दिउँसोको एक बजेबाट दुई बजेसम्म कार्यक्रम टक टू हेलम्बु आउने गर्दछ। श्रोता कार्यक्रम टक टू हेलम्बुमा तपाईँहरूले आफूलाई मनपर्ने गीतहरू

बुझाइमा पार्न सक्नुहुनेछ। तपाईहरूले नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डीजे गीत, जुनसुकै विधाका गीतहरू पनि आफ्नो रुचाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि भने कार्यक्रममा कल गर्नुपर्ने हुन्छ। हामी छ दिन आउँछौ र छ दिनै छुट्टा छुट्टै बसाईमा उपस्थिति हुने गर्दछौ। त्यसैको सन्दर्भमा आज हामी पहिलो बसाई यानि कि सोमबार बसाईमा कार्यक्रममा जोड़िएको छ। आज यो बसाईमा तपाईँले नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डीजे गीत, पप गीत, जुनसुकै विधाको गीतहरू पनि आफ्नो रुचाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि भने हाम्रो आजको यस कार्यक्रममा कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ। यदि तपाईँहरू कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने कल गर्नका लागि नम्बर छ 98 60 55 25 98 60 55 25 मा कल गर्दै कार्यक्रममा आउन सक्नुहुनेछ। यो दिउँसोको समय ओखाली, ओह्राली, भन्ज्याङ, चौधारी लगायतका आफ्ना गाउँ बेसी लेख बेसी गर्नुहुँदै यो दिउँसोको समयमा आफ्नो विविध कामतिर बिजी व्यस्तता हुनुहुन्छ होला। चर्को घामको समयमा यति बेला कतिपय साथीहरू मजाले आराम गर्दै हुनुहुन्छ, शीतल थाप्दै मजाले शीतलमा बसिराख्नु भयो होला। अब कतिपय साथीहरू अझै पनि मकै भाज्ने लगायत गर्ने विविध कामतिर बिजी व्यस्तता हुनुहुन्छ होइन, सो जे जस्तो अवस्थामा रहनु भए पनि अबको एक घण्टाको अवधिभर भने हामी सँगै सहयात्रा गर्नुहोला। हामीले पनि कार्यक्रम सुनेर साथ दिनुहोला श्रोता। हामी यही आग्रह र यही अनुरोध गर्न चाहन्छु। अनि तपाईँहरू फेसबुकको पेजबाट पनि हेलम्बा एफएम सुन्न सक्नुहुनेछ। फेसबुक चलाउनुहुन्छ भने तपाईँहरूले आफ्नो फेसबुकको सर्च बक्समा जानुहोला अनि त्यसमा हेलम्बा एफएम सर्च गर्नुभयो भने त्यहाँबाट पनि मजाले हेलम्बा एफएमको फेसबुक पेजमा तपाईँले फलो गरेर हाम्रो प्रोग्राम अनि समाचारहरू एकैसाथ सुन्न सक्नुहुनेछ हरेक समय समयमा। र कार्यक्रममा कल गर्नका लागि नम्बर खुला गरिसकेका छौं 98 60 55 25 मा कल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको बीचमा भने कार्यक्रमको शुरूआतमा हामी एकदमै मिठो अनि रमाइलो गीत राख्छौं। गीतपछि आउनेछौं तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बा सुन्दै हुनुहुन्छ। यति बेला सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ कार्यक्रम टक टू हेलम्बामा। कल गर्न चाहनुहुन्छ भने 98 60 52 55 25 कल गर्दै सहभागिता जनाउनुहोला। र यति बेला पनि आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
1: हेलो नमस्ते
0: दादा। हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, गीत रोजाइमा पार्न सक्नुहुनेछ? हजुर, निमा लामाको आवाजमा रहेको ऱ्याप गीत भन्नुभयो। ओके, हुन्छ, हामी गीत राख्नेछौ। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? ओके, साथी हुनुहुन्थ्यो बिरी लामा हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो है यता काभ्रेबाट। र उहाँले ऱ्याप गीत सुन्न चाहनु भएको छ, निमा लामाको आवाजमा रहेको नयाँ गीत सुन्छु भन्नुभएको छ। यदि तपाईँहरू पनि आफूलाई मनपर्ने गीत रोजाइमा पार्न चाहनुहुन्छ भने 98 60 52 55 25 कल गर्नुहोला। अनि फेसबुकको पेजबाट लाइभ एकदमै प्रत्यक्ष लाइभ भइरहेको छ, लाइभमा तपाईँहरूले कमेन्ट पनि राख्नुहोला। तपाईँहरूको लाइभमा रहेका कमेन्टहरू पनि हामी अवश्य अनेर गर्ने नै छौं। यदि प्रोग्राम मन परेको खण्डमा हाम्रो यस पेजलाई अनि यो लाइभलाई सेयर गर्न पनि नभुल्नुहोला। अनि नयाँ हुनुहुन्छ तपाईँहरू भने हाम्रो पेजलाई फलो गर्न पनि नभुल्नुहोला। श्रोताहरू, आगामी दिनहरूमा हरेक प्रोग्राम तपाईँले नियमित रूपमा सुन्न पाउनुहुनेछ है, प्रोग्राममा फलो गरेर राख्नुभयो भने। र कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 98 60 52 55 25 कल गर्नुहोला। तपाईँ जहाँबाट सुन्दै हुनुहुन्छ, तपाईँ जो कोही व्यक्तित्वहरूले पनि हाम्रो यस कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रममा कल गर्नका लागि नम्बर एकदमै खुल्ला छ, कल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने यो मिठो अनि रमाइलो गीत सुन्दै गर्नुहोला।
2: आज मेरो तर्फबाट फुल पाक्

हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। यस्तै मिठा मिठा अनि रमाइलो विभिन्न समय सान्दर्भ गीत अनि आफूले मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने 9860525525 कल गर्ने पालो तपाईँहरूको नै हो। सोही नम्बरमा कल गरेर आफूलाई मनपर्ने गीत रोजाइमा पार्नका लागि तपाईँहरू पनि कार्यक्रममा कल गर्नुहोला। सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 MHz कार्यक्रम टक टू हेलम्बु। टक टू हेलम्बुमा तपाईँहरूले आफूलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ अनि साथीसँगै सबैजनामा पनि सम्झन सक्नुहुनेछ। कार्यक्रम प्रस्तुत आईसिंह तामाङ छु भने प्राविधिक कक्षबाट साथी दिँदै हुनुहुन्छ मित्र राघव तामाङ अनि सुनेर साथी दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोत महानुभावहरूले। र यसैको क्रममा यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, हामी उहाँलाई स्वागत गर्न चाहन्छौ। हजुर नमस्ते। हजुर नमस्ते। हजुर नमस्ते विजयजी, के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर हजुर, अनि के छ खबर सुनाइदिनुहोस् तपाईँ लगायत सुनकोशीतिरको नयाँ नौलो। हजुर हजुर, पक्कै पनि अब आजको दिनमा अलिकति चर्को घाम लागिरहेको छ यतातिर पनि, होइन? अब गर्मी एकदमै व्यापकै छ आज है। हजुर हजुर, चौतारातिरको हाल खबर सबै ठिकै छ, एकदमै राम्रो रमाइलो छ समग्रमा। अनि बाँकी दिन कस्तो हुँदैछ तपाईँको?

हजुर, एकदमै मिठो अनि रमाइलो सेलो गीत हामीले राखिसकेका छौँ। विजयजीले रोजाइमा पार्नु भएको थियो र यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ भने तपाईँहरू पनि कार्यक्रममा कल गर्न सक्नुहुनेछ। कार्यक्रममा कल गर्नका लागि 9860552525 कार्यक्रममा कल गर्दै आफूलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ। तपाईँले जुन गीत मनपर्छ सोही गीत हामी बजाउनेछौँ अनि साथीहरूलाई पनि सम्झन सक्नुहुनेछ। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, हामी उहाँलाई स्वागत गर्न चाहन्छौँ। हजुर नमस्ते। हजुर नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? हजुर, आरुबोटबाट अम्बर बहादुरजी बोल्दै हुनुहुन्छ है? हजुर। अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ तपाईँ? ओहो, आराम गर्दै हुनुहुन्छ। ओके, ल अब यो अस्वस्थको समय, यो गर्मीको समयमा पनि प्रोग्राम सुन्दै कार्यक्रममा कल गर्नु भएको छ।

स्वस्थ रहनु होला, एकदमै केयर गर्नु होला, औषधिहरू लिने गर्नु भएको छ कि छैन? हजुर, ओके, ल औषधिहरू पनि लिने गर्नुहोस्, राम्रोसँग केयर गर्नु होला, सुस्वास्थ्य लाभको कामना छ तपाईँलाई, चाँडै निको हुनुहोस् है। हजुर, अनि कस्तो छ मौसम? गर्मी होला नि आज त? हजुर, गर्मी नै छ है। हजुर, ल अब के गर्नु, यस्तै नै छ, यो दिउँसोको समय पनि हो, अब बाँकी दिन अब आराम गर्नु होला, आराम गर्दै अब केयर गर्नु होला राम्रोसँग है त। ल अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ तपाईँ? हजुर, कुन गीत भन्नुभयो? चन्द्रगिरी भन्नुभयो। ओके, ल हुन्छ, हामी गीत राख्नेछौँ, अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर हजुर, ओके, बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो, अमर बहादुर तामाङ हुनुहुन्थ्यो हामीलाई यति बेला कार्यक्रममा कल गर्नुभएको थियो, उहाँले यता काभ्रेबाट, र उहाँले पनि मिठो गीत रोज्नु भएको छ। यदि तपाईँहरू पनि आफूलाई मनपर्ने गीत रोज्न चाहनुहुन्छ भने 9860552525 कल गर्दै आउन सक्नुहुनेछ, अनि गीत रोजाइमा पार्न सक्नुहुनेछ। आफूलाई मनपर्ने गीत रोज्नका लागि उक्त नम्बरमा कल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने यो मिठो अनि रमाइलो गीत

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत राखिसकेका छौँ र यो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो। यो व्यवसायमा आफूलाई मनपर्ने गीत रोज्नका लागि 9860552525 कल गर्दै आउँदै गर्नुहोला। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते नमस्ते, गुड आफ्टरनुन मखमलीजी, के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर हजुर, प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि सन्चै हुनुहुन्छ? हजुर, म लगायत हाम्रो यता चौतारातिरको खबर सबै ठिकै छ, सन्चै आरामै छौ हामी पनि। अनि मौसमको अवस्था के छ बलिफीतिर यति बेलाको, सुनाइदिनुहोस् न।
1: मौसमको अवस्था त भन्ने पर्ने नै सक्ने नसक्ने छ हो भाइ। बेसकेरी बेसकेरी बेसकेरी पिहान आगो रात भन्दा बढी तातो छ होइन?
0: हजुर हजुर,
1: त्यतातिर के छ? हाम्रो त्यता त एकदम गर्मी गर्मी गर्मी छ हो भाइ, पानी नपरे दुई तिन दिन भइसक्यो।
0: हजुर हजुर, यतातिर पनि समग्रमा सबै ठिकै छ, राम्रो रमाइलो नै छ। तर यतातिर चाहिँ रातिको समयमा पानी पर्ने हुन्छ भने दिउँसोको समयमा चाहिँ एकदमै गर्मी हुन्छ, यस्तै नै छ, ठिकै छ भनौँ न है। हजुर हजुर, अब के गर्नु, यस्तै नै छ। अब विस्तार विस्तार कोही ठाउँमा पर्ने कोही ठाउँमा नपर्ने, यस्तै नै छ है। ल, अनि आज यो बाँकी दिन कसरी बिताउने योजना बनाउनु भएको छ नि?
1: आजको बाँकी दिन अब यही घरै काम गरेर बित्छ है त भाइ, आज मेलो छैन, आज फुर्सद छ आज एक दिनलाई
0: चाहिँ। हजुर, भनेपछि घर आइसे कामहरूमा व्यस्त रहनुहुन्छ है? एकदम एकदम एकदम हो नि त। अब मेन कुरो त आफूलाई पनि स्वस्थ रहनु पर्यो नि, राख्नु पनि परिहाल्यो नि जसरी भए पनि। एकदमै, अब काम भन्ने कुरा त कहिले पनि सकिँदैन सक्न त है। ओके ल, अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ? हजुर, बेल बटन भन्ने बोलको गीत सुन्न चाहनुहुन्छ है? ओके ल, हुन्छ, हामी गीत राख्नेछौँ। अनि गीत मार्फतको कसलाई सम्झिन चाहनुहुन्छ? हजुर धन्यवाद।
1: अनि एउटा सुन्ने हुनुहुन्छ होला जलबिन सब्सिडी बहिनीको लागि, अनि त्यसै एउटा सिम पानी हुने खानु मारे दादाको लागि, अनि त्यसै साँचो हुने मेरो बाबाको लागि, भाइ हरि भर सिक्किमको लागि, मेरो सीता दिदीको लागि, अनि त्यसै गरी अब सुन्ने हुनुहुन्छ होला एउटा मन्डन टुक्रो हुन्छ नि हजुरआमालाई पठाउनु हजुरको हजुरआमाको लागि, अनि उता सुन्ने हुन्छ बहिनीको लागि, अनि त्यसै सुन्नुहुन्छ सरलाई हुने बहिनी कपिला छोरी अञ्जना बिमालाको लागि, अनि त्यसै सुन्नुहुन्छ काठमाडौँ हुने रञ्जना बहिनीको लागि, अनि त्यसै गरी सुन्नुहुन्छ होला मेरो छोरी सुरिता बहिनी परमिलाको लागि, अनि त्यसै गरी सुन्नुहुन्छ होला एउटा सुस्तारमा जीवन शैक्षिकको लागि, सुन्नुहुन्छ पनि बहिनीको लागि, काभ्रेमा हुने मेरो बहिनी शर्मिला माया घिसिङ बहिनीको लागि, त्रिसना बहिनीको लागि, अनि त्यसै हेरेँ यता बदासीमा हुने कृष्ण भाइको लागि पनि हुन चाहन्छु, अनि त्यसै सुन्नुहुन्छ होला यता सुबुटाउ हुने सबैको लागि, अनि बालबुटी माथि पलाटी हुने निशा भाइको लागि, अनि त्यसै हेरेँ अब यता टिस्टरमा हुने रङ्गना त्यही कोपिला सारिती शोभा बहिनीको लागि हुन चाहन्छु, अनि त्यसै हेरेँ मेरो घर कामको लागि, त्यसैहरू म भन्दा गरेँ तपाईँ कम्पनी पनि सम्पूर्णको लागि, अनि त्यसै सुन्नुहुन्छ होला सुन खानु हुने रिना बहिनीको लागि, अनि त्यसरी सुन्नुहुन्छ होला यता खिलाउनु हुने मेरो खुबु खाली दिदी भन्नाको लागि, भन्दा भन्नुको लागि भन्न चाहन्छु, अनि त्यसरी याद गरे पनि मलाई गल्ती हुनुहुन्छ भने चाहिँ म पनि हिँडाले नगरी सम्पूर्णको लागि पनि भन्न चाहन्छु, अनि त्यसै गरी अब जति पनि साथीहरूले मलाई बल्बी मगाउँछ भने चाहिँ म पनि घुमा गर्ने माया
0: ओके साथी हुनुहुन्थ्यो मखमली जी हुनुहुन्थ्यो उहाँले यो बसाईमा फोन गर्नुहुँदै बेल बटन भन्ने बलको गीत रोज्नु भएको छ गंगासुरामको आवाजमा रहेको गीत र यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ भने 9860552525 कल गर्दै आउन सक्नुहुनेछ अनि गीत रोज्न पाउनुहुनेछ अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोस्।

0: हजुर, एकदम मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो। यस्तै मिठो गीत रोज्नको लागि यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बतासे भुसुङबाट पूर्णजी बोल्दै हुनुहुन्छ। हजुर पूर्णजी के गर्दै हुनुहुन्छ यो समयमा? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ नि? हजुर म लगायत चौतारातिरको खबर एकदमै ठिकै छ, राम्रो अनि रमाइलो छ, समग्रमा राम्रै छ, ठिकै छ भनौँ न है। हजुर अनि आज यो बाँकी दिनलाई कसरी बिताउने योजना बनाउनु भएको छ? हजुर घर घर आइसी काम गर्दै आजको दिन बिताउनुहुन्छ। ओके ल, अनि आज कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ नि?
1: म एउटा लोकदोरी गीत सुन्न चाहन्छु।

0: ओके हुन्छ, हामी यो गीत राख्नेछौँ अनि गीत मार्फतको कसलाई सम्झिन चाहनुहुन्छ?
1: खासमा हजुरलाई भन्न चाहन्छु,
0: हजुर धन्यवाद,
1: अनि मेरो घर फ्यामिलीलाई भन्न चाहन्छु, अनि म पूर्ण भनेर तिमी साथीहरूलाई भन्दै
0: ओके भाइ भाइ साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, पूर्णजीलाई धन्यवाद भन्न चाहन्छु। उहाँले रामजी खाँडको आवाजमा रहेको तिम्रो मेरो सम्बन्ध धेरै माथि हो भन्ने बलको गीत रोज्नु भएको छ, पक्कै पनि हामी गीत राख्नेछौँ। यस्तै मिठो गीत रोज्नका लागि आउँदै गर्नुहोला र बाँकी कमेन्ट अनि बाँकी कल लिनका लागि हामी केही समयपछि आउनेछौँ। तपाईँहरू भने मिठो अनि रमाइलो यो गीत सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो कार्यक्रममा गीत रोज्ने पालो 9860-5255 यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, हामी उहाँलाई स्वागत गर्छौ। हजुर नमस्ते। हजुर नमस्ते। हजुर नमस्ते। तिमी आऊ तिम्रै घरबाट, म आउँछु मेरै घरबाट, भेटौँला पासखलमा ओर्ले है। ओके, ल ठिकै छ। अब सेन्टर पर्ने नै पासखलमा पर्छ, अब दुवैजना त्यही ठाउँमा जम्मा हुनुहोस् अनि भेट्नु होला नि। ओके ल, एकदमै मिठो गीत गुनगुनाउँदै आउनु भएको छ निर्जलाजी, के गर्दै हुनुहुन्छ यति बेलाको समयमा?
1: यतिखेर भन्नुपर्दा प्रोग्राम सुन्दै फोनदा गर्दै लाग्यो भनौँ है।
0: हजुर हजुर, अनि सन्चै हुनुहुन्छ नि?
1: एकदम सन्चै आरामै छ। अनि हजुरहरूलाई कस्तो हुनुहुन्छ, सन्चै बिसन्चै?
0: हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि आज मौसम कस्तो छ तपाईँ हुने ठाउँतिर?
1: मौसम भन्नुपर्दा दादा हजुर के गर्नु, बिहानदेखि नै घाम त पत्तै छ हौ, कस्तो घाम लाग्छ हौ, घाम छ।
0: हजुर हजुर, भनेपछि चर्को चर्को घाम लागेको छ आज। ओके ल, अनि बाँकी दिन कसरी बिताउने योजनामा हुनुहुन्छ आज? हजुर बसी बसाई घरैसी काम गर्दै यो बाँकी दिन बिताउनुहुन्छ है। हजुर हुन्छ, अनि आज कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ? हजुर मन की रानी भन्ने बलको गीत सुन्न चाहनुहुन्छ। ओके, हामी गीत राख्नेछौ, अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि? हजुर धन्यवाद।
1: माझीको लागि अनि काबु टेमालमा सुन्दै हुन्छ होला, आकाश दादाको लागि, आँगाले बिर्सेको छैन है दादा हजुर, बिर्सिनु भयो कि क्या हो भन्न चाहन्छु। अनि कृष्णा माझीको लागि, अनि सन्चिता लोकसानको लागि, अनि सम्पूर्णलाई भन्दै, कसैको नम्बर छैन, म बिग्रेको कारणले कसैले कल गर्नु पाएको छैन, बिर्सेको छैन है कसैले पनि भन्न चाहन्छु। त्यति भन्दै
0: ओके भाई भाई, साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो, निर्जला लामा हुनुहुन्थ्यो यति बेला हामीलाई कल गर्नुभएको थियो काभ्रेबाट, उहाँलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। र हामी माझमा केही साथीहरूको फेसबुक पेजबाट कमेन्टहरू पनि प्राप्त भएको छ, सो कमेन्टहरू पनि हामी लिन्छौ। कमेन्ट गर्नुभएको छ स्वर्णिम राई हुनुहुन्छ, उहाँले पनि यो कमेन्टको लागि धन्यवाद छ। अनि चितुवनबाट प्रोग्राम सुन्दैछु भन्नुभएको छ रामजी घिमिरे, अनि आकृति लामाजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि लेख्नु भएको छ, हेलो नमस्ते हजुर, गुड आफ्टरनून, म रामलाल सुमन कार्यक्रम सुन्दैछु र कार्यक्रम मार्फत सम्झिनु पर्दा साथीहरूमा हुनुहुन्छ अप्सरा दाहाल, अनि त्यसै गरी पवित्र राई, अनिता राई, पवित्र घतानी, मीडिया प्रेमी निर्मला वानेम, अनि त्यसै गरी हवारी सर, मनिषा अभिरमान सुनवार, त्यसै गरी बुद्ध वज्राचार्य सिम्पल, मनिषा मीडिया प्रेमी लेख्नु भएको छ, सुनवार सम्झना, संस्कृति लामा, सरस्वती कुमार प्रजा, अनि पवन बुद्धवीर, अन्जिता मल्ल, राज घले मगर, टीकाराम युक्त प्रसाद, माया कैलाशले मगर लगायत सबैजनालाई भन्नुभएको छ। रामलालजीलाई पनि धन्यवाद छ। अनि लेख्नु भएको छ, हेलो सेवारो दाई, म पनि पाँच थरबाट प्रोग्राम सुन्दैछु, सबैजनालाई सुनाउन चाहन्छु है यो गीत भन्नुभएको छ, धन्यवाद छ है। जिमी नेम्बाङ हुनुहुन्छ, सो जिमीजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि हेलो नमस्ते हजुर भन्नुभएको छ निशाजीलाई पनि धन्यवाद छ। अनि गुड आफ्टरनुन नेपाली, नमस्ते, प्रोग्राम सुन्दैछु उदयपुरबाट भन्नुभएको छ फेसबुक लाइभ मार्फत, तपाईँहरूको प्रोग्राम सुन्दैछु र आउँदै गरेको हरितालिका तीजको अवसरमा हार्दिक शुभकामना पनि दिन चाहन्छु। ओके भन्नुभएको छ, सो धन्यवाद व्यक्त गर्न चाहन्छु टेक बहादुर पुमाजीलाई, यति बेला उदयपुरबाट हामीलाई प्रत्यक्ष प्रोग्राम सुन्दै हुनुहुन्छ लाइभ मार्फत। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, हेलो गुड आफ्टरनुन ब्रदर विथ मी अमिना सनवार फ्रम दोलखा भन्नुभएको छ। साथीहरूमा मनिषा मगर, मायोलु साबित्र छेत्री, अनि त्यसै गरी सुशीलाको लागि अनि राज घले मगर, विवश तिलक, अविरमान प्रजा, कुमार प्रजाको लागि अमित किरात, रत्न बहादुर थापा, अनि माया निरुता, संगीता, एलिसा, कविता, सरस्वती, अञ्जना, धनु, हरि लगायत सबैजनालाई भन्नुभएको छ। धन्यवाद छ उहाँले पनि। अनि लेख्नु भएको छ प्रवासी भूमिबाट, हजुर लगायत मेरो नामसँग चिर परिचित सम्पूर्णमा मिठो माया एवं सुमधुर सम्झना घर छ मेरो सुन्दर उपत्यका दाङको तुलसीपुर, हाल भारतको हिमाञ्चलबाट जोडिएको जानकारी गराउँछु भन्नुभएको छ। र यसै कार्यक्रम मार्फत मेरो घर परिवार र विशेष माया सम्झना छ है भन्नुभएको छ। किरण प्रिय कर्ण प्रिय केसी हुनुहुन्छ, सो कर्णजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु सुमिठो कमेन्टको लागि। अनि अर्को साथीको अन्तिम कमेन्ट छ, सिक्किमबाट सुन्दैछ है मेरो घर कालिन्चोक गाउँपालिका लालपिङ लापिङ वडा नम्बर 5 लापिङ दोलखा भन्नुभएको छ। अर्जुन खड्का हुनुहुन्छ, अर्जुनजीलाई पनि विशेष धन्यवाद छ। यो टाढा रहनु भए तापनि सिन्धुपाल्चोक जिल्लाको हेलुम्बा एफएमलाई अत्यन्तै मायाका साथी यति मिठो कमेन्ट गरिदिनु भयो, तपाईँप्रति पनि हामी हार्दिक आभार व्यक्त गर्दछौं। र अब भने हामी तपाईँहरूको फोन कल अनि कमेन्टहरू लिन सक्दैनौ, निर्धारित समय सकिएको छ। यति बेला हाम्रो स्टुडियोको घड़ीमा दिउँसोको 1:55 गइसकेको छ। आज जति पनि साथीहरूले हाम्रो यस बसाईमा कार्यक्रममा कल गर्नुभयो, सम्पूर्ण श्रोत महानुभावहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि यो समयमा फेसबुक पेजबाट पनि अत्यन्तै मिठा मिठा अनि रमाइलो रमाइलो कमेन्टहरू गरिएर साथ दिनुहुने सम्पूर्ण श्रोता दर्शक रूपी महानुभावहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि यो समयमा कल लगाउनु भयो, कल लागेन अनि कल उठेन भनेर पनि उदास नहुनुहोला। भोलिको बसाइमा तपाईँहरूको फोन कल अवश्य लाग्नेछ, कल ट्राई गर्दै गर्नुहोला। कल ट्राई गर्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि यो समयमा 1 घण्टाको अवधिभर हामी सँगसँगै प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बाबा दाजुभाइ दिदीबहिनीहरूप्रति हार्दिक आभारसँगै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको बसाईबाट भने म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: இளம்பு பிரேக் டைம்.
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
2: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिस नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
2: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-6204-42 98-41-43-49-72 98-512-00-642
3: हजुर बुहारी
4: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
3: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि
5: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्

0: Wait, just a minute. We will return back. Return back.
1: ओइले के पार ओइ मित्र, यो रुमसले हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849213027।
3: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक।
6: हाम्रा सेवाहरू
3: स्टेशनरीका सम्पूर्ण सामानहरू,
6: फोटोकपी प्रिन्ट,
3: कलर प्रिन्ट,
6: पीवीसी आईडी कार्ड,
3: सबै प्रकारका खेलकुद सामग्रीहरू,
6: सबै तहको तथा विभिन्न पुस्तकहरू,
3: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
6: ट्रफी,
3: मायाको चिनो,
6: मेडल,
3: फ्रेम,
6: जर्सी सेटहरू तथा प्रिन्ट,
3: सब्लिमेसन प्रिन्ट,
6: जर्सी प्रिन्ट,
3: कस्टमाइज कप प्रिन्ट,
6: मेटल फोटो प्रिन्ट,
3: प्रोप्राइटर
6: प्रकाश श्रेष्ठ,
3: सेवा स्टेसनरी एन्ड सप्लायर्स।
6: कन्ट्याक्ट नम्बर 9841924274।
7: New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shankar Subhadi Nagar Palika 5, Sindhupalso.

0: check. It's 3 p.m.
1: अहिले दिउँसोको 3 बजेको छ।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। 27 जना सचिवको एकसाथ सरुवा बागमतीका 2 सचिव फेरिए। उत्तरी नाका बन्द हुँदा चाडपर्व अघि व्यापारमा बढ्यो चिन्ता, बागमती प्रदेशका मुख्यमन्त्री किरण। बागमतीमा आफ्नो पार्टीका 3 मन्त्रीलाई पदमुक्त गर्न राप्रपाको पत्रचार। न्यूजील्याण्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने। एसियन गेम्समा नेपालमा 75 वर्षमा 3 रजत र 23 काँस्य अझै स्वर्णको प्रतीक्षा। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोकमा इन्द्रावती खोलाको बगरमा पानी जमेको खाल्डोमा डुबेर 1 बालकको मृत्यु भएको छ। इन्द्रावती गाउँपालिका 11 बोर्ड गाउँमा राजेन्द्र माझीका 8 वर्षीय छोरा सोमराट माझीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। बालक सोमराट साथीसँगै पौडी खेल्न गएको र नदी किनारमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। बाढ़ी र पहिरोका कारण चीनसँग जोड़िएका नेपालका प्रमुख उत्तरी व्यापारिक नाका लामो समयदेखि बन्द हुँदा व्यवसायिकहरू चाडपर्वको सामान समयमा अभाव हुने चिन्ता बढ़ेको छ। सिन्धुपाल्चोकको तातोपानीमा पनि करिब 1.5 महिनादेखि बन्द छ। इको लिपिङ लगायत क्षेत्रमा सड़कमा पहिरो खसेको छ भने लिपिङमा सड़कको आधार नै बगाएकाले मर्मतमा लामो समय लाग्ने प्रशासनले जनाएको छ। नाका बन्द हुँदा चीनबाट भन्सार गराएर नेपालभित्रैका तथा भन्सार प्रक्रियामा रहेका कन्टेनर अलपत्र छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार 85 भन्दा बढ़ी चिनिया सामग्री गाड़ी समेत अड्किएका छन्। काभ्रेलाई नसर्ने रोगको सिकाई केन्द्र बनाइने भएको छ। यसका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाई केन्द्रका रूपमा विकास गर्ने विषयलाई प्रतिबद्धता जनाएको छ। काभ्रेमा नसर्ने रोगको अध्ययन गर्ने क्रममा 13 वटै स्थानीय तहमा उच्च रक्तचापका बिरामीको पहिचान, उपचार र निगरानी भइरहेको जनाएको छ। यसै क्रममा यहाँका करिब 10,000 व्यक्ति नियमित रूपमा उच्च रक्तचापको औषधि सेवन गरिरहेको पत्ता लगाएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। सरकारले विभिन्न निकायमा कार्यरत 27 जना सहसचिवको एकसाथ सरुवा गरेको छ। यही भदौ 3 गतेको मन्त्री परिषद बैठकको निर्णयबाट उनीहरूको सरुवा गरिएको। सरुवा गरिएका सचिवहरू अधिकांश प्रशासन समूहका रहेका छन्। त्यसबाहेक कृषि सेवा, इन्जिनियरिङ सेवाका पनि सरुवा सूचीमा रहेका छन्। यो सँगै सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत 4 जना सचिवहरूको पनि सरुवा गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्नो पार्टीका 3 मन्त्रीलाई पदमुक्त गर्न सिफारिश गरेको छ। बागमती प्रदेश सरकारमा राप्रपाका 3 सांसद पार्टी निर्णय विपरीत मन्त्री बनेपछि उनीहरूलाई पदमुक्त गर्न सिफारिश गरिएको हो। बागमती प्रदेश सरकारमा मन्त्री बनेका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेकोमा उनीहरूले जवाब नदिएपछि अध्यक्ष राजेन्द्र लिङदेनले आज 3 जनालाई सांसद र मन्त्रीबाट पदमुक्त गर्न पत्रचार गरेको हो। उदयपुरको बेलका नगरपालिका 5 जहाडमा स्कूल बस र अटो एक आपसमा ठोकिँदा 2 जनाको मृत्यु भएको छ भने अन्य 3 जना घाइते भएका छन्। आज बिहान 10:15 बजेको समयमा सुपारडेटबाट लालबजारतर्फ आउँदै गरेको कोप 05001/06 नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को

1:35:16 नम्बरको सफल आदर्श इंग्लिश बोर्डिङ स्कूलको बस एक आपसमा ठोकिँदा दुर्घटना भएको हो। बाह्रको सिमानामा 3 वर्षीय गरिमा चौधरीको बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर सिमाना उपमहानगरपालिका घर भएका प्रदीप खड्का रहेका छन्। आज नेपाली बजारमा सुनको मूल्य बढ़ेको छ। नेपाल सुनचारी व्यवसाय महासंघका अनुसार प्रतितोला सुन 3 लाख, हिजो 19,500 रूपियाँमा कारोबार भएको सुन आज 3,200 रूपियाँ बढ़ेर प्रतितोला 3,22,700 रूपियाँमा पुगेको छ। न्यूजील्याण्ड सरकारले 16 वर्ष मुनिका बालबालिकालाई इन्स्टाग्राम, टिकटक, फेसबुक र स्न्यापच्याट जस्ता सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउन कानून अघि बढ़ाएको छ। सरकारले सामाजिक सञ्जालका कारण बालबालिकाको मानसिक स्वास्थ्य, निद्रा, पारिवारिक जीवन र शिक्षामा असर परेको भन्दै कड़ा उमेर सीमा प्रस्ताव गरेको हो। प्रधानमन्त्री स्कोप्टर क्लक्सनले बालबालिकामाथि सामाजिक सञ्जालको बढ़दो प्रभाव स्वीकार गर्न नसकिने बताउनु भएको छ। उहाँका अनुसार 13-17 वर्ष उमेरसम्म का 3 मध्ये 1 बालकले दैनिक कम्तीमा 5 घण्टा सामाजिक सञ्जालमा बिताउने गरेका छन्। सामाजिक सञ्जालले उनीहरूलाई हानिकारक सामग्री लत लगाउने प्रविधि र मानसिक दबावको जोखिममा पारिरहेको उहाँको भनाइ छ। अब खेलकुदको खबर। एसियाको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एसियन गेम्स एसियडमा नेपालले सन् 1951 भारतको नयाँ दिल्लीमा भएको पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ। यो हिसाबले हेर्दा नेपालले एसियन गेम्समा खेल्न थालेको 75 वर्ष पुगिसकेको छ। सन् 1951 भारतको नयाँ दिल्लीदेखि 2023 चीनको हान्जाउमा भएको 19 संस्करणसम्म आइपुग्दा नेपालले अहिलेसम्म 17 संस्करणमा सहभागी जनाएको छ। दोस्रो र चौथो संस्करणमा नेपाल सहभागी भएको थिएन। एसियन गेम्सको 7 दशकभन्दा लामो इतिहासमा नेपालको प्रदर्शनलाई 1 लाइनमा भन्दा अहिलेसम्म 3 रजत र 23 काँस्य जितेको छ। तर एसियडमा यति लामो यात्रामा पनि नेपालमा कुनै पनि खेलाड़ीले अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन। सन् 1951 पहिलो संस्करणमा सहभागी नेपालले त्यसपछिका 1954-1962 संस्करणमा भने सहभागिता जनाएको थिएन। त्यसबाहेक भने नेपालले लगातार एसियडमा सहभागिता जनाएको छ। एसियडमा नेपालले 17 संस्करणमा हालसम्म 13 रजत र 23 काँस्य गरी 26 पदक मात्र जितेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। 27 जना सहसचिवको एकसाथ सरुवा, बागमतीको 2 सचिव फेरिए, उत्तरी नाका बन्द हुँदा चाडपर्व अघि व्यापार बढ़्यो चिन्ता। बागमतीमा आफ्नो पार्टीका 3 मन्त्रीलाई पदमुक्त गर्न राप्रपाको प्रत्याचार, न्यूजील्याण्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने। एसियन गेम्समा नेपाल 75 वर्षमा 3 रजत र 23 काँस्य अझै स्वर्णको प्रतीक्षा। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र साईसिंह तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार।

0: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा ठुडीखेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
1: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेल्मेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बानेश्वर र भक्तपुर किमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्याम्मै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल्चोक।
0: सम्पर्क नम्बर 98138443 र 98018252525।

0: के तपाई राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057105।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-6204-42 98-41-43-49-72 98-512-00-642
2: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

खाजा खाने पैसा ल्याउ पाऊ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन्, गर्ने हो कसरी?

केटी देख्दा आँखा तन्काउन पाइन्थ्यो, सात परेसी साथीभाइसँग यति तन्काउन पाइन्थ्यो। सबैले भन्छन् बिहा गरेपछि बन्धनमा परिन्छ, यस्तो बिन्दास मान्छे बन्धनमा परे त खुत्रो।

आफूलाई सोहनी चाहियो, बसभन्दा बसदिने, उठभन्दा उठदिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुडदिने, जति पैसा दिए पनि माथ्दैन माथ्दिने, चर्को चर्को थर्काए नि।

हेलो, नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबलीको पर्खाईमा बस्नुभएका तपाईँ तमाम श्रोता मित्रहरूमा। सदाझै आज पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता अन्जु, अनि प्राविधिक कक्षमा हुनुहुन्छ यति बेला मित्र राघव तामाङ हुनुहुन्छ, अनि साथमा तपाईँ मित्रहरू हुनुहुन्छ। आज पनि हामी आइसकेका छौं होइन तपाईँहरूकै घर आँगन उकाली ओह्राली भन्जाङ अनि चौतारी अनि गाउँ बस्ती अनि शहर अनि ती कुना कन्दरा जतासुकै यो अपराह्नको समयमा चाहिँ हामी आइसकेका छौँ होइन। मजाले घाम लागिरहेको छ है, चर्केर घाम लागिरहेको छ है, पानी धर्केर पर्ने पनि हो कि होइन, हुन त यो भदौरे घाम भन्छन्, सो त्यही भएर पनि होला एकदमै चर्को घाम लागिरहेको छ। एनिवे अनि खाजा नास्ता लिनुभयो त, लिनुभएको छैन भने समयमा लिनु होला, लिनु भइसक्यो भने पनि ठिकै छ भनेर भन्छु। त्यसै गरी कार्यक्रम प्रतिभाको डबली हरेक दिन यसै प्रहरमा तपाईँले सुन्दै आइराख्नु भइरहेको छ। तपाईँले हामीलाई सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि सुनेर साथै दिन सक्नुहुनेछ। त्यसै गरेर अनलाइन वेबसाइट, हाम्रो पात्र एप, सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर तपाईँले विश्वभर एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ होइन। त्यसै गरेर अब लम्बा एफएम 89.6 मेगाहर्जबाट त तपाईँले सुनेर साथ दिन सक्नु नै हुन्छ नै होइन। जति पनि सामाजिक सञ्जाल फेसबुक मार्फत हामीलाई जोडिएर विश्वभर संसारभर रहेर हेर्दै हुनुहुन्छ, कहाँदेखि हेर्दै हुनुहुन्छ, कहाँदेखि सुन्दै हुनुहुन्छ, कार्यक्रमलाई एकदमै माया गरेर कमेन्ट बक्समा आफ्ना प्रतिक्रियाहरू पनि लेखेर छोड्नुहोला, कमेन्टहरू पनि लेखेर छोड्नुहोला। यदि होइन कार्यक्रम प्रतिभाको डबली होइन, प्रतिभाको डबली भन्ने बित्तिकै प्रतिभा राख्ने कार्यक्रम, तपाईँसँग पनि ती प्रतिभाहरू छन् होइन, तपाईँले लेखेर आफ्नो प्रतिभाहरू छाड्न सक्नुहुनेछ कमेन्ट बक्समा, यहाँका प्रतिभाहरूलाई पनि मैले स्थान दिनेछु साथी भनेर भन्न चाहन्छु। त्यसै गरी साताको छ दिन तपाईँहरूको माझमा हामी आउने शनिबार बाहेकका दिनहरूमा आइतबारदेखि शुक्रबारसम्म अपरान्न 4 बजेदेखि 5 बजेसम्म एक घण्टा अवधिभर तपाईँहरूको बीचमा रहेर हामी कलाकुसारी गर्छौ नै। यो कार्यक्रममा चाहिँ तपाईँले फोन गर्नुपर्ने हुन्छ, अनि फोन गरेर चाहिँ त्यो तपाईँभित्र भएका प्रतिभाहरू राख्न सक्नुहुनेछ, जस्तै गीत गाउन सक्नुहुनेछ, एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू होइन, जति पनि त्यो आवाजद्वारा राख्न मिल्ने सम्पूर्ण प्रतिभाहरू चाहिँ यो बसाईमा यहाँले राख्न पाउनुहुनेछ, आउन सक्नुहुनेछ। जुनसुकै उमेर वर्गको साथीहरूले पनि फोन गरेर चाहिँ तपाईँ प्रतिभा राख्नको लागि आउन सक्नुहुनेछ। आज पनि यहाँका लागि हामीले नम्बर खुला गरिसकेका छौ, 97 48 26 65 79, 97 48 26 65 79 को माध्यम हुँदै चाहिँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ। प्रतिभा राख्नका लागि फोन गरेर तपाईँले गीत गाउन सक्नुहुनेछ, एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू, जति पनि आवाजद्वारा राख्न मिल्ने ती प्रतिभाहरू चाहिँ तपाईँहरूले राख्न पाउनुहुनेछ, आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा यति बेला हामी एकदमै मिठो गीत राख्छौ, गीतपछि कार्यक्रममा पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्ने गर्नुहोला।

0: म्यामले एकदमै मिठो गीत पछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ तपाईँ यति बेला हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ प्रतिभाको डबली। अब भने कार्यक्रमको व्यवसायमा तपाईँ फोन डायल गरेर प्रतिभा राख्नका लागि आउन सक्नुहुनेछ। यति बेला फोन लाइनमा आजको लागि पहिलो साथी जोडिनु भएको छ, कहाँदेखिको हुनुहुन्छ फोन कल दिन्छु। नमस्ते। नमस्कार हजुर।
1: हेलो दिदी, दर्शन नमस्ते। नमस्कार है त।
0: हजुर दर्शन नमस्ते। नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ, कहाँदेखि बाट?
1: म बोल्दैछु यता बदासे बुसुङदेखि, कृष्ण भन्नुपर्छ है दिदी।
0: हजुर, अनि सन्चै हुनुहुन्छ?
1: सन्चैछु भन्नुपर्छ दिदी। अनि दिदी हजुरलाई के कस्तो छ नि?
0: हजुर मलाई पनि एकदम ठिकै छ, आरामै छु भन्नुपर्छ। अनि खाजा खानुभयो कृष्णजी?
1: मेरो खाजा भइसक्यो अनि दिदी हजुरले लिनुभयो त?
0: हजुर मेरो पनि एकदमै भयो भन्नुपर्छ। कतातिर हुनुहुन्छ? यता बतासे भुसलुङतिरै हुनुहुन्छ कि?
1: हजुर अहिले म गाउँतिरै छु भन्नुपर्छ है दिदी।
0: हजुर गाउँतिरै हुनुहुन्छ है?
1: पक्कै पनि भन्नुपर्छ दिदी।
0: हस्, आज पहिलो साथी नै तपाईँ हुनुहुन्छ, कार्यक्रममा फोन गर्नुभएको छ। सम्पूर्ण साथीहरूलाई प्रतिभा के सुनाउनुहुन्छ
1: दिदी? म थोरै गीत गाउँछु नि।
0: हस् हामी गन्ती गर्छौ, गन्ती पछि है त। हस् सुरु गर्नुहोस्।
2: उनको नजर पूजाको थालीमा, मेरो नजर त्यही मोरी कालीमा। उनको नजर पूजाको थालीमा, मेरो नजर त्यही मोरी कालीमा।
0: ला है।

0: नबोली
1: आहै
0: यो यो नानीको मुहारै रसिलो काली काली रैथौनी हाँसिलो यो नानीको मुहारै रसिलो काली काली रैथौनी हाँसिलो

0: टोली रातो सारी पान बुते टोली बस्यो माया न बोली न बोली मलाई रौने निस्तुरी कता छौ खुसी हौ है जोसँग जता छौ मलाई रौने निस्तुरी कता छौ खुसी हौ है जोसँग जता छौ रातो सारी पानबुते चोली बस्यो माया न बोली न बोली ए बस्यो माया न बोली न बोली यति नै भन्नुपर्छ है दिदी.
1: हजुर, रातो सारी पानबुट्टे सारी बस्यो माया नबोली नबोली होइन, रातो सारी पानबुट्टे चोली बस्यो माया नबोली नबोली होइन त.
0: पक्कै पनि भन्नुपर्छ है दिदी.
1: हजुर, एकदमै मिठो यो लोकभाका गाएर सुनाउनु भयो होइन. तपाईँको गीत सुनेर त हामी चाहिँ एकदमै नाचिरहेको थियौँ तपाईँको प्रतिभा सुनेर.
0: पक्कै पनि भन्नुपर्छ दिदी. होइन होला दिदी, नाच्नु त भएन होला खासै.
1: होइन, किन म नाच्दिनँ जस्तो तपाईँलाई लाग्छ र म नाचिने. हजुर, ओहो, धेरै दिनपछि कृष्णजीले यति मिठो प्रतिभा सुनाउनु भयो सुमधुर आवाजमा. ओहो, हामी त धेरै नै इन्जोय गरौँ है. हाम्रो प्राविधिक मित्र पनि मजाले उता नाचिराख्नु भएको थियो.
0: हजुर, हुन्छ दिदी. राघव भाइलाई पनि नाचेर बस्नु भन्नु, अनि त्यहाँदेखि दिदी पनि नाच्नु. हाम्रो आइसिङ दाई कता हुनुहुन्छ? आइसिङ दाईलाई नचाउनु पर्छ, भोलिपर्सि आउनु पर्छ दिदी.
1: हस् ल, एकदमै मिठो प्रतिभा राख्नुभयो कृष्णजी. धेरै दिनपछि सुनेर पनि होला, एकदमै मिठो लाग्यो. सो सुमधुर आवाजको लागि अनि प्रतिभाको लागि त्यस्तै मिठो प्रतिभा है गीत तपाईँले छनौट गर्नुभएको थियो. तपाईँको आवाजमा गीत पनि एकदमै मिठो सुनिएको थियो. प्रतिभाको लागि हजुरलाई धेरै धेरै धन्यवाद है त.
0: थ्याङ्क यू दिदी.
1: हस्, आउने दिनहरूमा पनि कार्यक्रममा फोन डायल गर्दै आउँदै गर्नुहोला. आजको लागि भने हामी छुट्छौँ. मुख्य बाबाई. हजुर, यति बेला हुनुहुन्थ्यो कृष्ण परियार हुनुहुन्थ्यो. उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर मिठो प्रतिभा राखेर कार्यक्रमबाट यति बेला ओझेल पर्नु भएको छ. धन्यवाद. त्यसै गरी यति बेला फोन लाइनमा अर्को साथी हुनुहुन्छ, फोन कल लिन्छु. नमस्ते. नमस्कार हजुर. हजुर, लास्ट हजुर, सेतो घोडा क्यामिलो जोडा म पनि केमा कम छु र भन्नुभएको. केहीमा कम छैन, हजुर पनि एकदम भरिपूर्ण हुनुहुन्छ है त.
2: बाटो त हो तर खै जोडी त छैन नि. जोडीमा बाँधिने भनेको केटीहरू छैन
1: अब. मङ्सिर लाग्यो नि है, अब मङ्सिर लाग्छ अनि त्यसपछि जोडी बाँध्ने कुरा गर्नुपर्छ है त हजुर.
2: मङ्सिर आउने अब अहिले चिन्ता, मैले मङ्सिर दिएँ हजुर.
1: धैर्य गर्नुहोस् न, वेट गर्नुहोस् न हजुर.
2: हजुर,
1: अनि के छ त हाल खबर? सन्चै हुनुहुन्छ तपाईँ?
2: ए अहिले त पानी झमझम पानी पऱ्यो थियो. अहिले त घाम लागेर गर्मी गर्मी महा गर्मी भयो छ दिदी.
1: हजुर, घाम लागेर गर्मीमा गर्मी पनि महा गर्मी है.
2: हजुर, गाह्रो छ दिदी. अब के गर्नु लाग्छ
1: ल, मर्ने कुरा चाहिँ नगर्नु होला. अनि अरू नयाँ नौलो के छ आज भोलि काम धन्दाहरू त्यता के हुँदैछन् सुनाउनुहोस् न त. पक्कै पनि. अनि कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भएको छ प्रतिभा, के सुनाउनुहुन्छ? हस्, तपाईँको इच्छा हामी गन्ती गर्छौ, गन्ती पछि है त. हजुर, यस्तै रहेछ भए नि साथैमा जुन उदाउँथ्यो होइन, तिमी भए चाहिँ अँधेरी रातैमा होइन त. हजुर सपनीमा पनि भएन, बिपनीमा नि भएन, हात लागे सुन्न भने जस्तै हो नि त। त्यही त गाह्रो छ तपाईँलाई पनि। ओके, पक्कै पनि धैर्य गर्नु होला, चिन्ता नगर्नुहोस्। अवश्य तपाईँको लागि पनि जोडी कतै बनिएको होला। विजयजी सुमधुर आवाजमा गीत गाएर सुनाउनु भयो, मिठो प्रतिभा राख्नुभयो, प्रतिभाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद है त। होइन अब कहिले कस्तो त्यस्तो त भइहाल्छ नि होइन र? हस् आउनुहोस् न, आउनुहोस् मिलाएर आउनु होला है त। ल प्रतिभाको लागि हजुरको हजुरलाई धन्यवाद। अहिले भने हामी छुर्छौँ। ओके, बाय बाय
2: दिदी।
1: हजुर यति बेला हुनुहुन्थ्यो विजय सापकोटा, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर एकदमै मिठो प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद भन्छु। यसै बीचमा अर्को मित्र फोन लाइनमा जोडिनु भएको छ, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
3: नमस्कार दिदी।
1: हजुर नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ? हजुर अनि कृतिका तपाईँ सन्चै हुनुहुन्छ? मलाई पनि एकदम ठिकै छ भन्नुपर्छ कृतिका। अनि खाजा खानुभयो त?
3: मैले खाइसके, हजुरले खानुभयो त?
1: हजुर एकदमै, मेरो पनि खाजा भयो, खाजा भएर नै तपाईँहरूको माझमा सहभागिता जनाए भनौँ। अनि स्कुल जानु भएन आज?
3: गएको दिदी, परीक्षा थियो, परीक्षा दिए अनि घरमा आएर खाजा खाएको।
1: अनि परीक्षा कस्तो भयो त?
3: राम्रो भयो दिदी।
1: राम्रो गर्नु होला होइन, धेरै पढ्नु होला, ज्ञानी बन्नु होला है त।
3: हुन्छ दिदी।
1: अनि कृतिका आज प्रतिभा के सुनाउनुहुन्छ त?
3: म छोटो गीत गाउँछु नि है त दिदी।
1: हस् हामी गन्ती गर्छौ, गन्ती पछि है त।
3: हुन्छ।
4: 3, 2, 1 Go!
1: Let's do it, guys.

0: dunia perché fanno e gadano e gadano a canagare e gadano e di non vanno passare da diverso.
1: हजुर ओई काजल आँखामा लाइदे गाजल होइन त कस्तो मिठो गीत गाउनु भएको कृतिकाले म त होइन कृतिका तपाईँले गीत गाउँदै हुनुहुन्थ्यो म चाहिँ उठेर नाचिरहेको नि त अनि हो नि त अनि यति मिठो आवाजमा प्रतिभा राखिदिनुहुन्छ अनि कस्तो खुसी लाग्छ अनि म त नाच्नु पर्यो भने होइन त हजुरको आवाज राम्रो छ कृतिका यसो होइन फ्री टाइम हुँदाखेरि गीतहरू गुनगुनाउने गर्नुहोस् अरू पनि पढ्ने गर्नुहोस् होइन पढ्नुपर्छ सर्वप्रथम त पढाइलाई अगाडि लानुपर्छ अनि पढाइको अलावा तपाईँसँग टाइम हुँदाखेरि गीत पनि गुनगुनाउने गर्नुहोस् है त हस् ल अरू होइन अर्को टाइम पनि फोन गरेर प्रतिभा राख्नको लागि आउँदै गर्नु होला आजको लागि भने हामी छुट्छौँ ओके बाबाई हजुर यति बेला हुनुहुन्थ्यो कृतिका हुनुहुन्थ्यो होइन बतासे भुस्लुङबाट उहाँले कार्यक्रममा फोन गर्नुभएर सुमधुर आवाजमा आफ्नो प्रतिभा राखेर छुटिसक्नु भएको छ धन्यवाद भन्छु यसै गरी यहाँहरू पनि आउन सक्नुहुनेछ आफूभित्र भएका विविध प्रतिभाहरू हामी माझ होइन साथीहरूको माझमा छोड्नका लागि हामीले तपाईँहरूका लागि नम्बर एकदमै खुला गरिसकेका छौं जुनसुकै उमेर वर्गका साथीहरूले पनि सहभागिता जनाउन सक्नुहुनेछ अनलाइन वेबसाइट फेसबुकको पेजहरूबाट होइन सुन्दै हुनुहुन्छ भने पनि तपाईँले पनि कार्यक्रममा फोन डायल गरेर आउन सक्नुहुनेछ 97 48 26 65 79 हामीले त तपाईँका लागि एकदमै फोन गरेर आउनुपर्ने नम्बर छुटाएका छौं सो माध्यम हुँदै तपाईँ आउन सक्नुहुनेछ आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि प्रस्फुटन गर्नका लागि जुनसुकै साथीहरू पनि आउनुहोला 97 48 26 65 79 फेरि पनि नम्बर मैले भनेको छु होइन सो माध्यम हुँदै तपाईँ चाहिँ आउन सक्नुहुनेछ फोन कल लाग्छ होइन एकदमै माया गरेर फोन लगाउनुहोस् अवश्य यहाँहरूको फोन चाहिँ लाग्ने नै छ होइन फोन लागेन भनेर निराश नहुनुहोस् होइन फोन लाग्छ तर तपाईँले चाहिँ मनैदेखि हामीलाई चाहिँ माया गरेर फोन लगाउनु पर्ने हुन्छ साथी भन्छु अनि त्यसै गरी यो दिउँसोको समय अपराह्नको समय होइन दिउँसोको भन्दा पनि अपराह्नको समय छ एकदमै गर्मी छ है भदौरे घाम भन्छन् होइन एकैछिनमा पानी पर्ने एकैछिनमा घाम लाग्ने होइन त्यो एकदमै चर्किएर घाम लागेको छ है सो आफ्नो स्वास्थ्यको पनि एकदमै ख्याल गर्नुहोला पनि भन्छु पानीहरू अलि धेरै पिउनुहोला यो समयमा होइन स्वास्थ्यमा

हजुर, यहाँहरूको माझमा हामीले राख्यौँ एकदमै मिठो यो गीत होइन, सो लैजाऊ कतै टाढा, सो गीतले भन्दै थियो। गीतपछि कार्यक्रममा फेरि पनि यहाँलाई स्वागत गर्न चाहन्छु। सुनिराख्नु भएको छ यति बेला तपाईँ हेलम्बा एफएम 89.6 मेगाहर्जको दिउँसोको प्रस्तुति कार्यक्रम सुनिराख्नु भएको छ प्रतिभाको डबली। यति बेला तपाईँहरूको माझमा छु म कार्यक्रम प्रस्तुता अन्जु, अनि प्राविधिक कक्षमा हुनुहुन्छ मित्र राघव तामाङ हुनुहुन्छ, अनि साथमा चाहिँ तपाईँ मित्रहरू नै हुनुहुन्छ। कार्यक्रमको व्यवसायमा तपाईँहरूकै फोन कल लिइरहेका छौं। तपाईँहरूले नै सुमधुर आवाजमा राख्नुभएका विविध प्रतिभाहरू नै हामीले यति बेला सुनिरहेका छौं। यसै गरी आउन सक्नुहुनेछ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि 97 48 26 62 79। यहाँहरूका लागि हामीले नम्बर खुला गरेका छौं। यति बेला केही कमेन्टहरू पनि लिन्छु। आशिका तामाङ हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, लासो फ्याफुला गुड आफ्टरनून, म आशिका तामाङ उदयपुरबाट सुन्दैछु प्रोग्राम, मिस यू अल फ्रेन्ड भन्नुभएको छ है। सो धन्यवाद आशिकाजी तपाईँलाई कमेन्टको लागि। त्यसै गरी सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्कार भन्नुभएको छ है, नमस्कार हजुर, धन्यवाद तपाईँलाई कमेन्टको लागि। त्यसै गरी लेख्नु भएको छ निशा ठोक्कर हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो सिस नमस्ते भन्नुभएको छ, नमस्ते हजुर, मिस यू अल भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद कमेन्टको लागि। मगर्ने कान्छी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, नमस्ते हजुर, नमस्ते कमेन्टको लागि, हजुरलाई पनि धन्यवाद। मिलन घायल मुटु हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्ड फ्रम दोहा कतार भन्नुभएको छ है, दोहा कतारदेखि चाहिँ होइन, सो सुनिराख्नु भएको छ, धन्यवाद यहाँलाई। त्यसै गरी अर्को कमेन्ट लिइहाले सुमन गुरुङ हुनुहुन्छ, लेख्नु भएको छ, अल साथीहरूलाई चाहिँ मिस यू भन्नुभएको छ, धन्यवाद तपाईँलाई पनि कमेन्टको लागि सुमनजी। त्यसै गरी शर्मिला राई सानो हुनुहुन्छ, लेख्नु भएको छ, हेलो नमस्कार सिस्टर भन्नुभएको छ, नमस्ते हजुर, म भोजपुरबाट सुन्दैछु कार्यक्रम, म चाहिँ शर्मिला राई सानो भन्नुभएको छ, धन्यवाद हजुर माया गरेर सुनेर साथ दिनुभएकोमा। दिया लामा हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, नमस्ते गुड आफ्टरनुन एण्ड हाउ आर यू सिस भन्नुभएको छ, गुड आफ्टरनुन हजुर, मलाई एकदमै ठिक छ, तपाईँलाई के छ, एण्ड ब्युटिफुल वर्क एण्ड इट्स मे प्रिया लामा भन्नुभएको छ है। सो लेख्नु भएको छ उहाँले चाहिँ, एण्ड फ्रम काभ्रे नगरकोट एण्ड अल

थ्याङ्क्स एन्ड सी यु अगेन एन्ड टेक केयर एन्ड बाई भन्नुभएको छ। धन्यवाद हजुर एकदमै मिठो कमेन्टको लागि होइन। सो त्यसै गरी अर्को कमेन्ट पनि लियाले लेख्नु भएको छ, सफलता तामाङ हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, नमस्ते आई दिदी भन्नुभएको छ, नमस्ते हजुर, सुन्दैछु काभ्रे बनेपाबाट, सबैलाई मिठो सम्झना भन्नुभएको छ, धन्यवाद हजुर होइन सुनेर साथ दिनुभएकोमा। त्यसै गरी टेकबहादुर पुमा हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, सञ्चालिका अञ्जुजी नमस्कार, शुभ सन्ध्या, सुन्दैछु भन्नुभएको छ, नमस्कार हजुर, नमस्कार, उदयपुर चौनापा आठ बेल्टा राई टोल चोकबाट फेसबुक लाइभ रेडियो हेलम्बा एफएम 89.6 मेगाहर्ज आउँदै गरेको हरितालिका तीजको अवसरमा पनि हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु भन्नुभएको छ, अग्रिम शुभकामना दिनुभएको छ, सो धेरै धेरै धन्यवाद होइन, यसै गरी माया गरेर होइन, सो तपाईँहरूले सहभागिता जनाउँदै गर्नुहोला पनि भन्छु, तपाईँका कमेन्टहरू पनि मैले बीचबीचमा लिने नै छु। त्यसै गरी 97 48 26 65 79 त एकदमै नम्बर खुला छ, सो माध्यम हुँदै तपाईँ सम्पूर्ण साथीहरू जोडिँदै गर्नुहोला कार्यक्रममा। फेरि पनि हामी एकदमै मिठो गीत राख्छौ, गीतपछि फेरि पनि आउनेछौ, कार्यक्रम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो गीत हामीले यहाँको माझमा राख्यौं। जन्म देऊ जन्म दिनेलाई, होइन, हल्लाहरू चलिरहेछन्, सो यस्तै यस्तै गीतले भन्दै थियो। एकदमै मिठो गीत राख्यौं कार्यक्रममा, होइन। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ व्यवसायमा, होइन, यस्तै मिठा मिठा गीत संगीतहरू आफ्नो, होइन, त तपाईँहरूको माझमा हामी त राखि नै हाल्छौँ। तपाईँ भित्र भएका यस्तै मिठा मिठा प्रतिभाहरू राख्नका लागि आउँदै गर्नुहोला 011-26-282। यहाँका लागि हामीलाई एकदमै नम्बर खुला गरेका छौँ है। नयाँ साथी, पुरानो साथी, सबै साथी जोडिन सक्नुहुनेछ। यो अपराह्नको समय छ है, सो रमाइलो गर्नुपर्छ। तपाईँ हामी यो एक घण्टाको अवधि, यो एक घण्टाको, होइन, अवधिलाई सँगसँगै बसेर सफर गर्नुपर्छ, होइन। विशेष कार्यक्रम प्रतिभाको डबली तपाईँभित्र गुम्सिएर रहेका ती कतै पनि पोख्न नसकिएका ती प्रतिभालाई चाहिँ कार्यक्रमको व्यवसायमा तपाईँले चाहिँ फोन गरेर आफूभित्र रहेका ती प्रतिभाहरूलाई व्यक्त गर्न पाउनुहुनेछ, व्यक्त गर्न सक्नुहुनेछ। त्यसको लागि नम्बर खुला छ 97-48-26-62-79 है, 97-48-26-62-79। तपाईँका लागि हामीले यस्तो नम्बर खुला गरेका छौँ, आउन सक्नुहुनेछ। पक्काइराका साथ अब भित्र भएका प्रतिभाहरू खुलेर राख्नका लागि आउनुहोला। यदि तपाईँ भित्र ती रचनाहरू छन् विभिन्न खालका भने पनि तपाईँले चाहिँ, होइन, हामीलाई कमेन्ट बक्समा पनि लेखेर छोड्न सक्नुहुनेछ। तपाईँका कमेन्टहरूलाई पनि एकदमै हामीले स्थान दिनेछौँ, होइन। त्यसै गरी अनलाइन वेबसाइटबाट हामीलाई सुनिराख्नु भएको छ भने पनि कार्यक्रममा तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ, होइन। 97-48-26-62-79 तपाईँका लागि हामीले एकदमै नम्बर खुला गरिसकेका छौँ। नयाँ साथी, पुराना साथी, सबै साथी जोडिनुहोला भन्छु सम्पूर्ण साथीहरूलाई। त्यसै गरेर यति बेला, होइन, सो मैले एउटा मुक्तक जस्तो पनि, होइन, सो लिए रचना है लेख्नु भएको छ। मेनुका शर्मा हुनुहुन्छ अनि उहाँको ठेगाना रहेको छ दक्षिण सिक्किम रहेको छ है। सो उहाँले लेख्नु भएको छ मुक्तक, यहाँको माझमा राख्छु, सुनेर साथ दिनुहोला है त। राखीको धागोले सजियो खाली हात, राखीको धागोले सजियो खाली हात, माइतीको मायाले भरियो मनको साथ। राखीको धागोले सजियो खाली हात, माइतीको मायाले भरियो मनको साथ। जन्म जन्मसम्म रहोस् हाम्रो पवित्र नाता, जन्म जन्मसम्म रहोस् हाम्रो पवित्र नाता, रक्षाबन्धनले बढाओस् प्रेमको मिठास। राखीको धागोले सजियो खाली हात, माइतीको मायाले भरियो मनको साथ, लेख्नु भएको छ है। सो एकदमै यो मिठो रचना यहाँहरूको माझमा मैले राखे है। सो मेनुका शर्मा हुनुहुन्थ्यो, सो धेरै धेरै धन्यवाद यो रचनाको लागि उहाँलाई। त्यसै गरी साथीहरूको, होइन, सो मिस कल चाहिँ नहान्नु होला साथी भन्छु है। त्यसै गरी फेरि पनि मैले केही कमेन्टहरू नै लिए, कमेन्टहरू पनि प्राप्त भएका छन्। टेकु छेत्री हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, हजुर नानी नमस्ते भन्नुभएको छ। नमस्ते, नमस्कार हजुर, सन्चै र आरामको कामना साथै सुन्दैछु म तनहुँबाट भन्नुभएको छ। धन्यवाद, खुसी लाग्यो सुनेर साथ दिनुभयो टेकुजी यहाँलाई। त्यसै गरी अर्को कमेन्ट पनि लियाले लेख्नु भएको छ, भावना मगर हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो नमस्कार सिस, म पनि सुन्दैछु इन्डियाबाट भन्नुभएको छ है। मिस यु अल फ्रेन्ड भन्नुभएको छ, धन्यवाद हजुर सुनेर साथ दिनुभएकोमा भावनाजी हजुरलाई। त्यसै गरी अर्को कमेन्ट पनि लियाले लेख्नु भएको छ, सञ्जमान वाइवा हुनुहुन्छ, लेख्नु भएको छ उहाँले, काभ्रे प्लान्टोक बाटो चाहिँ भन्नुभएको छ सञ्जमानजी, होइन। सो धेरै धेरै धन्यवाद हजुरलाई कमेन्टको लागि। यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु। नमस्ते, नमस्कार
1: अञ्जुजी, नमस्कार, शुभ सन्ध्या
0: हजुर। नमस्कार हजुर, शुभ सन्ध्या हजुर, टेक बहादुरजी बोल्दै हुनुहुन्छ है।
1: हजुर अञ्जुजी, म उदयपुरबाट नै बोल्दैछु, टेक बहादुर कुमार राई
0: हजुर। अनि सन्चै हुनुहुन्छ
1: अञ्जुजी? अहिलेसम्म त आराम कुशलै सन्चै छु, अनि हजुरहरू पनि आराम कुशलै सन्चै हुनुहुन्छ अञ्जुजी?
0: हजुर, हामी पनि एकदम आरामै छौँ भन्नुपर्छ, सन्चै छौँ, कुशलै छौँ भन्नुपर्छ। अनि खाजा नास्ता लिनुभयो तपाईँले?
1: मेरो अघि नै खाइसकेको नास्ता चाहिँ।
0: अनि सुनाउनुहोस्, उदयपुरतिर के छ मौसमको अवस्था, के गरेर आज?
1: हजुर, आजको मौसम चाहिँ शीतल मौसम छ अञ्जुजी, यता उदयपुरको चाहिँ।
0: हजुर, भनेपछि शीतल शीतल मौसम छ है।
1: हजुर अञ्जुजी,
0: हस् कार्यक्रममा फोन गरेर सहभागिता जनाउनु भएको छ। अनि प्रतिभा के सुनाउनुहुन्छ त?
1: हजुर, हुन्छ, म पूर्वेली लोक भाका गीतै सुनाउँछु नि अञ्जुजी।
0: हस्, हामी गन्ती गर्छौ गन्ती पछि है त हजुर।
2: 3, 2, 1, go!
0: सुरु गर्नुहोस्।
1: यो माया त कहाँको कहाँको, यो माया त कहाँको कहाँको, कहाँको कहाँको, एकै सिममा बसेछ माया।

यो मायाको घर कता पर्यो नि, यो मायाको घर कता पर्यो नि, घर कता पर्यो नि मायाला।

0: घरबारी बन्दकी राखौन बन्दकी राखौन तिम्रै निम्ति जिउ जाने सिउ पिउला घर ताहिले हो चाहिँदैन सम्पत्ति दिन मिले भो चाहिँदैन सम्पत्ति दिन मिले भो चाहिँदैन सम्पत्ति दिन मिले भो अन्जुजी मेरो गीत त यति नै हो।
1: हजुर घर त हिले हो चाहिँदैन सम्पत्ति दिल मिले भयो होइन त।
0: हजुर अञ्जुदी।
1: हजुर एकदमै मिठो यो पूर्वेली गीत गाएर सुनाउनु भयो, कति मिठो आवाजमा, आनन्द आयो है त तपाईँको प्रतिभा सुनेर हामीलाई चाहिँ।
0: हजुर हुन्छ अञ्जुदी, अनि यो आउँदै गरी अनि यो हजुरहरूको चाहिँ रेडियो हेलम्बु एफएम 89.6 MHz चाहिँ यसै गरी नै चाहिँ नि वर्षौं वर्षौं चलिरहोस् र आउँदै गरेको यो हरितालिका तीजको अवसरमा पनि हार्दिक मंगलमय शुभकामना दिँदै म टेक बहादुर कुमारलाई चाहिँ अहिलेलाई छुट्टिन्छु। ओके बाई बाई।
1: हस् त बाई। यति बेला टेक बहादुर पुमा राई हुनुहुन्थ्यो, उहाँले पनि प्रतिभा राखेर छुट्टिसक्नु भएको छ, धन्यवाद। यसै गरी यति बेला फोन लाइन मार्गको साथी हुनुहुन्छ, फोन कल लिन्छु। नमस्ते नमस्कार।
2: हेलो दिदी नमस्कार, गुड आफ्टरनुन।
1: नमस्ते नमस्कार, गुड आफ्टरनुन। हजुर को बोल्दै हुनुहुन्छ कहाँदेखि?
2: हजुर म चेता सुन हामीबाट दीपिका है त दिदी। हजुर
1: के छ हाल खबर दीपिकाजी?
2: मेरो हाल खबर भन्नुपर्दा सबै एकदमै ठिकठाकै छ भन्नुपर्छ, अनि हाम्रो दिदी हजुरको के छ सुनाउनुहोस्।
1: हजुर मलाई पनि एकदम ठिकै छ, सन्चै छु भन्नुपर्छ, आरामै छु है। अनि दीपिका खाजा खानुभयो त?
2: हजुर मेरो खाजा एकदमै भइसक्यो भन्नुपर्छ, अनि हाम्रो दिदीहरूले खानुभयो
1: कि नै? हजुर मेरो पनि एकदम भयो, भएर नै तपाईँहरूको माझमा सहभागिता जनाएको भन्नुपर्छ। अनि आज भोलि दिनहरू कसरी बित्दैछन् त हजुरको?
2: आज भोलि दिनहरू चाहिँ भन्नुपर्दा कलेजतिर गएरै बिताइन्छ, आज चाहिँ हल्का सन्चना भएर कलेज गएको थिइनँ भन्नुपर्छ है दिदी। हजुर
1: हजुर भनेपछि चाहिँ आज चाहिँ कलेज जानु भएन है?
2: हजुर हजुर।
1: ल चाँडै ठिक हुनुहोला, जे भएको भए पनि हजुरलाई है त।
2: हस् दिदी थ्याङ्क यू।
1: हस् अनि प्रतिभा के सुनाउनुहुन्छ त?
2: म छोटो गीत गाउने प्रयास गर्छु नि।
1: हामी गन्ती गर्छौ गन्ती पछि है त।
2: Awesome.
3: 3, 2, 1, go!

0: Max. Dankeschön.
1: हजुर, हेर सिरसिरे हावामा होइन तिम्रो नाम लेखिसकेको छु मनको डाँडा र पाखामा, होइन त? हजुर, एकदमै मिठो गीत गाएर सुनाउनु भयो सुमधुर आवाजमा धेरै दिन पछि है। प्रतिभाको लागि हजुरलाई धेरै धेरै धन्यवाद है त हजुर। ओके, आउने दिनहरूमा पनि कार्यक्रममा सहभागिता जनाउँदै गर्नु होला। आजको लागि भने हामी छु सम्मुखी बाबा है। नमस्ते। यति बेला साथी हुनुहुन्थ्यो, उहाँले पनि कार्यक्रममा फोन गरेर प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद। त्यसै गरी यति बेला अर्को मित्र लाइनमा हुनुहुन्छ। नमस्ते। हजुर नमस्ते। हजुर नमस्ते, के छ, सन्चै हुनुहुन्छ अमृतजी? हजुर, हामीलाई पनि ठिकै छ भन्नुपर्छ। हजुर, अनि सुनाउनुहोस् के गर्दै हुनुहुन्थ्यो? बसी बसाई गर्दै हुनुहुन्छ अनि खाजा खानुभयो त? हजुर, हाम्रो नि एकदमै भइसक्यो, भएर नै तपाईँहरूको माझमा सहभागिता जनाए भनौँ। अनि अरू तपाईँ भएको ठाउँतिरको अरू के छ त, घाम त मजाले लागिरह होला होइन? घामको त कुरै नगरौँ है। हस् ल, ठिक छ। अनि प्रतिभा के सुनाउनुहुन्छ त? गन्ती गर्छु, गन्ती बसे है त।
2: Three, two, one, go!
1: Shuru garnus.

0: Thank you, DJ.
1: हजुर, म कसरी परे निर्मोहीको तालैमा? हजुर, यो पुरानो गीत होइन?
0: हजुर, पुरानो.
1: सो एकदमै पुरानो सङ, पुरानो गीतलाई तपाईँले नयाँ बनाएर गाइदिनुभयो, मिठो आवाजमा गीत गाएर सुनाउनुभयो, आनन्द आयो. राम्रो छ, राम्रो गर्दै जानुहोला. सो प्रतिभाको लागि धेरै धेरै धन्यवाद है त. हस, आउने दिनमा पनि सहभागिता जनाउँदै गर्नु होला. अहिलेका लागि भने हामी छुर्छ मुख्य बाबाए. हजुर, अमृतजी हुनुहुन्थ्यो भोर्सिपाबाट, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद भन्छु होइन. यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ भन्दै थिए. सो फोन चाहिँ सो डिस्कनेक्ट भएको छ, आउँदै गर्नु होला. अन्तिममा छौँ हामी होइन. सो कमेन्टहरू पनि लिनु पर्नुपर्ने बेला छ होइन, भइसकेको छ. सो अन्तिम अन्तिममा छौँ. सो यति बेला कोही मित्र फोन लाइनमा पनि हुनुहुन्छ, छोटो मिठो प्रतिभा सुन्छौँ. नमस्कार हजुर.
2: शिरमा सजाउ न तिमीलाई, पाउमा राख्ने छैन ल. शिरमा सजाउ न तिमीलाई, पाउमा राख्ने छैन ल. मुटुको धड्कन हौ तिमी, ठुलो स्वर कहिले नगर्नु ल. मुटुको धड्कन हौ तिमी, ठुलो स्वर कहिले नगर्नु ल. ज्यान हाजिर छ तिम्रो लागि, ज्यान हाजिर छ तिम्रो लागि. सुनको भाउ बढे झै, औगात कहिले नबढाउनु ल. सुनको भाउ बढे झै, औगात कहिले नबढाउनु ल. हजुर नमस्कार. नमस्ते.
1: नमस्ते. नमस्कार हजुर. नमस्ते. नमस्कार. सुनको भाउ बढे झै, आफ्नो औकात चाहिँ कहिले नबढाउनु. मैले माया गरे भन्दैमा, मैले ख्याल राखे भन्दैमा होइन. एकदमै मिठो यो रचना है, खुसी लाग्यो. अनि केसरी ना, सन्चै हुनुहुन्छ?
2: म त एकदम ठिकठाक छु है. अनि हजुर के छ खबर सुनाउनु?
1: हजुर, मलाई पनि ठिकै छ, सन्चै छु भन्नुपर्छ है, आरामै छु. अनि खाजा खानुभयो त?
2: एकदम खाजा नास्ता खाएर मस्त हजुरको प्रोग्राम सुन्दै बसिरहेछौँ है त हामी.
1: लौ न, आज स्कुल जानु भएन?
2: आज स्कुल गइन नि, म घरतिरै पो छु त.
1: भने चाहिँ घरतिरै हुनुहुन्छ है?
2: हजुर हजुर.
1: ओके, ठिकै छ. रिना, हामी पनि अन्तिम अन्तिममा छौँ. फेरि पनि तपाईँको सुमधुर रचना के सुनाउनुहुन्छ साथीहरूलाई?
2: हुन्छ, म मुक्तक नै सुनाउने प्रयास गर्छु नि है.
1: हस्, गन्ती गर्छौ, गन्ती पछि है. हजुर
2: हुन्छ. पीडकको आँसुमा थोरै खुसी घोलिदेऊ न हो सरकार. पीडकको आँसुमा थोरै खुसी घोलिदेऊ न हो सरकार. बलात्कारीलाई फाँसी देऊ भनेर बोलिदेऊ न हो सरकार. बलात्कारीलाई फाँसी देऊ न भनेर बोलिदेऊ न हो सरकार. नीति नियम संशोधनको अधिकार छ संविधानमा तिमीलाई. नीति नियम संशोधनको अधिकार छ तिमीलाई. फाँसी लेख्न त्यो तिम्रो कलमको बिरको खोलिदेऊ न हो सरकार. फाँसी लेख्न त्यो तिम्रो कलमको बिरको खोलिदेऊ न हो सरकार. पीडकको आँसुमा थोरै खुसी घोलिदेऊ न हो सरकार. पीडकको आँसुमा थोरै खुसी घोलिदेऊ न हो सरकार. धन्यवाद.
1: हजुर, पीडकको आँखामा, पीडकको मनमा त्यो थोरै खुसी खोलिदेऊ न ओ सरकार, होइन त? पक्कै पनि यो समय सान्दर्भिक एकदमै गहन कुरा है. सब तपाईँले समेटेर यो अहिलेको भइरहेको यो अवस्थाहरूलाई समेटेर यति मिठो मुक्तक तयार गर्नुभयो होइन, एकदमै मन छोयो पक्कै पनि होइन. अब हामीले भन्नु बित्तिकै त हुने होइन, सरकारले पनि भन्नु बित्तिकै हुने होइन, बिस्तारै हुने कुराहरू हुन् होइन.
2: हजुर हजुर, सम्भवतः सबैले आवाज उठाएर त्यहाँसम्म पुर्याउन पाए, पीडकले अलिअलि भए नि उनीहरूको
1: न्याय पाउँथ्यो कि,
2: न्याय पाउँथ्यो कि भन्ने एउटा बुझाइ.
1: पक्कै पनि हजुरको रचनाले पनि त्यही भनिरहेको छ. वा एकदमै मिठो के हजुरले लेख्नु भएको रचनाहरू, म त के भनौँ है, आनन्दित हुन्छु. अनि त्यसै गरेर एकदमै गहन छन्, गहन विषयलाई तपाईँले उठाएर लेख्नु भएको हुन्छ. सो एकदम राम्रो छ, एकदमै मन छोयो. यसै गरी कलम चलाउँदै जानुहोला, चलाउँदै जानुहोला होइन. तपाईँलाई सफलताको शुभकामना है त.
2: असंख्य हजुरलाई झन् विशेष धन्यवाद, सदैव यस्तै आशीर्वाद माया साथ सपोर्ट पाइराखु भन्दै छुटिन्छु। हस् नमस्ते।
1: ओके भाइ, आजको लागि अन्तिम साथी हुनुहुन्थ्यो रिना, उहाँले पनि प्रतिभा राखेर छुटिसक्नु भएको छ, धन्यवाद। यसै गरेर अन्तिममा छु, यति बेला एउटा कमेन्ट पनि प्राप्त भएको छ, लिइहाल्छु। देवेन देवहाङ राई हुनुहुन्छ, लेख्नु भएको छ, हाई वरदान सिस भन्नुभएको छ, हेलो हजुर, गुड आफ्टरनुन एन्ड नमस्कार भन्नु छ, नमस्कार हजुर, म सुन्दैछु खोटाङबाट, हजुरहरू लगायत सबैलाई सम्झेको छु, बाई बाई भन्नुभएको छ, धन्यवाद हजुर, एकदमै मिठो कमेन्टको लागि हजुरलाई यसो धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु। सो अब चाहिँ हामी पनि कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौं, निर्धारित समयलाई आजका लागि नेटो काटिसकेको छ। जति पनि आजको बसाईमा फोन गरेर ती आफ्नो अमूल्य प्रतिभाहरू राख्नुहुने तपाईँ सम्पूर्ण मित्र, फोन डायल गरेर होइन फोन ट्राई गर्नुहुने तपाईँ सम्पूर्ण मित्र, उकाली ओह्राली गाउँ बस्ती होइन गर्दै सुनेर साथ दिनुभयो, प्रदेश स्वदेश होइन काम धन्दामा रहेर साथ दिनुहुने तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि एकै मुष्टमा धन्यवाद भनेर भन्न चाहन्छु। अनि त्यसै गरेर प्राविधिक कक्षमा रहेर साथ दिनुहुने मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको व्यवसायबाट म पनि ओझेल पढ्न चाहन्छु। हवस् त, नमस्ते, नमस्कार।

0: Elimbu FM 89.6 MHz.
1: बागायो बागायो यो कथा गोपीनाथ भएको एउटा केटाको हो। ऊ आफ्नो बुवासँग एउटा सानो गाउँमा बस्थ्यो। गोपी र उसको बुवा दुवै गोठाला थिए। उनीहरू गाई चरा र आफ्नो हातमुख जोड्थे। तर गोपी एकदम बदमाश केटा थियो। गोपीले कुनै दिन बदमासी नगरी बसोस् यो हुनै सक्दैन थियो।
2: आज म के गरौं? आज म

0: मलाई कस्तो दिक्क लाग्यो, यहाँ म किन कसैले देख्दिन, आजको दिन यतिकै जान दिन्न, केही त सोच्नै पर्छ, सोच गोपी सोच।
1: त्यति नै बेला उसको बुवा त्यहाँ आउँछ, ऊ केही अल्मलिएको हुन्छ।
2: छोरा गोपी किन उभिएको, के भयो?
0: त्यतिकै बुवा, म अब के गरौँ भनेर सोचिरा।
2: के छ गोपी, एउटा काम गर, आज मलाई त्यति सन्चो छैन, अब तिमी गाईलाई चराउनको लागि जङ्गल नजिकैको मैदानमा लैजाऊ, बुझ्यौ होइन?
0: भइहाल्छ नि बुवा, म लैजान्छु।
2: अनि सुन, उनीहरूलाई मैदानमा छोडेपछि ध्यान दिएर चराउनु है, नत्र बाघहरूले सबै हाम्रो गाईहरूलाई खान्छ।
0: म तिमीहरूलाई ध्यान दिन्छु बुवा, तपाईँ चिन्ता नगर्नुहोस्। अब चाहिँ म जान पर्छ, गाईहरूलाई चराउन लैजाने समय पनि भयो।
1: गोपी निकै बदमास भए पनि कहिले पनि उसले आफ्नो बुवाको कामलाई नाइ भन्दैन थियो। गोपीले आफ्नो बुवाले भने अनुसार गाईहरूलाई खोल्छ र बाहिर निकालेर जंगल नजिकै चराउन लैजान्छ। उसको एक हातमा काठको गुलेली हुन्छ र अर्को हातमा एउटा लामो लड्की। छिट्टै नै गोपी सबै गाईहरूलाई लिएर जंगलको नजिक मैदानमा पुग्छ। उसले जंगलको ठिक बीचमा एउटा ठुलो रुख देख्छ। गोपी होसियारी साथ रुख चढ्छ र त्यहाँ बस्छ। उसले गुलेलीले यता उता खाली ठाउँमा ढुङ्गा हानिरहेको थियो, तर बदमास गोपी चुपचाप लागेर कहाँ बस्थ्यो र अचानक उसलाई एउटा जुक्ति आउँछ। उसले केही रमाइलो गर्ने सोच्छ र चिच्याउन थाल्छ।
0: बुहार, बुहार, यहाँ बाघ आयो, यसले मेरो सबै गाई खानेछ, कसैले मलाई मदत गर, बाघ आयो, बाघ आयो, जो यहीँनिर छ, बुहार, बुहार।
1: गाउँलेहरू उसको चिच्याट सुन्ने बित्तिकै उनीहरू तर्सिएर छक्क परे।
3: ओहो, गोपी समस्यामा परेको छ, बाघले उसलाई मार्ला, हामी सबैजना त्यहाँ गइहालौ,
1: सबै गाउँलेहरू गोपीलाई सहयोग गर्न जंगलतिर दौडे। बाघलाई आक्रमण गर्न जे हतियार भेटाए त्यही टिपे, लट्ठी, खुर्पा, अनि सबैजना जंगलतिर दौडे। 20 गाउँलेहरू आफ्नो सबै कामहरू छोडेर गोपीलाई बचाउनका लागि दौडे।
3: गोपी, बाघ कहाँ छ, के भयो, तिमी ठिक त छौ नि?
0: नडराऊ गोपी, अब हामी आइसक्यौ, तिमी रुखबाट नझर, हामीलाई भन त्यो बाघ कहाँ छ अहिले,
4: बाघ कहाँ छ, कहाँ छ, कहाँ छ?
0: कुन चाहिँ बाघ, यहाँ कुनै बाघ छैन।
3: त्यसो भए तिमी किन चिच्याइरहेको थियौ?
0: त्यसो भए के हामीलाई मूर्ख बनाएको?
3: गोपी किन यस्तो उपद्रव गरेको?
4: यस्तो उपद्रव फेरि कहिले नगर, यस्तो गर्नु हुँदैन थियो तिमीले, यो राम्रो कुरा होइन।
3: हामी सबै काम छोडेर तिमीलाई बचाउन आयौ, थाहा छ तिमीलाई,
0: तिम्रो उत्पटाङ बढ्दै गइरहेछ। ए गोपी, अब अति नै भयो गोपी, अब चाहिँ हामी तिमीलाई कहिले बचाउन आउँदैनौ, बुझ? यति धेरै नरिसाउनुहोस् तपाईँहरू, ठिक छ ठिक छ, म फेरि यस्तो गर्दिन।
1: गोपी आफ्नो हाँसो थाम्न सकिराखेको थिएन। सबै गाउँलेहरू रिसाउँदै आफ्नो काममा फर्किन्छन्। गोपीलाई आफूले गरेको बदमासीमा एकदमै मजा आइरहेको थियो।
0: आज त साह्रै रमाइलो भयो, बिचरा गाउँलेहरू कस्तो डराएको देखिन्थे।
1: केही समयपछि साँझ हुन्छ र गोपी आफ्नो सबै गाईलाई लिएर घर फर्किन्छ। अर्को दिन गोपी फेरि आफ्नो गाईहरू चराउन जान्छ, अनि आज पनि उसले ठिक त्यही उपद्रव गर्ने सोच्छ।
0: गुहार, गुहार, गुहार, बाघ आयो, यसले मेरो सबै गाईहरू खान्छ, बाघ आयो, कसैले बचाऊ।
1: आज फेरि गोपीको आवाज गाउँलेहरूले सुन्छन्। जसलाई गोपीको बदमासीको बारेमा थाहा थिएन उनीहरू चिन्तित हुन्छन्। उनीहरू सबै गोपीको मदत गर्न जंगलतिर दौडिन्छन्।
3: गोपीको जीवन खतरामा छ, जाउँ गएर उसको मदत गरौँ।
4: ओहो, बिचरा बच्चा कसरी बाघको सामना गर्न सक्छ, हामी अहिले नै त्यहाँ जानुपर्छ। हुन्छ हुन्छ, जाउँ, उसलाई केही भयो भने।
1: अँ, जाउँ जाउँ। फेरि

0: गोपीलाई निर्दोष बच्चा छानेर उसलाई मदत गर्न दौडी। जब जंगलमा पुग्छन् अनि देख्छन् कि रुखमा बसेर गोपी बेस्तरी पेट मिची मिची हाँस्दैछ।
1: आफ्नो अनुहार त हेर्नुहोस्, तपाईँहरूलाई के भयो यस्तो?
2: यहाँ त कुनै बाघ छैन। कहाँ छ बाघ?
1: यहाँ कुनै बाघ साग छैन।
2: तिमी यस्तो उपद्रो किन गर्छौ? यो ठिक कुरा होइन। तिमी कहिले बुझ्ने हुन्छौ? यो कुरा ठिक होइन गोपी। तिम्रो त केही काम छैन, हाम्रो त छ। तिमी किन यस्तो उपद्रव गर्दै बस्छौ र हामीलाई दुःख दिइरहन्छौ? यो राम्रो कुरा होइन।
3: एक दिन तिमीले उपद्रवको मुख चुकाउनु पर्नेछ गोपी। हामी तिमीलाई बचाउन यसरी भागी भागी आयो त तिमीले भने यस्तो गर्यो, अब हामी कहिले तिमीलाई बचाउन आउने छैनौ। जाऊ।
1: हो, अब उसको कुरा कहिले सुन्ने छैनौ। तपाईँहरू सबैजना किन फर्किएको? अब म बाघलाई के भनौ?
0: गाउँलेहरूले गोपीलाई हाँस्दै गरेको देखेर उनीहरू निकै रिसाउँछन्। उनीहरू सबैले गोपीलाई गाली गर्छन् र त्यहाँबाट जान्छन्। अब यस्तो कुरा गोपीको लागि दिनचर्या बनिसकेको थियो। ऊ मैदानमा आउँथ्यो र मददको लागि गुहार माग्थ्यो। अब गाउँलेहरूले उसको जुत्ती राम्रोसँग बुझिसकेका थिए। भए पनि उनीहरू उसको मददको लागि भागेर आउँथे। तर एक दिन यस्तो भयो कि जब गोपी गाईहरू चराइरहेको थियो, त्यहाँ साँच्चै नै बाघ आउँछ। एउटा बाघ होइन तर धेरै बाघहरू। गोपी चिच्याउँछ,
1: गुहार गुहार, बाघ आयो, मलाई मद्दत गर्नुहोस्, कोही हुनुहुन्छ?
0: तर एकपटक उसलाई बचाउन कोही पनि आउँदैन। गोपी रुखमा बसी बसी चिच्याइरहन्छ,
1: मेरो विश्वास गर्नुहोस्, यहाँ बाघहरू छन्, काका मेरो मद्दत गर्नुहोस्, काकी बचाउनुहोस्, बाघहरूले मेरो गाईहरू माथि हमला गर्दैछन्, कसैले मलाई मद्दत गर्नुहोस्, मलाई मद्दत गर्नुहोस् काका।
4: दिनदिनै चिच्याइरहन्छ, बाघ आयो बाघ आयो, तर बाघ भने आएकै हुँदैन। अब यसपालि हामी जाँदैनौ।
1: हो, को जान्छ?
5: हामी जाँदैनौ, ऊ सधैँ यस्तै झुट बोल्छ।
2: हो हो, मूर्ख बनाइरहेछ हामीलाई, कोही पनि नजाने है।
0: गोपीले त्यति चिच्याउँदा पनि त्यहाँ कोही पनि आएन। देख्दा देख्दै बाघहरूले गोपीको सबै गाईहरू खाइदिए। गोपी त्यहाँ लाचार बनेर हेरिरह्यो अनि ऊ केही गर्न नसकेर रोइरह्यो। उसले सबै आफ्नो गाईहरू गुमायो। छिट्टै नै यो खबर गोपीको बुवा कहाँ पुग्छ। खबर सुने बित्तिकै चिन्तित हुँदै जंगलतिर दौडिन्छन्।
6: यो तिमीले के गर्यौ गोपी?
7: थाहा छ होइन,
6: यी गाईहरू नै त हाम्रो कमाई गर्ने एउटै बाटो थियो। आज तिम्रो कारणले गर्दा गाईहरू हामीबाट गुमे। अब हामी कसरी बाँच्ने? अब के खाने? दुई छाक खान पनि धौ धौ हुने भयो। मैले सधैँभरि तिम्रो उपद्रोलाई व्यवस्था गर्दै आए, तर आज तिमीले जे गल्ती गर्यौ त्यसको लागि म तिमीलाई कदापि पनि माफ गर्ने छैन।
1: मलाई माफ गरिदिनुहोस् बुवा, मैले ठुलो गल्ती गरे। मलाई साह्रै पछुतो भएको छ बुवा, मलाई माफ गरिदिनुहोस् बुवा, मलाई माफ गरिदिनुहोस्।
8: देख्यौ नानीहरू, गोपीको साथमा के भयो? उसले आफ्नो उपद्रवको मूल्य यसरी चुकाउनु पर्यो। ल मलाई भन, यो कथाबाट आज हामीले के शिक्षा पायौ?
9: यही कि हामीले कहिले पनि झुट बोल्नु हुँदैन, किनकि झुट बोल्दा हाम्रो आफ्नै नोक्सान हुन्छ।
8: एकदम ठिक, झुट बोल्दा हामीले कसैको विश्वास गुमाउँछौ। तिनीहरूले एकपटक हाम्रो झुट पत्याउँछन् तर सधैँ होइन, अनि जहिले हामीलाई वास्तवमै कसैको आवश्यकता पर्छ हामीलाई कसैले साथ दिँदैन, त्यसैले हामीले सधैँ सत्य बोल्नु पर्छ, बुझ्यौ?

0: सुनको चरा। कुनै समय एउटा राजा थियो जोसँग खास किसिमको स्याउको रुख थियो। त्यो रुखमा सुनको स्याउ फल्थ्यो। हरेक दिन माली स्याउ गन्थ्यो र राजा कहाँ पुर्याउँथ्यो।
1: एउटा स्याउ पुगेन।
0: मालीले राजालाई एउटा स्याउ कम भएको कुरा बताउँछ। राजा क्रोधित हुन्छन्।
2: त्यो चोर उम्कन सक्दैन।
0: त्यो रात मालीले आफ्नो जेठ छोरालाई स्याउको रुखको निगरानीको लागि खटाउँछ। तर मध्य रातमा जेठ छोरा निदाउँछ। भोलिपल्ट बिहान फेरि एउटा स्याउ कम हुन्छ।
1: आज म मेरो अर्को छोरालाई निगरानी गर्न लगाउँछु।
0: रात पर्छ र मालीको अर्को छोरा पनि मध्य रातमा निदाउँछ। भोलिपल्ट फेरि एउटा स्याउ कम पाइयो। मालीको तेस्रो र सबैभन्दा कान्छो छोराले रुखको निगरानीको जिम्मा लिन्छ।
3: आओ स्याउ चोर, मेरो अगाडि आओ।
0: रातको जब 12 बज्छ हावामा केही चलेको आवाज आउँछ र एउटा चरा जुन सक्कली सुनको हुन्छ उडेर त्यहाँ आउँछ र आफ्नो चुच्चुले स्याउ खसाल्न खोज्छ। मालीको छोरा उफ्रेर तिर खान्छ तर तिरले चरालाई केही भएन। केवल एउटा सुनको प्वाक त्यसको पुच्छरबाट खस्छ। त्यो उडेर जान्छ। सुनको प्वाक बिहान राजा कहाँ ल्याइन्छ र मन्त्रीहरूलाई दरबारमा बोलाइन्छ। सबैले यो त राजाको सम्पूर्ण राजकीय धनहरू भन्दा पनि मूल्यवान छ भन्ने सोच्छन्।
2: एउटा प्वाक मेरो कुनै कामको छैन, मलाई पुरै चरा नै चाहिन्छ। यहाँ कोही यति साहसी छ जसले मलाई सुनको चरा ल्याएर दिन्छ।
0: मालीको जेठ छोराले सुनको चरा ल्याउने जिम्मा लिन्छ।
2: शाबास।
0: जेठ छोरा सुनको चरा खोज्नको लागि प्रस्थान गर्छ। ऊ जब जंगलमा पुग्छ उसले त्यहाँ एउटा स्याललाई त्यही बसिरहेको देख्छ। त्यसलाई देखेर उसले आफ्नो तीर त्यसलाई हान्न निशाना लगाउँछ।
4: कृपया मलाई नमार, म तिमीलाई एउटा राम्रो सल्लाह दिनेछु। मलाई तिमी यहाँ के गर्न आएको भन्ने कुरो थाहा छ अनि तिमी यहाँ त्यो सुनको चरा खोज्न आएका हौ, होइन?
5: हो, अनि
4: मेरो कुरा राम्रोसँग सुन। तिमी साँझ एउटा गाउँमा पुग्नेछौ। तिमीले त्यहाँ दुईवटा घरहरू देख्नेछौ। ती मध्ये एउटा चाहिँ हेर्दा अति नै ठूलो र राम्रो हुनेछ, अर्को चाहिँ झुपडी जस्तै हुनेछ। तिमी रातमा बस्नको लागि झुपडी चाहिँ छान्नु नि।
0: तर मालीको छोरा सोच्न थाल्छ, यस्तो दुर्वस्याललाई त्यसको बारेमा कसरी थाहा हुन्छ र? त्यसैले उसले स्यालमाथि तीर प्रहार गर्छ। तर ऊ चुक्छ र स्याल जंगलमा भाग्छ अनि ऊ गाउँको बाटो लाग्छ जहाँ दुई घरहरू आम्ने सामने हुन्छ। एकमा मानिसहरू गाइरहेका, नाचिरहेका र खाइरहेका हुन्छन् भने अर्को चाहिँ फोहोर र घिनलाग्दो देखिन्थ्यो। ऊ सोच्न थाल्छ,
5: यदि म यो झोपडीमा गए भने म एकदम मूर्ख हुनेछु।
0: त्यसैले ऊ राम्रो घरमा जान्छ जहाँ ऊ खान्छ, पिउँछ र आराम गर्छ। उसले त्यो चरा र आफ्नो देशलाई बिर्सन्छ। समय बित्छ तर जेठ छोरा फर्किँदैन। त्यसैले दोस्रो छोरो प्रस्थान गर्छ। उसलाई पनि त्यस्तै हुन्छ। त्यहाँ उसले स्याल भेटाउँछ। उसले सल्लाह दिन्छ तर ऊ जब दुई घरमा पुग्छ जेठो दाईले उसलाई राम्रो घरतिर बोलाउँछ र ऊ त्यहाँ जान्छ र सुनको चरा र आफ्नो देशलाई बिर्सन्छ। समय बित्छ र सबैभन्दा कान्छो छोरा सुनको चराको खोजीमा निस्कन्छ।
3: कृपया बुवा, मलाई जान दिनुहोस्।
0: तर उसको बुवा डराउँछ,
1: मैले मेरो दुई छोराहरू गुमाइसकेको छु।
3: तर तपाईँले मलाई गुमाउनुहुन्न बुवा, भरोसा गर्नुहोस्।
0: अन्तमा माली मान्छ र छोरा जंगलमा जान्छ जहाँ उसले स्याललाई भेट्टाउँछ र उसले पनि त्यही सल्लाह पाउँछ।
4: यदि तिमी सुनको चरासम्म पुग्न चाहन्छौ भने त्यो झुपडीमा जाऊ।
3: धन्यवाद स्याल महोदय।
4: मेरो पुच्छरमा बस, तिमी छिट्टै त्यहाँ पुग्नेछौ।
0: तिनीहरू छिट्टै गाउँमा पुग्छन्। कान्छो छोरा झुपडीमा जान्छ र त्यहाँ रात बिताउँछ। जब बिहान हुन्छ स्याल अर्को सल्लाह दिन त्यहाँ आउँछ।
4: अब तिमी सिधा जाऊ, तिमीले एउटा दरबार देख्नेछौ जहाँ धेरै सैनिकहरू गहिरो निन्द्रामा हुन्छन्। तिनीहरूमाथि ध्यान नदिनु। दरबारभित्र जाऊ, त्यहाँ तिमीले एउटा कोठा पाउनेछौ जहाँ सुनको चरा एउटा काठको पिँजडामा हुन्छ। त्यसैको साथमा एउटा सुनको पिँजडा पनि हुनेछ। तर तिमी त्यो पिँजडालाई साट्ने कोसिस चाहिँ नगर्नु नि, नत्र पछुताउनेछौ।
0: त्यालले फेरि आफ्नो पुच्छर फैलाउँछ र जवान केटा त्यसमा बस्छ अनि दरबारको ढोकामा पुगेर भित्र पस्छ र त्यालले भने चाहिँ कसले त्यहाँ एउटा कोठा भेट्टाउँछ।
3: कस्ताहरू होला यस्तो असल चरालाई यसरी यति नराम्रो पिँजडामा राख्न सुहाउँदैन नि।
0: तर उसले पिँजडा बदल्न ढोका खोल्ने बित्तिकै चरा बिस्तारै चिच्याउँछ र निदाएका सैनिकहरू बिउँदछन्। उसलाई कैदी बनाइन्छ। भोलिपल्ट बिहान अदालतमा उसलाई लगिन्छ र उसलाई मृत्युदण्डको सजाय सुनाइन्छ।
3: हे दयालु राजा, कृपया दया गर्नुहोस्।
2: म तिमीलाई एउटा शर्तमा छाड्नेछु। जाऊ गएर मेरो लागि त्यो सुनको कोडा लिएर आऊ। जुन आदि जस्तै त्यही तडाउन सक्छ अनि मात्र म तिम्रो सजाय माफ गर्छु र तिमीलाई सुनको चरा परिदिनेछु।
0: ऊ आफ्नो यात्रामा प्रस्थान गर्छ र उसले आफ्नो साथी स्याललाई भेट्छ।
4: अब त देख्यौ नि तिमीले मेरो सल्लाह नमान्दाको नतिजा के भयो। तिमी असल केटा हौ, त्यसैले म तिमीलाई अझै मद्दत गर्छु। तिमी सिधा जाऊ, तिमीले एउटा दरबार भेट्टाउनेछौ जहाँ एउटा घोडा आफ्नो तबेलामा उभिरहेको हुन्छ। त्यहाँ त्यसको पहरेदार मस्त निन्द्रामा घुरिरहेको हुनेछ। घोडालाई चुपचाप त्यहाँबाट निकाल, तर त्यसमाथि पुरानो छालाको गद्दी राख्न नभुल्नु नि। याद गर, त्यहाँ भएको सुनको चाहिँ होइन नि।
0: सबै कुरा सही भइरहेको थियो, तर जब उसले घोडालाई हेर्छ उसले सोच्छ,
3: म यसलाई सुनको काठी दिनेछु, मलाई लाग्छ ऊ यसको यज्ञ छ।
0: तर उसले सुनको काठी उठाउने बित्तिकै रेखदेख गर्ने मान्छेहरू बिउँदछन्। सबै रेखदेख गर्नेहरू दौडेर आउँछन् र उसलाई बन्दी बनाउँछन् र उसलाई मृत्युदण्ड दिइन्छ। उसले फेरि दयाको भिख माग्छ।
2: यदि तिमी सुन्दरी राजकुमारीलाई मका ल्याउँछौ भने मात्र तिम्रो सजाय खारेज गर्नेछु अनि तिमी त्यो चरा र घोडा दुवै राख्न सक्छौ।
0: त्यसपछि ऊ आफ्नो बाटो लाग्छ र फेरि स्याललाई भेट्छ।
4: यदि तिमीले मैले भनेको मानेको भए आज तिमीसँग चराको साथसाथै घोडा पनि हुने थियो। म फेरि एकपटक तिमीलाई मद्दत गर्नेछु। तिमी सिधा जाऊ, तिमी एउटा दरबारमा पुग्नेछौ। त्यहाँ राजकुमारीलाई भेट्नु र उनलाई मै खानु। मध्य रातमा राजकुमारी नुहाउने कक्षमा जान्छिन् अनि उनले तिमीलाई बाटो देखाउने छिन्। तर ध्यान दिनु नि, तिमीले उनलाई उनको आमा बुवा कहाँ बिदा माग्न जान नदिनु नि।
0: तिनीहरू दुवै दरबारमा पुग्छन्। स्यालले जे भनेको थियो केटाले त्यही गर्छ। मध्य रातमा ऊ राजकुमारी कहाँ जान्छ र उनलाई मही खान्छ। राजकुमारी पनि उनीसँग भाग्न राजी हुन्छन्। तर उनले केटासँग रुँदै बिन्ती गर्थे कि उनी आफ्नो बुबालाई एकचोटि भेटेर विदा लिन चाहन्छन्। अन्त्यमा केटो मान्छ, तर जब उनी आफ्नो बुबालाई भेट्न आउँछिन् केटालाई फेरि बन्दी बनाइन्छ।
2: तिमीले मेरो छोरीलाई त्यति बेला पाउनेछौ जब तिमीले त्यो अगाडिको पहाड आठ दिनमा फुटाएर त्यहाँबाट हटाउनेछौ जुन मेरो झ्यालको ठिक अगाडि पट्टि छ।
0: त्यो पहाड यति ठुलो हुन्छ कि उसले एकै हटाउन सक्दैन थियो। सात दिनसम्म उसले पहाडको केही भाग मात्र फुटाउँछ। निराश भएर ऊ बसिरहँदा उसको साथी स्याल त्यहाँ आइपुग्छ र मदत गर्छ।
4: जाऊ गएर सुत, तिम्रो काम म गरिदिन्छु।
0: बिहान पहाड त्यहाँबाट गायब हुन्छ। राजा खुसी भएर आफ्नो छोरी उसलाई दिन्छ अनि केटा र राजकुमारी त्यहाँबाट जान्छन्। फेरि उसले स्याललाई भेट्छ।
4: अब तिमी तिनै कुरा लैजान सक्छौ, राजकुमारी, घोडा अनि चरा।
3: साँच्चै? तर कसरी?
4: ध्यान दिएर सुन, राजा कहाँ जाऊ र उनलाई राजकुमारी देऊ। ऊ धेरै खुसी हुनेछ। तिमी सुनौलो घोडा चढेर जाऊ अनि राजासँग हात मिलाऊ र विदा माग। अन्त्यमा राजकुमारीसँग हात मिलाऊ अनि त्यति नै बेला उनलाई घोडामा चढाएर जति सक्दो छिटो त्यहाँबाट भाग। त्यसपछि दरबारमा जाऊ जहाँ चरा छ। म राजकुमारीसँग बाहिर रहनेछु। तिमीले घोडालाई दयालु राजालाई देखाउ, उनले चरालाई बाहिर ल्याउनेछन् अनि मलाई चरा हेर्न देऊ भनी भन्नु, ताकि त्यो साँच्चै सुनको चरा हो भन्ने कुरा पक्का होस्। जब तिमीले त्यो आफ्नो हातमा पाउनेछौ नि, तिमी त्यहाँबाट भाग्नु।
0: सबै कुरा स्यालले भने जस्तै भयो।
3: धन्यवाद प्यारो मित्र, तिम्रो सही सल्लाहको लागि म तिम्रो लागि के गर्न सक्छु?
4: यस्तो हो भने तब मलाई मार।
3: के? म यस्तो केही पनि गर्दिन, तिमी मेरो प्यारो मित्र हो।
4: ठिक छ, जे तिमी चाहन्छौ, तर म तिमीलाई एउटा सल्लाह दिन्छु। दुई कुरामा सधैँ सतर्क हुनु, फर्किँदा फाँसीबाट कसैलाई नबचाउनु अनि नदीको किनारमा पनि नबस्नु नि।
0: राजकुमारीसँग सवारी गर्दै ऊ एउटा गाउँमा पुग्छ जहाँ उसको दुवै दाजुहरू थिए। त्यहाँ उसले ठूलो आवाजमा केही बजेको सुन्छ अनि उसले त्यहाँ दुई व्यक्तिलाई फाँसी हुन लागेको देख्छ। के रहेछ भनेर थाहा पाउन नजिक जाँदा आफ्नै दाजुहरूलाई त्यो स्थितिमा देख्छ। उनीहरू लुटेर बनेका हुन्छन्।
3: मेरो सबै पैसा लेऊ, तर मेरो दाजुहरूलाई छोडिदेऊ।
0: आफ्नो दाजुहरूलाई छुटाएर उनीहरू जंगलमा जान्छन् जहाँ उसले पहिला स्याललाई भेटेको थियो। दुवै दाजुहरूले भन्छन्, आऊ त्यो नदीको किनारमा आरामसँग बसौ र केही खाऊ। उसले तिनीहरूका कुरा सुन्छ र कान्छो भाइले स्यालको सल्लाह बिर्सिन्छ र त्यहाँ गएर बस्छ। उसले केही सोच्नु अघि नै उसका दुवै दाजुहरूले पछाडिबाट धकेलेर नदीमा फालिदिन्छ अनि राजकुमारी र घोडा अनि चरालाई लिएर राजाको दरबारमा जान्छ।
5: हे महान महाराज, हामीले सुनको चरासँग अरू पनि ल्याएका छौ, जुन कुरा हामीले हाम्रो मेहनतले जितेका हौ।
0: अनि त्यहाँ धुमधामसँग उत्सवको तयारी हुन्छ। घोडाले केही खाँदैन, चराले गीत पनि गाउँदैन र राजकुमारी रुन थाल्छिन्। कान्छो छोरा नदीको किनारमा खसेको हुन्छ। भाग्यवश किनारा सुक्खा हुन्छ, किनार यति सुक्खा हुन्छ कि ऊ त्यहाँ चढ्नै सक्दैन। त्यति नै बेला स्याल उसको मदत गर्न त्यहाँ आइपुग्छ।
4: यदि तिमीले मेरो कुरा मानेको भए आज यस्तो हालत हुने थिएन। जे भए पनि तिमी मेरो साथी हो, म तिमीलाई यहाँ छोड्न सक्दिन, त्यसैले मेरो पुच्छर बेसरी समात, पस्सेर समात।
0: स्यालले उसलाई नदीबाट बाहिर निकाल्छ।
4: तिम्रा दाजुहरूले तिमीलाई मार्न पहरेदारहरू राखेका छन्, तिमीलाई राज्यमा देख्ना साथ मार्ने।
0: त्यसैले उसले गरीब मानिसको जस्तै कपडा लगाउँछ अनि

0: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर तिमीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस् बजाज झ्यामै एक्सचेन्ज मेला, टुडीखेल चोक, चौतारा बजार, सिन्धुपाल चोक।
1: सम्पर्क नम्बर 9813786443 र 9800825525।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642
1: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
0: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागरचोगडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।
2: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फेलम्बु एफएम 89.6 मेगाहर्ज।
3: अल्छीको बहादुरी यस कथाका कथाकार हुनुहुन्छ लाल सिंह कर्माज्यू।
4: एकादेशको एउटा सानो गाउँमा एउटा बाहुन र उनकी श्रीमती बस्थिन्। गाउँमा बाहुनलाई तिनबित्ते भन्थे। यो नाउँले बाहुन आफै पनि खुसी नै थियो, तर उनको श्रीमती भने तिनबित्तेको अल्छी।

0: पानी देखेर पिरोलेकी थिइन्। एक दिन माघको कमलो घाममा खालो बढाएर ल्याएको धानको बिस्कुन आगनीमा उनी सुकाउँदै थिइन्। दिउँसो हुन लाग्दा पनि रमाएर घाम लागेको थिएन। बिस्कुन सुकाएपछि तिन बितेलाई रुङ्नु भनेर उनी गाग्री च्यापेर पदेरोतिर गइन्। न्यानो घाममा बिस्कुनको छेउमा हातमा एउटा सिर्किनो लिएर उनी पल्टिरहेको थियो। त्यतिकैमा ऊ भुसुक्क निदाएछ। उता पानी लिएर बुढी आइपुग्दा त आफ्नो बुढो निदाएको अनि बिस्कुन भरि सारुङको बगलेट देखिन्। यो देखेर बुढी चाहिँ साह्रै नै पिरोली अनि आफ्नो थाप्लोलाई दोष दिँदै चर्किएर कराइन्। बुढीको चर्को आवाजले तिन बित्ते झस्कियो र बिउजियो अनि आँखा मिच्दै ल्याङल्याङ गर्न थाल्यो। बुढीले सरापेको पनि उसले सुने नसुनेको जस्तो गर्यो। घाम डाँडामा पुगिसकेपछि बिस्कुन उठाएर बुढी चाईले अगेनोमा दाउन्ने बसालिन् अनि रात परेपछि बुढा बुढी दुवैजना बसेर दाउन्ने सुर्काए। आँटीमा बलेको दियालो निम्न निम्न लागेपछि बुढीले मतापसँग सोधिन्, होइन सधैँ यसरी नै बसिरहने के गर्ने तै भन्न त। तिन बित्ते झर्कियो। बुढीको मनमा भने के कुरा खेलिरहेको थियो अनि एउटा निदोमा पुगिछ क्यारे र उनले भनिन्, तरिपारीतिर कमाइ गर्न जानु क्या। आफ्नो बुढीको यस्तो कुरा सुनिसकेपछि तिन बित्तेले पनि हुन्छ भनेर भन्यो। दुवैजना त्यस रात मजेरेको छेउमै सुते। बुढी चाहिँ के गरौं भन्दै सुस्केर छाडिरहिन्, तर तिन बित्ते भने निर्धक्कसँग निदायो। झिसमिसेको बिहानीमा भालेको डाको सँगै मन बाँधेर बुढी उठिन् र अगेना माथि सरङमा सुकाएको मकैको घोगा छोडाएर जातोमा पिदिन्। पिठो र च्याख्ला छिन्केर फेरि बुढी दोमनमा परिन्। उता तिन बित्ते भने घुरिरहेको थियो। बुढी चाहिँले भने च्याख्लाको खोले पकाइन् र तिन बित्तेलाई उठाइन् अनि तिन बित्ते पनि आँखा मिच्दै उठ्यो र जुखेलोमा मुख धुँदै जनै समातेर मन्त्र जप्न थाल्यो। त्यसपछि हात मुख धोएर उता चौकसमा बसेर तिन बित्ते खोले खाँदै थियो। बुढीले भने कहिले लोग्नेतिर कहिले अगेनोमा बसालेको कराईतिर हेर्थिन्। आज बुढीको मन निकै दोमनमा छ अनि कहिले धित मारेर सुइँ गर्छे। तिन बित्तेले चुठेर फर्किँदा पिठो र पुवा तयार भइसकेको थियो। बुढा बुढीले खाना खाइसकेपछि भान्सा उठाएर बुढी चाहिले पिठो र पुवा पोको पारिन् र तिन बित्तेलाई जिम्मा लगाएर विदा गरिन्। मन नलागी नलागी अल्छी काम खोज्न भनी तरी पारी गयो। बुढा चाहिँ भन्ज्याङ कटिसकेपछि बुढी चाहिँ जसकेलामा बसेर डाको छोडेर रुन लागिन् अनि भन्न थालिन्, के गर्नु अपराध गरे कुन नर्कमा परिएला। तर बुढीले आफ्नो मनलाई मस्को बाँधिन्, जे होला होला अल्छीले भोक भोकै मर्नु भन्दा त हडताल खाएरै मर्नु बेस, अर्को जन्ममा जे पर्ला त्यही टर्ला, कति बिजोग हेरेर मात्र बसिरहनु, आफ्नो आँखा पछाडि जे होस् होस्। यति भनेर बुढी चाहिँ आफ्नो घर धन्दामा लागिन्। उता तिन बित्ते भने जाँदा जाँदा सातपत्रे तरीमा पुग्यो। रमाइलो घाम लागेको देखेर उसलाई सुतौं सुतौं लाग्यो अनि पुवाको पोको एउटा बुट्टामा झुन्ड्याएर ऊ त्यही नै सुत्यो अनि त्यतिकैमा भुसुक्कै निदायो पनि। त्यस सातपत्रे तरीमा एउटा हात्ती निस्केर बाली नालीको नाश गर्नुको साथै दुई चारजना मान्छेलाई पनि मारिसकेका रहेछन्। त्यस उपद्रव हात्तीलाई मार्न त्यस देशका अधिकारी र शिकारीहरू चाहन्थे, तर अझैसम्म पनि त्यो हात्तीलाई मार्न भने कसैले पनि सकेका थिएनन्। त्यति नै बेला त्यो उपद्रव हात्ती चर्न भनेर निस्कियो अनि त्यो हात्ती तिन बित्ते सुतिरहेको ठाउँमा आएर उसले त्यो बुटामा झुन्डाइराखेको पोकोलाई देख्यो अनि त्यो हात्तीले आफ्नो सुँडको सहयोगले त्यो पोकोलाई निकाल्यो र आफ्नो मुखमा हाल्यो। त्यो पोकोमा भएको पिठो पुवा निकै नै मिठो र स्वादिलो थियो, तर एकैछिनमा हडतालको विष लागेर त्यो हात्ती त्यही नै थचक्क बस्यो र छटपटाउन थाल्यो अनि लम्पछार परेर मर्यो। यति हुँदासम्म पनि तिनबिते भने उठेका थिएनन्। तर डाँडामाथि घाम पुगिसकेपछि उसलाई चिसो भएर तिनबिते बिउँझियो। अनि उसले उठेर बुट्टातिर यसो हेर्छन् त उसले अघि मात्र झुन्डाइ राखेको पिठो पुवा छैन। अनि यसो अगाडि फर्केर हेरेको त तिनबित्तेले एउटा अजङ्गको हात्ती लडिरहेको देख्यो। पहिले त ऊ डराए, पछि यसो हेरेको त त्यो हात्ती मरिसकेका रहेछन्। अनि उसले उफ्री उफ्री लात्तीले हान्दै लौखा लौखा भन्दै पिर्दै कराउन थाल्यो। उपत्र हात्तीको पाइला हेर्दै हिँडेका शिकारीहरू तिनबित्ते कराइरहेको र लौखा लौखा भनेको सुने। यसरी जंगलमा को कराइरहेको रहेछ भनेर हेर्न गएको त त्यो उपत्र हात्तीलाई पो लात्तीले हान्दै गरेको तिनबित्तेलाई देखे। अनि त्यो उपत्र हात्ती मरेकोमा सबैजना खुसी भए। अनि तिनबित्तेलाई सोधे, यो हात्तीलाई तिमीले कसरी मार्यौ? मेरो पिठो पुवा खाने हात्तीलाई लात्तै लाताले हानेर मारे, तिनबित्ते गर्जियो। लात्तीले हानेर हात्ती माने बहादुर तिनबित्ते र त्यो उपत्र हात्तीको सुँड काटेर सबैले राजाको अगाडि लगे। तिनबित्तेको बहादुरी देखेर राजा पनि साह्रै नै खुसी भए। अनि तिनबित्तेलाई पुरस्कारका साथ साथै जमदारको उपाधि पनि दिएर राखे। यसरी रहदा बस्दा धेरै समय बित्यो। एक दिन तिनबित्तेलाई आफ्नो बुढी र घरको सम्झना आयो र उनले दुई चारजना सिपाहीहरू बोलाएर आफ्नो बुढी लिएर आउनु भनेर हराए। सिपाहीहरू पनि आफ्नो कामका लागि हिँडे। उता बुढी भने आफ्नो जीविका उपार्जन गर्नका लागि अर्काको मेलोमा जान्थिन्। हड़ताल हालेको पिठो पुवा खाएर आफ्नो बुढा मरिसके होला भनेर उनी बर्खीको लुगा लगाएर बसेकी थिइन्। धिमिलेको मेलो सकेर फर्किसकेपछि साँझ अगेनोमा आगो फुक्दै थिइन्। त्यसै बेला दलानमा दुईजना मान्छे उफ्लेर जमदानी साहेब कहाँ हुनुहुन्छ भनेर सोधे। बुढीले दियालोको उज्यालो ल्याएर सोधी, तपाईँहरूले कसलाई खोज्नु भएको होला कुन्नी? त्यसपछि ती सिपाहीहरूले सबै कुराहरूको बेली विस्तार लगाए। ती सिपाहीहरूको यस्तो कुरा सुनेर ती बुढी भने छक्क परिन्। अनि ती सिपाहीहरूले भने, ल हिँड्नुहोस्, हामी हजुरलाई नै लिन आएका हौ। ती बुढीलाई यी सबै कुराहरू सपना जस्तो लागिरहेको थियो। अनि आफ्नो केही न कामका अल्छी बुढो जमदार भएको कुरा सुन्दा उनी मक्क पनि थिइन्। त्यसपछि उनीहरूले त्यस रात त्यही बसेर भोलिपल्ट सबेरै जाने निदो गरे। बिहानीको मिरमिरेमा जमदानी सहित तिनैजना त्यहाँबाट हिँडे। यसरी घरबाट हिँडेको भोलिपल्ट उनीहरू जमदार भएको ठाउँमा पुगे। तिनबित्तेले आफ्नो बुढीलाई देखेर साह्रै खुसी भयो। तर बुढी भने अक्क न मक्कको परिरहेकी थिइन्। ओछ्यानमा गएपछि तिनबित्तेले लगाउनुसम्म फुटे लगायो। आफूले लात्तीले हानेर हात्ती मारेको कुरा पनि गर्यो। त्यसपछि बुढीले कुरा बुझिहालिन्। आफूले दिएको हडताल भएको पिठो पुवा खाएर हात्ती लडेर मरेको रहेछ। तर पनि बुढीले केही पनि भनिनन्। तिन बितेर उसको बुढीको गुजारा राम्रैसँग चलिरहेको थियो। एक दिन वनका हाकिमले तिन बितेलाई बोलाएर एउटा बाघ समातेर ल्याउनु भनेर आदेश दिए। घरमा गएर तिन बिते निकै नै छटपटाउन थाल्यो। उसलाई त्यो रातभरि निन्द्रा नै लागेन। अनि उसले विचार गर्यो, अब ज्यान जाने भइहाल्यो, मर्नै परेपछि गोठबाट एउटा खसी ल्याएर खानु पर्ला। अनि बिहान हुँदा नहुँदै राजा कहाँ गएर सरकार सकिन जीवधनको रक्षा गरी पाऊ भनेर कराउनु पर्ला। यति विचार गरेर ऊ गोठतिर जाने सुर कस्यो। अनि सरासर खोरमा पसेर एउटा बलियो खसी छामछाम छुमछुम गर्न थाल्यो। त्यस खोरमा त्यो राति खसी खाना भनेर एउटा बाघ पसेको रहेछ। मान्छेको गन्धले गर्दा बाघ डराएर लुरुक्क परेर एउटा कुनामा बसिरहेको रहेछ। छामछाम छुमछुम गर्दा गर्दै पाटे बाघको ढाडमा छाम्न पुग्यो। अनि उसले भन्यो, यो चाहिँ बलियो रहेछ। यति भनेर उसले दाम्रोले खसी भनेर बाघलाई बाँध्यो र डोर्याएर लिएर आएर जसकेलोमा बाँध्यो। आधा रात हुँदै खसी काटेर खाउला भनेर तीन बित्तेले सोचेको थियो। ऊ एकछिन यसो बस्नु पर्यो भनेर ढल्केको मात्र के थियो, ऊ भुसुक्क निदाएछ। बिहान उठेर हेर्दा त खसी भनेर बाँधेको किलोमा त पाटे बात पो रहेछ। यो देखेर तीन बित्ते र उसको श्रीमतीको हंसले ठाउँ नै छोड्यो। सिपाहीहरू बाघ कता छ भन्दै तीन बित्तेको आगनीमा आइपुगे। त्यतिकैमा उनीहरूले बाघलाई किलोमा बाँधेर राखेको देखेर उनीहरू छक्क परे। अनि यो कुरा एक कान दुई कान हुँदै गाउँभरि फैलियो। सुन्ने देख्ने सबैजनाले तीन बित्तेको घरमा बाघ हेर्न आए, तर त्यो बाघलाई फुकाएर खोरमा लाने कसले। त्यसपछि तीन बित्तेले सिपाहीहरूलाई भने, लौ मैले बाघ समात्ने काम गरिहाले, अब तिमीहरूको काम यसलाई के गर्ने हो गर। तर तय भए मध्ये त्यस बाघलाई तह लगाउने कसले। अनि तीन बित्तेले फेरि भन्यो, किल्लामा बाँधेर राखेको बाघलाई धरी तह लगाउन नसक्नेले किन बाघको चाहना गर्नु। मुखबाट जे जति भने पनि तीन बित्ते भने भित्रभित्र लगलग कामिरहेको थियो। आखिरीमा केही शिव नलागेपछि बन्दुक निकालेर एउटा सिपाहीले त्यो बाघलाई हान्यो, अनि त्यो बाघ त्यही नै ठहरै भयो। अनि त के चाहिएको थियो र हात्तीलाई लाताले हानेर मार्ने र बाघलाई दाम्रोले बाँधेर किल्लामा राख्न सक्ने तीन बित्तेलाई अझै ठूलो दर्जा मिल्यो। अब तीन बित्तेको बहादुरी पनि देशभरि नै फैलिएको थियो र उसको कदर पनि जही तही हुन लाग्यो। तर यति हुँदा पनि तीन बित्तेको बहादुरीको मर्म उसको श्रीमतीलाई बाहेक अरू कसैलाई पनि थाहा थिएन।
1: यस च्यानललाई लाइक शेयर अनि सब्स्क्राइब गरिदिनु होला।
2: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म एफएम 89.6 मेगाहर्ज।
3: चमत्कारी घण्टी। कुनै समय जंगलको बीचतिर रब्बी नाम गरेको बाँदर बस्थ्यो। रब्बी सधैँ अरू जन्तुको लागि सहयोगी थियो। उसले हात्तीलाई ताजा फलहरू टिप्न मद्दत गर्थ्यो। आमा मृग बाहिर भएको बेला मृग नानीहरूको हेरचाह गर्थ्यो। अनि खरायोलाई खोला तर्न पनि मद्दत गर्थ्यो। रब्बीको घर ठूलो र बलियो रूख थियो, जुन जंगलको ठिक बीचमा थियो। सबैलाई थाहा थियो कि रब्बी कहीँ भेटिएन भने ऊ रूखमा बसेर बाँसुरी बजाइरहेको हुनेछ। त्यो रब्बीको अर्को विशेषता थियो, उसले आफ्नो बाँसुरीबाट मधुर धुन बजाउँथ्यो।
4: ए तिमी त्यहाँ छौ रबी, कछुवाले तिमीलाई खोज्दै थियो, उसलाई तिमी मद्दतको लागि चाहियो रे।
5: के मद्दत रे?
4: खोइ उसले भनुन्जेल म त्यहाँबाट हिँडिसकेको थिएँ, तर उसले भनेको हुनुपर्छ बगैँचा।
5: ओ हो, उसले हिजो मलाई भनेको थियो, जाउँ न।
4: मलाई एउटा कुरो भन त, तिमी किन सधैँ यहीँ आएर तिम्रो बाँसुरी बजाउँछौ?
5: मलाई थाहा छैन, मलाई यो रुख मनपर्छ। अनि तिमीलाई म कस्तो पागल जस्तो लाग्न सक्छ, तर मलाई यो रुखले मेरो धुनहरू सुन्छ जस्तै लाग्छ।
4: तिमीले सही भन्यौ।
5: के तिमीलाई पनि त्यस्तै लाग्छ?
4: होइन, तिमीले ठिक भन्यौ, मलाई लाग्छ तिमी पागल हौ।
3: तर रब्बीले ठिक भनेको थियो, रुखले उसको संगीत सुन्थ्यो। यो गोप्य कुरा थियो जुन रब्बीलाई समेत पनि थाहा हुँदैन थियो। संगीतले रुखको आत्मालाई छोएको थियो। उसले धुनलाई ध्यान दिएर सुन्थ्यो र रब्बीले हरेक दिन बजाएको त्यो धुन खुशी भएर सुन्थ्यो। एक दिन जब रब्बी रुखमा निदाएको थियो, रुख मुनिबाट डरलाग्दो आवाज आयो।
5: त्यो के हो? भुइँचालो, भुइँचालो! होइन, त्यो मान्छे को हो?
4: यसमा एकछिन समय लाग्ने भयो।
3: के भइरहेको छ भनेर रब्बीले बुझिहाल्यो र तुरुन्तै रुखबाट ओर्लियो।
5: होइन, तिमी के गर्दैछौ? किन तिमी यो रुख काट्दैछौ?
6: मेरो मालिकले यसको डुङ्गा बनाउने रे। यो रुखको बोक्रा एकदमै बलियो छ।
5: हुँदैन, तिमीले यो काट्न मिल्दैन।
6: हो र? अनि किन नि? सुन, मैले धेरै दिनसम्म डुङ्गाको लागि सही रुख खोजिरहेको थिएँ, अनि यो रुख तिम्रो होइन। मेरो समय बर्बाद नगर।
3: रब्बी एउटा बाठो बाँदर थियो, उसले दाउरेलाई तर्साएर भगाउने निदो गर्यो।
5: मैले तिमीलाई रोक्न खोजे, तर तिमीले तिम्रो भाग्य रोज्यौ, मलाई त्यस्तै लाग्छ।
6: अनि तिमीले भन्न खोजेको चाहिँ के हो?
5: तिमीलाई थाहा छैन, एउटा बुढो मानिसको आत्मा त्यो रुखमा बस्छ। ऊ यहाँ वर्षौंदेखि बस्दै आएको छ। यदि तिमीले त्यो रुख ढाल्यौ भने ऊ कहाँ जान्छ? ऊ तिमी भित्र पस्नेछ, पक्का यही हुनेछ।
6: म भित्र पस्नेछ?
5: हो नि त, किनकि तिमीले यो रुख काट्दैछौ।
6: के तिमीले मलाई मूर्ख बनाउन खोज्दैछौ? तिमीले सोचे भन्दा बाठो छु म बाँदर। म तिम्रो जालमा फस्ने छैन, गइहाल अब।
3: रब्बी पूरा रूपले आफ्नो घर बचाउन चाहन्थ्यो। दाउरी व्यस्त हुने बित्तिकै रब्बी रुखमा चढ्यो र सिधै टुप्पोमा गयो। उसले आफूलाई झम्म परेको पात बीचमा लुकाएर चिच्याउन थाल्यो।
7: तिमीले मेरो घर छुने हिम्मत कसरी गर्यो?
6: के को हो त्यो?
7: यदि तिमीले मेरो घर नाश पार्यो भने म तिमी कहाँ बस्न आउने छु। म तिमीलाई कहिले छोड्ने छैन मानव।
6: बाँदर ठिक भनेको रहेछ।
7: चिन्ता नगर मानव, हामी राम्रो साथी हुनेछौ।
5: किन हतार गरेको मेरो साथी? तिम्रो डुङ्गा नि।
3: रब्बी दाउरेमाथि हाँस्दै गर्दा रुख जीवित भएर आयो।
8: रब्बी
5: के तिमी साँच्चीकै बुढो मानिसको आत्मा हो? त्यसो भए म सधैँ बुढो मानिसको आत्मामा बस्दै सुत्दै आइरहेको थिएँ।
8: होइन रब्बी, म बुढो मानिसको आत्मा होइन। मेरो मतलब म बुढो छु, तर म यो रुखको आत्मा हुँ। तिम्रो संगीतले मलाई जीवित पार्यो। तिमी एउटा बुद्धिमानी बाँदर हौ रब्बी, म तिमी प्रति आभारी छु। तिमीले मलाई दाउरेबाट बचायौ। लेऊ यसलाई एउटा उपहार सम्झेर लेऊ।
5: घण्टी?
8: साधारण किसिमको घण्टी होइन, यो एउटा चमत्कारी घण्टी हो। जहिले तिमी यो बजाउँछौ, आकाशले चमत्कारिक रूपमा तिमीलाई ताजा फलहरू दिनेछ।
5: ओ वाओ, यसले मलाई र जंगलको सबै प्राणीलाई मदत गर्नेछ।
8: हो यसले गर्छ, तर याद राख रब्बी, तिमीले एक दिनमा एक पटक मात्र यो बजाउन सक्छौ।
5: म त्यो याद राख्नेछु, धन्यवाद रुख।
3: रब्बी जंगलका अरू साथीहरूलाई बोलाउन भनेर दौडियो।
5: सुँगुर, स्याल, हात्ती, यहाँ आऊ सबैजना।

0: रबीले पूरै घटना विस्तृत रूपमा बतायो। सबै जन्तुहरू दङ्ग परे। तिनीहरूले रुखको हातमा जिउँदो भएको कुरा पत्याउनै सकेनन्।
1: तिमीले ठिक कुरा गर्यो रबी, हामी सबैलाई तिमी माथि गर्व लागेको छ। मानिसहरूले रुख काट्नु अगाडि दुई पटक सोच्नु पर्छ, यदि जंगलै रहेन भने पानी पनि बढ्ने छैन।
2: त्यो साँचो हो, तर म त्यो घन्टीको बारेमा उत्साहित छु, यसले काम गर्छ, हामीले जाँच्नु पर्छ।
0: रब्बी पनि उत्साहित थियो। उसले एकैचोटि घन्टी बजायो अनि तुरुन्तै फलको वर्षा हुन थाल्यो। त्यहाँ सुन्तलाहरू, नास्पातीहरू, स्याउहरू, कटहरहरू आकाशबाट बर्सिन थाले। सबै जनावरहरू निकै खुसी भए। स्याल दौडिएर फलहरू राख्न भाँडो लिएर आयो। हात्तीले आफ्नो सुँडले कटहर समाएर एक टुक्रा खायो भने रब्बीले नास्पाती खान मुख आ गर्यो। जनावरहरू खुसी हुँदै सबै खाए। त्यो साँचो थियो। हरेक दिन रब्बीले त्यो चमत्कारी घन्टी बजाउँथ्यो र फलहरू वर्षन थाल्थे। यो क्रम निरन्तर हुँदै गयो। सबै जनावरहरू रब्बी प्रति विश्वास गर्न थाले र उसँग खुसी भए। एक दिन अपराह्न जब रब्बी रुखमा पिङ खेलिरहेको थियो, उसले अलि पर एउटा केराको रुख देख्यो। पाकेका पहेँला केराहरूले उसलाई भोक जगायो। तर रुखमा चढेर पाकेको त्यो ताजा केरा टिपेर खानुको सट्टा उसले अर्कै केही सोच्यो।
3: चमत्कारी घन्टी, यसलाई बजाएर म अहिले ताजा केराहरू आकाशबाट झार्छु, यो रुखको चाहिँ पछिको लागि जोगाउँछु। फलहरू कहाँ छन्? के भयो, के यसले काम गर्न छोड्यो? ओ ला, मैले बिहान एकचोटि घन्टी बजाएको थिएँ।
4: तिमीले एक दिनमा एक पटक मात्र घन्टी बजाउन सक्छौ।
3: ओ नाइ, तर मलाई भोक लागेको छ।
0: रब्बीले के गर्न सक्छु भनेर सोच्दै गर्दा जमिनमा पल्टिरहेको आफ्नो साथी स्याललाई देख्यो।
3: ए, के आज बिहान झरेको केही केराहरू बाँकी छन् त?
5: मलाई माफ गर, मसँग छैन, मैले सबै खाएँ। खाना खाएकोले निन्द्रा लाग्यो, पछि भेटुला, बाई रबी। के भने भोलिको लागि चाहिँ ताजा खरबुजा झारौँ है आकाशबाट, तरबुजा खान मन लागिरहेछ।
3: मलाई खरबुजा खान मन लाग्यो, मलाई पनि खानाको सम्झना आयो। दाउरेबाट रुखलाई बचाउने म हुँ, त्यो चमत्कारी घन्टीको हकदार पनि म नै हुँ, र यसरी भोक भोकै बस्न पर्ने पनि मै हुने। यो त अन्याय भयो, मलाई चित्त बुझेन।
0: रब्बी यति चिडिन्छ कि ऊ सजिलैसँग रुख चढ्न सक्छु र केरा सजिलैसँग टिप्न सक्छु भन्ने कुरा पनि बिर्सिन्छ। अर्को बिहान रब्बी रुखको नजिकै उभियो र घन्टी बजायो। तुरुन्तै आकाशबाट धेरै फलहरू झरे। उसले सक्ने जति खायो र बाँकी जम्मा पार्यो। त्यसपछि उसले सबै फलहरू रुख पछाडि लगेर लुकायो।
4: रब्बी, तिमी के गर्दैछौ? तिम्रा साथीहरू पक्का भोकाएको होलान्।
3: तर मलाई दिउँसो भोक लाग्यो भने चाहिँ के गर्ने?
4: स्वार्थी नभन रब्बी, सबैका लागि पुग्ने फलहरू छन्, तिमीले बाँड्नु पर्छ।
3: मलाई थाहा छ मैले के गर्दैछु। तिमीले त्यो घन्टी मलाई दियो, म भोकाएँ भने त यसको के अर्थ?
0: त्यतिकै बेला सबै जनावरहरू फल माग्न रब्बी कहाँ आए।
3: मलाई माफ गर साथीहरू, अब घन्टीले काम गर्नै छोड्यो, मैले धेरै चोटि यो बजाए, हेर नपत्याए म फेरि बजाउँछु।
0: रब्बीले घन्टी बजायो, तर सबै फल पहिले नै झरिसकेकाले स्वाभाविक रूपमा फलहरू झरेनन्। जनावरहरू दुखी भए, तर कसैले पनि बाँदरमाथि शंका गरेनन्। उनीहरू फर्कनै लाग्दा,
5: पर्ख, केही बास्ना आइरहेछ, ऊ त्यो रुखको पछाडि के छ रबी? हेर यहाँ आऊ, यहाँ त धेरै फलहरू छन्, रबीले यसलाई हामीबाट लुकाउँदै थियो।
0: सबै जनावरहरू फर्केर आए र छक्क परे।
2: रब्बी, यदि तिमी खाना बाँड्न चाहन्थ्यौ भने तिमीले भन्न सक्थ्यौ, तिमीले हामीसँग झुट बोल्नु पर्दैन थियो, मैले खुसी साथ मेरो भागको खाना दिने थिए।
6: म पनि दिने थिएँ।
5: तिमीले अब के गर्नुपर्छ थाहा छ साथी? अबदेखि सबै फलहरू तिमी एक्लै खाऊ, बुझ्यौ? अब हामीलाई तिम्रो केही पनि चाहिँदैन।
0: जब रबीले आफ्ना साथीहरूले छोडेर जाँदै गरेको देख्छ, उसले आफ्नो गल्ती महसुस गर्छ र रुन थाल्छ।
3: मलाई माफ गर, म स्वार्थी बनेको थिएँ। हामी सबैलाई पुग्ने प्रशस्त फलहरू छन्। हरेक मिनटमै फलहरू झरे पनि मैले तिमीहरूसँग त्यो बाँडिन भने त्यसको अर्थ रहेन। कृपया मलाई माफ गरिदियो।
2: रबी, ठिकै छ, हामी तिमीलाई माफी दिन्छौ। तिमी सधैँ हाम्रो प्यारो
5: हो, मेरो साथी।
1: हामी अब रिसाएका छैनौ रबी।
7: अब हामी खान सक्छौ, भोकले मलाई सुस्त बनाउँछ।
0: अब जनावरहरूले फलहरू बाँडी
8: बुद्धिमान रागो। कुनै एक समय एउटा सानो गाउँमा एडगर नाम गरेको किसान बस्थ्यो। ऊ एउटा सानो घरमा बस्थ्यो र उसको एउटा सानो जग्गा थियो। एडगरको बन्टी नाम गरेको एउटा रागो थियो। यो नाम असामान्य थियो, तर यसको पछाडि कारण थियो। कुरा के हो भने, रागो प्राप्त गर्नु अघि एडगर धेरै गरिब थियो। बन्टीले उसको निम्ति धेरै परिश्रम गर्यो। एउटा मात्र रागो भएकोले त्यही रागोले नै रात दिन पुरै खेत खन्थ्यो र एडगरलाई सबै कामहरूमा मदत गर्थ्यो। छिट्टै नै एडगरले सबै किसिमको अन्नहरू खेतमा उब्जाउन थाल्यो। छिमेकमा एडगरले धेरै इज्जत कमायो। उसले प्रशस्त पाएकोले उसले आफ्नो प्यारो रागोको नाम बन्टी राख्यो। बन्टी एउटा विशेष खालको रागो थियो। ऊ बुद्धिमान र जाँगरिलो थियो। एडगरलाई थाहा थियो कि बन्टी जोसो जाँगरले भरिएको जन्तु हो। गर्नको लागि काम नहुँदा ऊ वरिपरि घुम्थ्यो र साँझमा घर फर्केर आउँथ्यो। समय बित्दै गएपछि एडगरले अर्को रागो किनेर ल्यायो। उसले बन्टीलाई निकै माया गर्थ्यो, तर कामको भार निकै छ र काम सजिलो गर्नुपर्छ भनेर उसले यसो गर्यो। एडगरले आफ्नो जन्तुलाई थकाउन दुःख दिन चाहेन। एक दिन खेत खन्दै गर्दा बन्टी बीचमा बसेर गाह्रो गरी सास फेर्न थाल्यो। एडगरले दुवै रागोहरूलाई घर फर्काएर ल्यायो। त्यो रात एडगर कति पनि सुत्न सकेन। अब बन्टीलाई जान दिने समय आयो भन्ने उसलाई थाहा थियो। अर्को दिन उसले बन्टीलाई जंगलतिर लग्यो र उसको घाँटीबाट घन्टी निकाल्यो। बन्टीले रमाएर टाउको हल्लायो।
5: बाउन्टी, तिमी एउटा असल रागो हो। म तिम्रो ऋण तिर्न कहिल्यै पनि सक्दिन। तिमीले अब कहिल्यै काम गर्नु पर्दैन। अब तिमी स्वतन्त्र छौ। मेरो मित्र, म तिमीलाई सधैँ सम्झनेछु। घुम्न जाऊ, गएर अरू ठाउँहरू पत्ता लगाऊ। अब मलाई नरुवाऊ है। तिमीलाई जहिले मन लाग्छ घर आउन सक्छौ। तिमीलाई त बाटो थाहा छ।
8: आफ्नो मालिकलाई छोड्नु परेकोले बन्टी दुखी हुन्छ, तर अरू ठाउँ कस्तो छ भनेर हेर्न पनि उत्सुक थियो। ऊ खुसी हुँदै हिँड्यो, ताजा बतासको मजा लिँदै। ऊ नडराइकन जंगल वरिपरि घुम्यो, खोलाको पानी पियो र बाटोको घाँस खायो। छिट्टै घाम अस्ताउन थाल्यो। अँध्यारो भइरहेको थियो। बन्टीले बस्नको लागि सुरक्षित ठाउँ खोज्यो अनि त्यहाँ बस्यो।
9: त्यो गुफा पोखरीको एकदम नजिक छ।
10: Time check. It's 6 PM.
11: अहिले साँझको 6 बजेको छ।

Elembu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरू गरौं हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। 40 दिनपछि कोदारी राजमार्ग अस्थायी रूपमा सञ्चालन। 4 विधेयकलाई संसदीय समितिमा पठाउँदै प्रतिनिधि सभाको बैठक भदौ 9 गतेसम्म स्थगित। बागमती प्रदेशमा आफ्नो पार्टीका 3 मन्त्रीहरूलाई पदमुक्त गर्न राप्रपाको पत्रचार। कोशीका मुख्यमन्त्री कार्कीद्वारा 3रो पटक विश्वासको मत प्राप्त। 57 सांसदको पक्षमा। लुम्बिनी सरकारबाट नेकपा एमा नेकपाबाट 3 मन्त्री नियुक्त। शपथ ग्रहण भोलि।

ठूला पहिरो पन्छाएर अस्थायी रूपमा ट्र्याक निर्माण गरिएको हो। वर्षा कम हुँदै गएपछि सड़क डिभिजन कार्यालय चरीकोटले खटाएको 6 एक्सकाभेटर र 12 टिपरले 10 दिन लगाएर सड़कको नयाँ ट्र्याक निर्माण गरिएको छ। डाकलाङमा भाँसिएको 100 मिटर पहिरोले थिचेको 4 किलो 50 मिटर र भाँसिएर सड़कको निशाना नै हराएको इको पहिरोको करिब 200 मिटर सड़क खण्डमा सड़क डिभिजनले नयाँ अस्थायी ट्र्याक निर्माण गरेको हो। बाह्र विषयबाट लिपिङ बस पार्कसम्म सवारी साधन आवत जावत हुने अवस्था बनेको छ। यद्यपि लिपिङ बजारको बीज सड़क भाँसिएर भटेकोशी नदीमा खसेकाले सड़क निर्माण गर्न अझै 1 साथ लाग्नेछ। सड़क डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायण दत्त भण्डारीले वर्षा कम हुँदै गए अबको केही दिनमा पछि नेपाल चीन तातो पानी नाका नियमित रूपमा हुने समेत बताउनु भएको छ। स्थानीयसँग सौहार्द छलफल, सड़क विभागको भरपूर सहयोग र निशानमा पर्ने निर्देशनमा सड़क डिभिजन कार्यालय चरीकोटले मेहनत गरेर कोदारी सड़क नियमित रूपमा भएको पनि बताएको छ। लिपिङमा भाँसिएको सड़कको माथिबाट रहेको घरको भग्नावशेष पन्छाएर आजैबाट कन्टेनर आवत जावत गराउन लागि परेको पनि जानकारी दिनुभएको छ। एको पहिरोमा सड़क बन्न साथ 1.5 महिनादेखि कोदारी क्षेत्रमा अड्किएको बसको मालवाहक कन्टेनर धमाधम तातोपानी भन्सार यार्डतर्फ लारसम्म ल्याउन थालिएको छ। अरण्यको यातायातका बस र साना गाड़ी चल्न शुरू भएपछि सीमावासीले राहत मिलेको छ र भोलिबाट नयाँ चीनीय क्षेत्रका केही कन्टेनर पनि नेपाल प्रवेश गर्नेछन्। यद्यपि लिपिङमा भने अझै पनि सड़क जोखिमपूर्ण नै रहेछ। लम्बु खबरमा अब राष्ट्रिय खबर। प्रतिनिधि सभाको आजको बैठकको बैठकले 4 विधेयकहरूलाई दफावर छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ। विधेयकहरूमाथि प्राप्त संशोधन र सामान्य छलफलपछि थप परिमार्जनका लागि समितिमा पठाएको हो। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट डाक्टर अर्थमन्त्री डाक्टर सोनी मुवागले संवैधानिक निकायबाट पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफा वार छलफलका लागि सम्बन्धित समितिमा पठाइछ भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो र जसलाई बैठकले स्वीकृत समेत गरिसकेको छ। यसैगरी परराष्ट्र मन्त्री श्री शिशिर खनालले राहधानी पहिलो संशोधन विधेयक 2083 दफा वार छलफलका लागि समितिमा पठाउन प्रस्ताव पनि बैठकले पारित गरेको छ। महिला बालबालिका ज्येष्ठ नागरिक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मानव बेचबिखन र ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 र उद्योग वाणिज्य र आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइछ भनी प्रस्तुत गरेको प्रस्ताव सदनले स्वीकृत गरिएको छ र छलफलमा विधेयकहरूलाई समितिमा पठाउने कार्यसूची सम्पन्न भएपछि सभामुख ढोल प्रसाद रियालले प्रतिनिधि सभाको बैठक अर्को बैठक भदौ 9 गते मंगलबार दिनको 1 बजे बस्ने गरी स्थगित गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्नो पार्टीका 3 मन्त्रीहरूलाई तुरन्तै पदमुक्त गर्न सिफारिश गरेको छ। बागमती प्रदेश सरकारका राप्रपाका 3 सांसद पार्टी निर्णय विपरीत मन्त्री बनेपछि उनीहरूलाई पदमुक्त गर्न सिफारिश गरिएको हो। मन्त्री बागमती प्रदेशका सरकारका मन्त्री बनेका राजु विष्ट, राजेन्द्र प्रजापति र गिरिबहादुर तामाङलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेकोमा उनीहरूलाई जवाब नदिएपछि अध्यक्ष राजेन्द्र लिङदेनले आज 3 सांसदलाई र मन्त्रीबाट पदमुक्त गर्न पत्रचार गरिएको हो। पार्टी अध्यक्ष लिङदेनले सो विषयमा निर्वाचन आयोग र बागमती प्रदेश सभा सचिवालयलाई पत्रचार गरेको महामन्त्री राजेन्द्र गुरूङले जानकारी दिनुभएको छ। उनीहरूलाई थप कार्यवाहीको निर्णय अगाडि लिन अनुशासन आयोगको बैठक बसिरहेको छ। पार्टी निर्णय विपरीत सरकार गठन प्रक्रियामा सहभागी भएको र समर्थक जनाएको भन्दै राप्रपाले दलका नेता उद्धव थापालाई पदमुक्त गर्दै सदस्यता निलम्बन समेत गरिसकेको छ र यसै राष्ट्रिय प्रजातन्त्र पार्टीका अन्यलताका बीचमा यति बेला बागमती प्रदेशका मुख्यमन्त्रीले समेत विश्वासको मत लिन पाएको छैनन्।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा 57 मत प्राप्त गरेको छ र उहाँलाई सत्ता साझेदार नेकपा एमालेका 40 र नेपाली कम्युनिष्ट पार्टीका 17

0: का प्रदेशसभा सदस्यहरूले मतदान गरिएको हो। विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले मतदान गरेका छन्। कांग्रेसका 29 मध्ये 22 जना सदस्य मतदातामा सहभागी भई विपक्षमा मतदान गरेको छ। राप्रपाको सभामुख सहित 5 जना सदस्य मतदान प्रक्रियाबाट तटस्थ बनिरहेको जनता समाजवादी पार्टी जसपाकी एक मात्र सदस्य निर्मला लिम्बु बैठकमा अनुपस्थित रहेको छ। एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच भएको पछिल्लो सहमति अनुसार मौजूदा मन्त्री परिषदमा नयाँ नियुक्त हेरफेर र कार्य विभाजन समेत गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति विरूद्ध परेको रिटको न्यायिक निरूपण नहुँदै विश्वासको मत लिने प्रक्रिया अगाडि बढ़ाए। नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलले प्रदेशसभा बहिष्कार गर्ने भएको छ। न्याय निरूपणको क्रममा रहेको अवस्थामा प्रदेशसभाको विषय अगाडि बढ़ाएको खण्डमा बहिष्कार गर्ने नेपाली कांग्रेसको निर्णय रहेको छ। उक्त विषयमा नेपाली कांग्रेसले उपसभामुख अप्सरा चापागाईलाई पत्र बुझाउने तयारी गरेको छ। मुख्यमन्त्री थापा मगरको नियुक्ति विरूद्ध उच्च अदालत पाटन हेटौडा इजलासमा दायर दुई छुट्टा छुट्टै रिटमा आज प्रारम्भिक सुनवाई गर्दै अदालतले विपक्षीहरूको नाममा कारण देखाओ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले मुख्यमन्त्री नियुक्तिको निर्णय बदर हुनुपर्ने वा नपर्ने आधार कारण र प्रमाण सहित 15 दिनभित्र लिखित जवाब पेश गर्न पनि विपक्षीहरूलाई आदेश दिएको हो। अदालतले रिट निवेदकले माग गरे बमोजिम तत्काल अन्तरिम आदेश जारी भएको छैन। अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलका लागि आगामी भदौ 10 गते उपस्थित हुन आदेश दिएको छ। मुख्यमन्त्री नियुक्तिको संवैधानिक वैधानिकता विरूद्ध नै प्रश्न उठाएर अदालतमा रिट विचाराधीन रहेको अवस्थामा त्यसको न्यायिक निरूपण नहुँदै प्रदेशसभाबाट विश्वासको मत सम्बन्धी प्रक्रिया अगाडि बढ़ाउनु उपयुक्त नहुने कांग्रेसले धारणा गरिएको छ। कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक पुकार महर्जनले अदालतमा विचाराधीन विषयमा प्रदेशसभाबाट विश्वासको मतको पक्षमा प्रक्रिया अगाडि बढ़ाउनु संविधानको मर्ममा विपरीत हुने समेत बताएका छन्। लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट 3 जना मन्त्री नियुक्त भएको छ। मुख्यमन्त्री चेत नारायण आचार्यले प्रदेश प्रमुख समक्ष 3 जनाको नाम सिफारिश गरिएको छ। नेकपाबाट नयाँ नियुक्त भएका दिपेन्द्र कुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला र योजना मन्त्रालय र कृष्ण कुष्मा थारूलाई कृषि भूमि व्यवस्था र सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ। नयाँ नियुक्त भएका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ प्रदेश प्रमुखको कार्यालय बुथुवलमा मंगलबार दिउँसो 3:25 को समयका लागि राखिएको छ। मन्त्री परिषदका अन्य सदस्यहरू तुलसी प्रसाद चौधरीलाई वन वातावरण र पर्यटन मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोष कुमार पाण्डेलाई शहरी विकास, ऊर्जा सिंचाई र खानेपानी मन्त्रालय, रत्न बहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र भण्डारीलाई हरि राहर आन्तरिक मामिला, कानून र उद्योग यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिश भएको छ। यसै गरी वर्तमान सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्री सहित 4 जना, नेकपाबाट 3 जना, जनता समाजवादी पार्टीबाट र नेपालबाट 2 जना मन्त्री रहने गरी भएको सहमति अनुसार मन्त्री परिषद पुनर्गठन गर्न लागि छ। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग निजी सवारी साधनको परीक्षण सञ्चालन ट्रायल अपरेशन मंगलबारदेखि चरणबद्ध रूपमा शुरू गरिएको छ। पहिलो चरणमा कार, जीप र भ्यान लगायतका 9 सिस्टमका साना निजी र सरकारी सवारी साधनलाई बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म एकतर्फी रूपमा सुरुङ मार्गबाट आवागमन गराउने तयारी गरिएको छ। सुरुङ मार्गको सञ्चालन अवस्था र सुरक्षाको मूल्याङ्कन गर्दै 1-2 दिनभित्रै क्रमश 2 तर्फी आवागमन खुल्ला गर्ने योजना रहेको छ। सञ्चालन समय समेत विस्तार गर्दै बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म र क्रमशः बिहान 6 बजेदेखि राति 10 बजेसम्म पुर्याउने तयारी गरेको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका निर्देशक सैन्जन्य नेपालको अनुसार सुरुङ मार्गको सञ्चालकलाई क्रमशः सहज र व्यवस्थित बनाउँदै लैजाने योजना छ। शुरूआती चरणमा सवारी साधनको आवागमन, सुरुङको सुरक्षा अवस्था र अन्य प्राविधिक पक्षको निगरानी समेत गरिने भएको छ। बारकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा आरोपित किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरिएको आरोपमा एक प्रहरी हवलदार पक्राउ परेको छ। बयान कक्षभित्रै खिचिएको संवेदनशील भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी हवलदार कुमारलाई पक्राउ गरी हिरासतमा राखिएको छ। बाह्र प्रहरीका एसपी नरेन्द्र कुमारको अनुसार पक्राउ परेका ती प्रहरी विरूद्ध फौजदारी कसुरमा कार्यवाही अगाडि बढ़ाउने तयारी भएको छ। प्रहरीले भिडियो बाहिरिएको विषय आन्तरिक अनुसन्धान गर्दा भिडियो खिच्ने प्रहरीबाटै उक्त फुटेज सार्वजनिक भएको हुन सक्ने देखिएपछि उनलाई नियन्त्रणमा लिएको छ र भिडियो खिच्ने क्रममा बयान कक्षमा अन्य पाँचजना प्रहरीको समेत उपस्थिति देखिन्छ र उक्त समयमा उपस्थित ती प्रहरीमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लम्बो खबरमा अब विदेशको खबर। रूसी हवाई आक्रमण तीव्र बन्दै गएपछि युक्रेनलाई थप हवाई रक्षा प्रणाली र क्षेपास्त्र उपलब्ध गराउने विषयमा प्रमुख युरोपेली समर्थक राष्ट्र किएवमा भेला भएको छ। बेलायत फ्रान्स र जर्मनीका नेताले किएलसीएन अफ द विलिङको बैठक मार्फत युक्रेनलाई सैन्य सहयोग बढ़ाउने र रूसीमाथि दबाव कायम राख्ने प्रयास गर्न लागेको छ। बेलायतका प्रधानमन्त्री एन्टी बर्नामले पदभार सम्हालेपछि पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमणका क्रममा किएव पुगेर बैठकको अध्यक्षता सह अध्यक्ष गर्नुहुनेछ र युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टम सहित अन्य नेताहरू पनि प्रत्यक्ष वा भर्चुअल रूपमा सहभागी हुने अपेक्षा गरिएको छ। युक्रेनले पनि रूसका राष्ट्रद र पूर्व ऊर्जा पूर्वाधारमाथि लामो दूरीका आक्रमण समेत बताएका छन् र युक्रेनका हवाई रक्षा क्षमता बढ़ाउन बेलायतले एसएलपी क्षेपास्त्रको स्थानीय उत्पादन र संयोजनमा सहयोग गर्ने समेत बताएका छन्। लम्बु खबरमा अब खेल खबर। खेल खबरमा थप एन्टी ट्वेन्टी श्रृंखलाको तेस्रो खेलमा नेपाल ए ले हर्बर्ट हुरिकिन्स एकाडेमीलाई 155 रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। अस्ट्रेलियाको डार्बिन स्थित मररा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएका छन् र खेलको नेपाल ए ले निर्धारित 20 ओभरमा 154 रन बनाएको छ। नेपाल ए का लागि आजको खेलमा वान डाउन खेलेका कुशल भुर्तेले सर्वाधिक 39 रन बनाएको छ भने उनले 34 बलमा 6 चौका प्रहार गरेको छ। ओपनर मयान यादवले 52 रनको अर्धशतकीय साझेदारी बनाएको छ भने मयानले 25 रन बनाएको छ। कप्तान अनिल कुमार शाहले 28 रन बनाउँदै क्याच भएको छ र हुरबुट हुरिकिन्स एकाडेमीका लागि बलिङतर्फ राफ मैक्रोले सर्वाधिक 3 विकेट लिएको छ भने विन्सले 2 विकेट लिँदा होप र विथिनले 1-1 विकेट लिएको छ। नेपाल ए पहिलो खेलमा एन्टी स्ट्राइकसँग 8 बंगलादेश हाई पर्फमेन्टसँग 11 रनले 9 विकेटको हार बिहोरिसकेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। 40 दिनपछि कोदारी राजमार्ग अस्थायी रूपमा सञ्चालन। चार विधेयकलाई संसदीय समितिमा पठाउँदै प्रतिनिधि सभाको बैठक भदौ 9 गतेसम्म स्थगित। मध्य प्रदेशमा आफ्नो पार्टीका 3 मन्त्री पदमुक्त गर्न राप्रपाको पत्रचार। कौशिक मुख्यमन्त्री कार्कीद्वारा तेस्रो पटक विश्वासको मत प्राप्त। लुम्बिनी सरकारबाट नेकपाबाट 3 मन्त्री नियुक्त। शपथ भोलि। युक्रेनलाई हवाई रक्षा जुटाउनका लागि युरोपेली समर्थक राष्ट्रहरू एकजुट हुँदै। र टप एन्टी ट्वेन्टी श्रृंखलाको तेस्रो खेलमा नेपाल एले हर्बर्ट हुरिकिन्सलाई 155 रनको विजयी लक्ष्य प्रस्तुत। साँझ 6 बजेको समाचार सक्यो। हरेको समाचारको साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुसिंह तामाङ विदा हुन चाहन्छु। हवस् नमस्कार।
1: बजाजले दिन्छ नयाँ खोज्नेलाई झ्याम्मै उपहार, झ्याम्मै उपहार। तपाईँको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज किन्न चाहनुहुन्छ? अब ढिला नगर्नुहोस्। बजाज झ्याम्मै एक्सचेन्ज मेला लिएर आएको छ तपाईँहरूका लागि धमाकेदार अफर। यही 2083 भदौ 4 गतेदेखि 9 गतेसम्म सिन्धुपाल्चोकको चौतारा टुरी खेल चोकमा आयोजना हुँदैछ बजाज झ्याम्मै एक्सचेन्ज मेला।
2: मेलामा पाउनुहोस् हाइएस्ट भ्यालुएसन, क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स सुविधा, शून्य सर्भिस चार्ज, साथै फ्री हेलमेट। यो विशेष एक्सचेन्ज मेला बजाज मेला बाणेश्वर र भक्तपुर तिनीको सहयोगमा सञ्चालन भइरहेको छ। त्यसैले आफ्नो पुरानो सवारी लिएर आजै आउनुहोस्। बजाज झम्मै एक्सचेन्ज मेला टुडीखेल चोक चौतारा बजार सिन्धुपाल चोक।
1: सम्पर्क नम्बर 9813-78-46-43 र 9808-25-525।
3: चौतारा स्वागत छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Shanga Suguri Nagarpalika 5, Singapore Soap. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Sautara Shanga Suguri Nagarpalika 5, Singapore Soap.
0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 9841-057-105।
4: हेलम्बु FM 89.6 MHz।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई जयमसी तथा ख्रिष्टीय अभिवादन। म गोविन्द विश्वकर्मा। रेडियो कार्यक्रम जीवनको वचनमा सदाझै आज पनि धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर यहाँको बीचमा हामी उपस्थित भइसकेका छौं। मलाई विश्वास छ हजुरहरूले आज पनि शुरूदेखि अन्त्यसम्म हामीलाई सुनेर साथ दिनुहुनेछ। आज मैले धर्मशास्त्र बाइबलबाट पावलले लेखेको एपीसीको मण्डलीको लागि पत्रबाट म परमेश्वरको वचन यहाँहरूको बीचमा लिएर आएको छु। प्रेरित पावलले विभिन्न स्थानबाट पत्रहरू लेखेका छन् विभिन्न मण्डलीहरूलाई, विशेष गरी एउटा प्रेरितीय शिक्षाको विषयमा, मण्डलीले गर्नुपर्ने आचरणका विषयमा, त्यसै गरी व्यक्तिगत जीवनमा एउटा विश्वासीले कसरी आफ्नो जीवन यापन गर्नुपर्छ, त्यसै गरी संसारमा रहँदाखेरि एउटा धर्मी जीवन कसरी बिताउने, ख्रिस्ट जस्तै हामी कसरी आफ्नो एउटा पवित्र जीवन बिताउन सक्छौं भन्ने लगायतका यावत शिक्षाहरू पावलले मण्डलीका लागि पत्र मार्फत लेखेर सिकाएका छन्। त्यसै क्रममा एफिसी भन्ने मण्डली एउटा एफिसस भन्ने रोमी साम्राज्य अन्तर्गतको एउटा शहर थियो। उक्त शहर अहिले टर्की भन्ने देश अन्तर्गत पर्दछ। तत्कालीन समयमा ईस्वी सम्वत 60-61 बीचमा चाहिँ पावलले यो पत्र एफिसीको मण्डलीका लागि लेखेका छन्। अनि यो पत्र पावलले झ्यालखानाबाट लेखेका हुन्। उनी रोमी साम्राज्य अन्तर्गत, उनी रोम भन्ने एउटा शहरको

0: एउटा झ्यालखानामा कैदीको रूपमा बन्दी रहेका थिए। उनी झ्यालखानामा रहँदै गर्दा पनि मण्डलीको बारेमा वास्ता गर्दै, मण्डलीको बारेमा चिन्ता गर्दै, विश्वासीहरूको उनीहरूको आत्मिक जीवनको बारेमा वास्ता गर्दै पावलले यो पुस्तक लेखेको हामी पाउँदछौ। आउनुहोस् प्रेरु, हामी धर्मशास्त्रबाट यो एफिसीको पुस्तक एक अध्यायबाट हामी पाठ गर्दै अध्ययन गर्दै अगाडि बढ्नेछौ। अध्याय एकको शुरूमा लेखिएको छ, परमेश्वरको इच्छाद्वारा ख्रिस्ट येशूको प्रेरित पावलबाट ख्रिस्ट येशूमा विश्वासी एफिससमा भएका सन्तहरूलाई हाम्रा परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रिस्टबाट अनुग्रह र शान्ति। ख्रिस्टमा आत्मिक आशिष। हाम्रा प्रभु येशू ख्रिस्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले ख्रिस्टमा आशीर्वाद दिनुभएको छ। उहाँको सामुन्ने पवित्र र निष्कलंक हो भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। उहाँको इच्छाको लक्ष्य अनुसार ख्रिस्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो। यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्। उहाँको अपार अनुग्रहद्वारा, ख्रिस्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा पाउँछौ। जुन अनुग्रह उहाँले हामीलाई प्रशस्त मात्रामा दिनुभयो, किनकि सम्पूर्ण बुद्धि र आन्तरिक समझमा ख्रिस्टमा राख्नु भएको उद्देश्य अनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई जान्न दिनुभयो, ताकि समय पूरा भएपछि स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू ख्रिस्टको अधीनमा आउन्। उहाँमा जसले सबै कुरा आफ्नो इच्छाको योजना अनुसार पूरा गर्नुहुन्छ, आफ्नो अभिप्राय अनुसार हामी ख्रिस्टमा पहिलेदेखि आशा राख्नेहरूलाई उहाँले आफ्नो महिमाको प्रशंसाको निम्ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्नु भएको छ। तेरो पदमा, तिमीहरू जसले सत्यको वचन अर्थात आफ्नो मुक्तिको सुसमाचार सुन्यौ र उहाँमा विश्वास गर्यौ, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको थियो। परमेश्वरको आफ्नो सम्पत्ति अर्थात हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तराधिकारको बहिना हुनुहुन्छ। आमेन। हामीले यति बेला एफिसीको पुस्तक एक अध्यायको एकदेखि चौध पदसम्म पाठ गर्यौं। यहाँ पावलले एफिसीको मण्डलीलाई आत्मिकी वृद्धिका लागि, उनीहरूको आत्मिकी एकताको लागि, अनि उनीहरू येशू प्रभुमा को हुन् र उनीहरू कसरी चुनिएका छन् भन्ने कुरा बुझाउनको लागि यो पत्र लेखेका छन्। प्रियहरू, हामीले यो खण्ड अहिले पाठ गरेका खण्डबाट धेरै कुराहरू बताएको हामीले पाउँदछौं। विशेष गरी तपाई हामी जो अहिले वर्तमान मण्डलीलाई पनि यसबाट धेरै कुराहरू पावलले बताएका छन् अनि हामीले यहाँबाट धेरै असल कुराहरू सिक्न सक्दछौ जो तपाई र मेरो व्यक्तिगत जीवनसँग प्रत्यक्ष मेल खान्छ। प्रियहरू, जब पावलले यहाँ बताएका छन् कि हाम्रो प्रभु येशू ख्रिस्टले मण्डलीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले आशीर्वाद दिनुहुन्छ, येशू प्रभुले मण्डलीको वास्ता गर्नुहुन्छ, येशू प्रभु मण्डलीको शिर हुनुहुन्छ, येशू प्रभुले मण्डलीको हरेक अवस्था, कमी घटी, कमजोरीहरू अथवा दुर्बलताहरू, सबलताहरू सबै जान्नुहुन्छ, अनि उहाँले अहिले पनि मण्डलीको वास्ता गर्नुहुन्छ, फिक्री गर्नुहुन्छ, चिन्ता गर्नुहुन्छ, अनि आत्मिक आशिषहरू येशू ख्रिस्ट मार्फत मण्डलीले अहिले पनि प्राप्त गर्दछ भन्ने कुरा यस पुस्तकको तीन पदमा बताइएको छ। चार पदमा हामीले हेर्ने हो भने, उहाँको सामुन्ने पवित्र र निष्कलंक हो भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नु भएको छ। प्रियहरू, यो निकै महत्वपूर्ण पद हो। तपाईँ हामी मण्डलीमा कसरी आयौं? प्रियहरू, होला तपाईँ हाम्रो व्यक्तिगत जीवनमा धेरै किसिमका उतार चढ़ावहरू, धेरै किसिमको परिस्थितिहरू पार गर्दै तपाईँ र मैले येशू प्रभुको महसुस, उहाँको आवश्यकताको महसुस गरेर हामीले पश्चाताप गरेर प्रभुलाई हामीले ग्रहण गर्यौं अनि मण्डलीमा हामी आयौं, अथवा येशूलाई तपाईँ र मैले आफ्नो व्यक्तिगत मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गर्यौं। तर यो पुस्तकमा पावलले कसरी बताएका छन् भने, तपाईँ र हामी उत्पत्ति भन्दा अघिबाटै उहाँले चुन्नु भएको छ। एकदमै रहस्यको कुरा हो प्रियहरू। खासमा विभिन्न परिस्थितिबाट तपाईँ हामी गुज्रिन्छौं, विभिन्न उतार चढ़ावबाट तपाईँ हामी गुज्रिन्छौं अनि प्रभुलाई हामीले पाउँछौं अनि हामीलाई लाग्छ कि सायद मैले यो कुरा नगरेको भए मैले यीशुलाई विश्वास गर्दैनथे होला, मण्डलीमा म आउन पाउँदैनथे होला, अथवा कतिपय समयमा तपाईँ हामीलाई लाग्न सक्छ कि सायद यो परिस्थिति मेरो जीवनमा नघटेको भए सायद मैले प्रभुलाई पाउँदैनथे होला भनेर एक किसिमको एउटा सोचमा तपाईँ हुनुहुन्छ होला। तर बाइबलमा यहाँ बताइएको छ कि तपाईँ र म परमेश्वरको अघिबाटकै एउटा चुनिएको व्यक्ति हौ। परमेश्वरले तपाईँ र म सृष्टि हुनुभन्दा पहिले, आमाको कोखमा हुनुभन्दा पहिले नै प्रभुले तपाईँ र मलाई जान्नुहुन्छ, चिन्नु भएको थियो भन्ने कुरा यहाँ पनि बताइएको छ। विशेष गरी यो पुस्तकले उत्पत्ति भन्दा पहिले भनेको अर्थ सबै ब्रह्माण्डहरू सिर्जनुभन्दा पहिले नै प्रभुले तपाईँ र मलाई चिन्नु भएको थियो भन्ने कुरा पनि बताइएको छ। यो एउटा रहस्यमय कुरा हो, यो एउटा परमेश्वर कति अद्भुत हुनुहुन्छ भन्ने कुरा हो। परमेश्वरले तपाईँ र मलाई कति वास्ता गर्नुहुन्छ, परमेश्वरले तपाईँ र मेरो लागि कति पहिलेदेखि एउटा योजना बनाउनु भएको थियो भन्ने कुराको एउटा प्रतिबिम्ब हो प्रियहरू, कि उत्पत्ति भन्दा पहिलेबाट नै उहाँले तपाईँ र मलाई चुन्नुभयो। तपाईँले येशूलाई विश्वास गर्नु भनेको कुनै अकस्मात भएको घटना होइन प्रियहरू। येशूलाई तपाईँले विश्वास गर्नुभयो, उहाँलाई आफ्नो मुक्तिदाता भनेर छान्नुभयो, तपाईँले चुन्नुभयो, वास्तविक रूपमा तपाईँले येशूलाई चुन्नु भएको भन्दा पनि महत्वपूर्ण कुरा, तपाईँलाई प्रभु येशूले उत्पत्ति भन्दा पहिलेदेखि नै चुन्नु भएको, उहाँको योजनाको एउटा तपाईँ हिस्सेदार हुनुहुन्छ प्रियहरू। त्यसकारण आज हामी धेरैलाई सुसमाचार सुनाउँदछौ, धेरैलाई प्रभुको वचन सुनाउँदछौ, त्यही एउटा वचनले कतिजनाको हृदयमा परिवर्तन ल्याउँदछ अनि त्यो मानिसले प्रभुलाई ग्रहण गर्दछ। तर जति नै धेरै आश्चर्यपूर्ण कामहरू देखे पनि, जति नै धेरै चमत्कारहरू देखे पनि, खासमा परमेश्वरलाई विश्वास नगर्ने मानिसहरू पनि हामीले देखेका छौं। हामीले देख्यौं येशू प्रभुले 5,000 जनालाई खुवाउनु भयो, तर त्यहाँ उहाँलाई साँचो रूपमा विश्वास गर्ने कतिजना थिए। जस जसले विश्वास गरे ती सबै अघिबाटै चुनिएका, अघिबाटै उनीहरूलाई परमेश्वरले उहाँको महान योजना अनुसार चुन्नु भएको थियो भनेर हामीले बुझ्न सक्दछौ। त्यसकारण प्रियहरू, आज तपाईँ र म येशू प्रभु सामु आएका छौं, उहाँलाई हामीले आफ्नो मुक्तिदाता भनेर स्वीकारेका छौं, त्यो महान एउटा अनन्त स्वर्गीय घरमा तपाईँ र हामी अब सदाका लागि वास गर्न गइरहेका छौं। तपाईँ र हामी आमाको कोखमा हुनुभन्दा पहिलेबाटै उहाँले तपाईँ र मलाई चुन्नु भएको थियो, उहाँले तपाईँ र मलाई चिन्नु भएको थियो। भजन संग्रहमा दाउदले लेखेका छन् कि मेरो आमाको कोखमा हुनुभन्दा पहिलेदेखि नै तपाईँले मलाई चिन्नुहुन्थ्यो। वास्तविक रूपमा प्रभुले तपाईँ र मलाई उत्पत्ति भन्दा पहिलेदेखि नै चुन्नु भएको छ प्रियहरू। त्यसकारण तपाईँ हामी अनुग्रही हुनुपर्छ। उहाँको योजना तपाईँ र मेरो जीवनमा कति पहिलेदेखि रहेछ, उहाँले तपाईँ र मलाई कसरी चुन्नु भएको रहेछ भन्ने कुरा सम्झिएर तपाईँ र हामी दिन प्रतिदिन प्रभुलाई हामी धन्यवाद र उहाँप्रति हामी धन्यवादी हुनुपर्दछ प्रियहरू। 5 पदमा पनि त्यही कुरा लेखिएको छ, उहाँको इच्छाको लक्ष्य अनुसार ख्रिस्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नु भएको थियो। प्रियहरू, तपाईँ र हामी येशू प्रभुको त्यो एउटा अनन्त वचनसम्म, येशू प्रभुको त्यो मुक्तिको सन्देशसम्म पुग्नुभन्दा पहिलेदेखि नै हाम्रो जीवनमा जे जस्ता घटनाहरू भए, जे जति कुराहरू भए, त्यो सबै हुनमा प्रभुको एउटा योजना थियो भन्ने कुरा हामी बुझ्दछौं प्रियहरू। अनि यो एउटा असल योजना प्रभुले तपाईँ र मेरो जीवनमा ल्याइदिनु भएको छ। येशू ख्रिस्टद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभयो। प्रियहरू, यो संसारमा अन्य कुराहरू भन्दा महत्वपूर्ण कुरा परमेश्वरको सन्तान हुनु हो। परमेश्वरको सन्तान हुनको लागि धेरै कुराहरू, हाम्रो त्याग बलिदान केही पनि चाहिँदैन। केवल येशूलाई विश्वास गरेको कारणले, प्रभुको अनुग्रहका कारणले, उहाँको प्रेमका कारणले आज तपाईँ र मैले परमेश्वरको सन्तान हुने अधिकार प्राप्त गरेका छौं। परमेश्वरको सन्तान हुने हक तपाईँ र हामीले प्राप्त गरेका छौं। अनि यो सबै के कारणले भयो भन्दा येशू प्रभुको अथवा परमेश्वर पिताको अपार प्रेमका कारणले। सोच्नुहोस् त, तपाईँ हामी कमजोर छैनौं, तपाईँ हामी अब निर्बल छैनौं, तपाईँ हामी अब दरिद्र छैनौं, तपाई हामी एउटा सर्वशक्तिमान परमेश्वरको सन्तान भएका छौं, जसले पर्वतहरूलाई आदेश दिनुहुन्छ अनि ती हटी जान्छन्, जसले समुद्रका छालहरूलाई आदेश दिनुहुन्छ ती शान्त भएर जान्छन्। त्यो परमेश्वर जसले आफ्नो वचनको शक्तिले सारा सृष्टि रच्नुहुन्छ, ब्रह्माण्ड उहाँको नियन्त्रणमा छ, समय उहाँको नियन्त्रणमा छ, अनि आज ती महान परमेश्वरको सन्तान तपाईँ र म भएका छौं। कति एउटा हर्षको कुरा हो, कति एउटा आनन्दको कुरा हो। धेरै समय तपाईँ हामी आफूले आफूलाई निर्बल ठान्दछौं प्रियहरू, तर त्यो होइन। वचनमा यहाँ स्पष्टसँग बताइएको छ कि ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नु भएको थियो। यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्। सात पदमा यसरी लेखिएको छ, उहाँको अपार अनुग्रह अनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रो पापको क्षमा पाउँदछौं। आमेन। प्रियहरू, आज यो संसारमा मानिसहरू आफ्नो पापहरू धुनको लागि धेरै संघर्ष गरिरहेको हामी पाउँदछौं। मैले भर्खर मात्र एउटा समाचार हेरेको थिएँ कि विभिन्न देशबाट यात्रीहरू विभिन्न तीर्थस्थल धाउनको लागि कति समय, कति परिश्रम, कति त्याग उनीहरूले दिएर विभिन्न तीर्थस्थलहरू धाएको हामी पाउँदछौं। के का लागि? पाप मोचनका लागि। के का लागि भन्दा उनीहरूको आफ्नो मृत्यु पछिको त्यो एउटा अनन्त जीवनका लागि उनीहरूले एकदमै धेरै तपस्या गरेको हामी पाउँदछौ। एकजना व्यक्ति इण्डियाबाट जमीनमा पल्टिएर लडीबुडी गरेर पैदल यात्राबाट होइन तर जमीनमा पल्टिएर सुतेर त्यसरी चाहिँ उनले धेरै लामो यात्रा, कष्टपूर्ण यात्रा गरेर तीर्थस्थलसम्म गएको हामीले पाउँदछौ। विभिन्न चाड पर्वहरू हामीले देख्दछौ जहाँ अनेकौं बोकाहरू, अनेकौं पाठाहरू, अनेकौं कुखुराहरूको बलिदान चढ़ाइन्छ, राँगाहरूको बलिदानहरू चढ़ाएको हामीले पाउँदछौ। हामीले नेपालका विभिन्न स्थानहरूमा ती बलिदानहरू यति धेरै भएको हामीले पाउँदछौ कि जसको हरेक पटक बहस हुने गर्दछ, हरेक पटक हरेक वर्षमा त्यसका बारेमा चर्चा हुने गर्दछ। विभिन्न पशु प्रेमीहरूले यो त अति नै भयो भनेर त्यो एउटा चाहिँ त्यसका विरूद्धमा आवाज उठाएको पनि हामीले पाउँदछौ। यो सबै के का लागि त प्रियहरू? यो सबै आफ्नो पापको क्षमाको लागि, सुख शान्तिका लागि, अनन्त जीवनका लागि नै होइन र? तर धर्मशास्त्र बाइबलमा के बताइएको छ भने परमेश्वरको अनुग्रह अनुसार ख्रीष्ट येशूको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा पाउँदछौं, अनि त्यो क्षमा अनि त्यो मुक्ति र उद्धार चाहिँ हामीले सित्तैमा पाउँदछौं। प्रियहरू, येशू प्रभुको रगतद्वारा मात्रै पाप क्षमा छ, उहाँको रगतद्वारा मात्रै अनन्त जीवन सम्भव छ। मानिसको पाप क्षमाका लागि कुनै पनि साँढे अथवा बोकाको अथवा कुनै पनि पशु पंक्षीको रगतद्वारा मानिसको पाप क्षमा हुँदैन भन्ने कुरा हामीलाई थाहा छ, तर मानिसको पाप क्षमाका लागि एउटा सिद्ध र निष्कलंक मानिसको बलिदान नै आवश्यक पर्दछ, र त्यो येशू प्रभु जो स्वर्गमा हुनुहुने परमेश्वर यी संसारमा आजभन्दा 2000 वर्ष पहिले आउनुभयो। उहाँ निष्कलंक हुनुहुन्थ्यो, उहाँमा कुनै पनि किसिमको खोट थिएन, उहाँ परमेश्वरको एउटा योजना अनुसार यो संसारमा आउनुभयो। सबै मानिसको पाप उहाँले कलबरी क्रूसमा बोक्नुभयो, उहाँलाई क्रूसमा एउटा दर्दनाक मृत्यु दिइयो, उहाँको कोखाबाट रगतहरू बगे, उहाँको मृत्युले आज सबै मानिसहरूको पापहरू क्षमा भएको छ। ज जसले उहाँलाई विश्वास गर्दछ, ज जसले उहाँलाई आफ्नो प्रभु र मुक्तिदाता भनेर विश्वास गर्दछ, त्यसले अब मुक्ति र उद्धार सित्तैमा पाउँदछन्। बाइबलमा यही बताइएको छ, उहाँमा हामीले उद्धार पाउँदछौ, येशू ख्रीष्टको रगतद्वारा मात्रै हामीले उद्धार र मुक्ति पाउँदछौ अनि हाम्रो पापको क्षमा पाउँदछौ। अब तपाईँ र मैले परिश्रम गर्नु परेन, अब तपाईँ र मैले संसारमा बगाएका हरेक रगतहरू, पशु पंक्षीका रगतहरू, तपाईँ र मैले गर्ने हरेक संघर्षहरू, ती धार्मिक विधि विधान कामहरूले मुक्ति र उद्धार पाउँदैनौ, तर येशूमाथि गरेको विश्वासका कारणले मात्रै हामीले मुक्ति र उद्धार प्राप्त गर्दछौ। यहुन्नाको पुस्तक एक अध्यायको 12 पदमा यहाँ यसरी लेखिएको छ, तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। आमेन। येशूमाथि जसले विश्वास गरे, जसले उहाँको नाउँलाई ग्रहण गरे येशु प्रभुले ती व्यक्तिहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। आज तपाई र मैले कसमाथि विश्वास गरेका छौं प्रियहरू? हामीले ढुङ्गामा विश्वास गरेका छौं, हामीले पर्वतहरूमा, विभिन्न किसिमका संसारमा सृष्टि गरिएका थोकहरूमा विश्वास गरेका छौं? यदि निर्जीव कुराहरूमाथि हामीले विश्वास गरेका छौं भने हामीले आफूले आफूलाई प्रश्न सोध्नुपर्छ। तर यदि तपाईले साँचो ईश्वरलाई विश्वास गर्नुभएको छ, जो तपाई र मेरो पापको लागि बलिदान हुनुभयो, येशु प्रभुलाई तपाईले मैले विश्वास गरेका छौं भने तपाई निर्धक्क हुनुहोस्, तपाई निश्चिन्त हुनुहोस्, तपाई उत्साहित हुनुहोस् कि तपाई ढुक्क हुनुहोस्, तपाईले साँचो परमेश्वरलाई विश्वास गर्नुभएको छ, जसबाट तपाईले मुक्ति र उद्धार पाइसक्नु भएको छ, जसबाट तपाईले आफ्नो पापको क्षमा पाउनु भएको छ र परमेश्वरको सन्तान हुने अधिकार पनि प्राप्त गर्नुभएको छ। प्रियहरू, हामी अगाडि पढ्दै जाने हो भने यहाँ लेखिएको छ कि किनकि सम्पूर्ण बुद्धि र आन्तरिक समझमा ख्रीष्टमा राख्नुभएको उद्देश्य अनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई जान्न दिनुभएको छ, ताकि समय पूरा भएपछि स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्टको अधीनमा आउन्। प्रियहरू, तपाईं र हामी एक न एक दिन हामी परमेश्वरको अधीनमा आउनै पर्छ। संसारमा भएका कोही पनि मानिस यस्तो छैन जसले सृष्टिकर्ताको, त्यो एउटा महान परमेश्वरको न्याय सिंहासनलाई छल्न सक्नेछ, तर सबैले त्यो परमेश्वरको न्याय आसनको अगाडि उभिनु पर्दछ र परमेश्वरको अगाडि आफ्नो जीवनमा गरेका हरेक कुराको सफाई दिनुपर्ने हुन्छ, अनि परमेश्वर हामी बीचमा न्यायकर्ता भएर उभिनुहुनेछ। वचनमा भनिएको छ, सृष्टिमा भएका यावत थोकहरू येशु प्रभुले नै रचना गर्नुभयो, अनि सबै थोक उहाँद्वारा र उहाँकै लागि बनाइए, अनि एउटा यस्तो समय आउँछ जब यो सारा संसार सकिएर जानेछ, सृष्टि पतन भएर जानेछ। हामीले देखेको संसारभरि अहिले जति पनि विकृति छ, अन्याय अत्याचार छ, पाप छ, यी सबैको इन्साफ एक दिन अवश्य पनि हुन्छ। त्यो न्याय सिंहासन अगाडि ख्रीष्ट हाम्रो लागि न्यायकर्ताको रूपमा उभिनुहुनेछ। उहाँमाथि विश्वास गर्ने र उहाँको नजिक भएकाहरूलाई उहाँले आफ्नो दाहिने बाहुलीपट्टि राख्नुहुनेछ, र जसले उहाँलाई चिनेका छैनन्, जसले उहाँलाई इन्कार गरेका छन्, ती व्यक्तिहरूलाई उहाँले पछ्याउनुहुनेछ, छुट्याउनुहुनेछ, र अन्तिम न्यायमा ती व्यक्तिहरू पर्नेछन् जो बाइबलमा भने अनुसार एउटा दोस्रो मृत्यु हो। तपाईँ र हामी अनुग्रही हुनुपर्दछ कि तपाईँ हामी धन्यवादी हुनुपर्दछ कि प्रियहरू, तपाईँ र मैले त्यो अनन्तको दण्ड भोग्नुपर्ने छैन, त्यो अनन्तको मृत्यु तपाईँ र मैले भोग्नुपर्ने छैन। येशु ख्रीष्टमा विश्वास गरेको कारणले गर्दाखेरि मृत्यु पश्चातको त्यो अनन्त जीवन पनि तपाईँ र हामीले प्राप्त गर्नेछौ। वचनमा बताइएको छ, हामी ख्रीष्टमा पहिलेदेखि आशा राख्नेहरूलाई उहाँले आफ्नो महिमाको प्रशंसाको निम्ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्नु भएको छ। यसबाट हामीले यही बुझ्न सक्दछौ कि प्रियहरू, तपाईँ र हामी येशु प्रभुको एउटा महिमा देख्न सकौं, उहाँको प्रशंसा गर्न सकौं भनेर उहाँमाथि हामी आशा राख्नेहरूलाई परमेश्वरले पहिले नै चुन्नु भएको छ भनेर बताइएको छ। त्यसकारण तपाईँको मेरो जीवनमा परमेश्वरको योजना कति महान छ भन्ने कुरालाई हामीले यहाँबाट हेर्न सक्दछौ प्रियहरू। अब म अन्तिम पद पढेर आजको यो वचन सक्नेछु। 13 र 14 पद यहाँ लेखिएको छ, तिमीहरू जसले सत्यको वचन अर्थात आफ्नो मुक्तिको सुसमाचार सुन्यौ र उहाँमा विश्वास गर्यो, उहाँमा नै तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाइएको थियो। प्रियहरू, तपाईँ र मैले जब परमेश्वरको त्यो मुक्तिको सुसमाचार सुन्यौं, तपाईँ र मैले जब उहाँको सत्य वचनलाई आफ्नो जीवनमा धारण गर्यौं र उहाँमाथि हामीले विश्वास गर्यौं, परमेश्वरले तपाईँ र मेरो जीवनमा उहाँको दोस्रो आगमन नहुँदासम्म पवित्र आत्मा दिनुभएको छ। परमेश्वरको आफ्नो सम्पत्ति अर्थात हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका महिमाको प्रशंसाको निम्ति पवित्र आत्मा हाम्रो उत्तर अधिकारको बैना हुनुहुन्छ। आमेन। मुक्तिको कार्य हामीले पूरा नगरेसम्म अर्थात मृत्युसम्मै तपाईँ र हामीले हाम्रो विश्वासलाई बचाइराख्नु निकै आवश्यक छ प्रियहरू। तपाईँ र हाम्रो विश्वासमा हामी कतै पनि ढलपल नभइकन अझै जोसिलो भएर यो कुरालाई मनन गर्दै कि परमेश्वरले तपाईँ र मलाई कति प्रेम गर्नुभएको छ, कति अनुग्रह गर्नुभएको छ भन्ने कुरालाई बुझेर उहाँमाथि विश्वास गरिराख्नु निकै महत्वपूर्ण छ मृत्युले नलगेसम्म। हाम्रो दौड हामीले नसकेसम्म, हाम्रो जीवनको अन्तिम सासम्म, जसरी पावलले भन्दछन्, मैले उत्तम लडाई लडेको छु, मैले आफ्नो दौड सिद्ध्याएको छु। प्रियहरू, आज तपाईँ र म यही वचनबाट उत्साहित हौ कि प्रभुले तपाईँ र मलाई गर्नुभएको अनुग्रह कति महान छ। त्यो एउटा सित्तैको अनुग्रह, सित्तैको मुक्ति र उद्धार तपाईँ र मैले प्राप्त गरेका छौं। यो कुरालाई मनन गर्दै आज हामी परमेश्वरलाई धन्यवाद चढाउनेछौ। हुन्छ, प्रभुको वचन यो सुनाईबाट तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जीवनको वचन कार्यक्रमबाट बिदा हुन्छु। हवस् त, जय मसीह।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
1: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ, नला विश्वासी चमक बसुगो।
3: डाक रसला मसल जयमसी तथा नमस्कार लाचो फ्याफुल्ला स्पार्क माई फेथ तथा नला विश्वासी चमक बसुगो अंक बयनवीर रंगनी स्वागत मुला न बियोग तामाङ तिनी रंगला लागरी चार दिन हिन्दा न रंगला लागरी याकर्गी चुनौती प्रस्तुत लबरी से मुला चुरुङ्ब छ्यान कदे तिवन नासे मुला कि रङसे विश्वास लबरी छनौट लसुगो कि चु आगामी तिगै वर्ष कदे रङला बेनन जीवन ला बेनन भन्दा गेन वर्ष कदे ताला नासे मुला कि रङसे चु दिन्दा परमेश्वर चे रङदा पिन्छु व छार चुवात ला रूपी व्यवहार लसुगो ताकि रंग परमेश्वर से रंगला तिंगरी थन्सु व बेनन मन बका दे छोना लसु व मुसुला थे मन का दे हरंग लसी छोना लवरी हमला बिसी सोचप लसुगो परमेश्वर दा रंगला लुइला दोइला दोंग थी वरे पिन्सुगो रंगला भूमिका विवाह परमेश्वर से रंगला आत्मा ज्ञान रंगनी लसु व अद्भुत क्षमता दा स्वीकार लबहिन्बा थेन दे जब गे लबहिन्बा थेन्दे परमेश्वर चाहिँ थे ताम गरे वास्तविक तरी बलासुला रोमी छ अध्याय चार थेदासनमा यङ ए नोन ख्रिस देन छ्याम नोन बप्तिस्मा ग्याम सिसी लुजी ओछे यङ छार बानी बेहोर थोसी ब्रबला लागि शक्तिशाली परमेश्वर अवसे शक्ति ग्याम यसु ख्रिस द शिव ग्याम सुना लजी रङसे दत्ते रङलन समस्या गर्दै नोन सङ्घर्ष लजी मुला रंगला निराश गर्दै हजी यन रङ्सी अनुभव लसु बनन् थे बेनन्द लुङ्गो थेन्दे याङला पुनरुत्थान तब प्रभु ख्रिस्ट शक्ति ज्ञान परमेश्वर से रङ्दा पिन्सु व छार लुइला दाबी लसुगो चु संसारी तब हरेक शैतानी प्रभाव से ख्रिस्ट तब अधिकारला नच्छ झुक्याबला बारी आवश्यक मुला तसै यङसे चु द दाबी लबरी साहस ल छ्याम नच्छ बडप ताबरी दम्सु मुला लुका पाँच अध्याय 36 ओछे यसुसे थेनी गदेर उखान गिगे नोन सुङबन खालै मिसे बोटो कन्री छार कन्गेन्सी आख्या थेरङ लसी ख्याजी बिसम छार कने नोन नोङला छार कन्गेन बोको कन्गेन छ्याम दिक ए नोन अधिक यदि हलाइसे रङ द क्रिसमसलाई लागि छार कोट पिन्जी बिसम टिका रङ रङला कोरी गेन गाल लसी पुराना कोडी टालो लगाबल मुसुला उत्तर स्पष्ट मृङ्गुला देन दत्ती दोनायन लानन क्रिस्चियन कदेशे रङला आत्मिक लुइरी थेरङ लजिबा मुबा थे थेनी कदे रङला पुरानो व्यक्तित्व चुला बेनन समस्या कदे छ्याम्नोन रङला भविष्यला लुइरी छेङबा प्रयासी लान चिन्तित मुला दोस्रो कुरन्थी 5:17 थेदवासलमा चुदे खालै मि ख्रिस्ट देन छ्याम गिक तसी जिन्बा मुला विषम थे छा दोषी पिन्बा मुला पुरानो ताम गरे जम्मन मसी जिन्बा मुला च्यागो थे जम्मन ताम छा दोषी पिन्बा मुला थे नि कदे टु द टास दिबा प्रयास लबरी से मुला ताकि चु थे नि गदे लागरी दोषी कार्यात्मक तगै थे नि गदे चु द टास दिबा प्रयास लबरी से मुला ताकि चु थे नि गदे लागरी दोषी कार्यात्मक तगै लुका पाँच देला सैतिस हिन्दे अडतिस ओछे खालै मिसे ढिला बोर्डको ताङ्री ओछे खालै मिसे ढिला बोर्डको ताङ्री अङ्गुर ल कलिलो निङ्गु आयो चुजी बिसम कलिलो निङ्गु से ढिला बोक्रो ताङ बोसी ढेला जमा हेन्छे निङ्गु मेला ओछे ढिला ताङे नोन गे अखेम्बा मुला थेदबासनमा कलिलो निङ्गु छार ढिला ताङ्री चुज थेदबासनमा कलिलो निङ्गु छार ढिला ताङ्री युसी थान्दोबा मुला राङ क्रिस यसुले लालन छार मि मुसुला परमेश्वर से घोषणा ल शुभ मुला कि रङ पुरानो स्वभाव ज्ञान बेन ताम गरे हटबा मुला रङला पुरानो सामान फिता किन्म प्रयास थलसुगो बरु ख्रिस रि तब छा लुरी ब्रवा छनो लसुगो एफिसी तिन अधेल बिस परमेश्वर से यङला गुङरी रङला शक्ति ज्ञान गे लमुला ओछे यङसे रिबादेन मनवर भन्दा लानन पिन्सु मुला विगतला असफलताला गेन निराशाला सम्झना गरेदा रङला जातेला परिस्थिति झेङबान परमेश्वर से राङदा सृष्टि लसुवचार व्यक्ति दोदा दूषित शोभा छोनो थलसुगो बरु तिनी नोन दाबी लसुगो कि रङला ङाम भविष्य चिन्ह चमत्कार देन आश्चर्य कर्म गर्दैछे भरतला तिग्दा रङसी कल्पना लसुबा दुईरी भन्दा ज्ञान सफलता याङबा ज्ञान याङबा लसुला हरेक दिन आश्चर्य कर्मला आशा लसुगो प्रार्थनालामा आश्चर्य लसुगो जब रङ थे तामला आशा लसु मुला परमेश्वर जे रङला लागि हरेक दिन आश्चर्य कर्म लभ ज्ञान मसु मुला आमेन रङिला जीवन परमेश्वर जे प्रशस्त आशिष पिन्छु गई
2: प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर घम लिखित सन्देश याङला भाषारी नेन्सुजी कार्यक्रम स्पार्क माई फेथ
0: कार्यक्रमलाई बारे रङनिला केही प्रतिक्रिया सल्लाह सुझाव मुसाम घन्दा सम्पर्क लसिगो घन्दा फोन नम्बर मुला 98685353 धन्यवाद
2: हस् त त्यो समय बिदा ताजी रङनी छङमदानु जय मसी नमस्कार
4: टाइम चेक इट्स 7 p.m.

आशिष म्युजिकको प्रस्तुति हजुर, नेपाल नेटवर्क टेलिभिजन एलएनटीमा प्रसारण भइरहेको कार्यक्रम यो आशिष अधिकार। आशिष अधिकारमा हामी छु के पनला ज्याजाउ। हाँ दर्शक बिन, आज क्रममा अहिले दोहोरी सुरुवात गर्नुभन्दा पहिला बजा गजामा रहनुहुने कलाकारहरूको परिचयबाट सुरु गर्छु। हाँ जोरमादलमा हुनुहुन्छ मदन देग्मी र दीपक महाजी। हाँ अक्टोप्याडमा हुनुहुन्छ बद्री सेवा। हाँ किबोर्डमा हुनुहुन्छ विष्णु तामाङ। सारङ्गीको मिठो धुन बोकेर आउनुभएछ कि राजेश गन्धर्व। हाँ बासिनुमा हुनुहुन्छ पावल राई। हाँ बजा गजाको परिचय पश्चात आज हाम्रो रोधिगरमा आउनुहुने अतिथि कलाकारहरूको परिचयतिर लाग्छ हजुर। हाँ आज हामीमा आज हुनुभएछ आशिष रोधिगरमा बारम्बार हेरिरहनु भएछ तपाईँले, विशेष गरी आफैमा लोकप्रिय आवाजको धनी चर्चित गायक सदभर गायक। हाँ स्वरको त कुरै नगरौँ हजुर, शब्दको त हान्नुहुन्छ बार, लोकप्रिय आवाजको धनी चर्चित गायक रामजी घार। हाँ हाम्रो रामजी घाँलाई साथ दिन आउनुभएको चाहिँ हाम्रो सुराज विदात हो कि, त्यसै गरी हिमाल विश्वकर्मा यहाँलाई हामी स्वागत गर्न चाहन्छौँ। त्यसै गरी हाम्रो रामजी घाँजीलाई साथ दिन आउनुभएको छ दोहोरीमा, हौसलाको साथ हौसला बढाउन आउनुभएको छ। हाम्रो बुवाहरू आउनुभएको छ, उहाँलाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हाँ यो त रह्यो हाम्रो पुरै दाजुभाइको, हामीले पुरा परिचय त गराएछु। आज हामीमा आउनु भएको छ हाम्रो महिला दिदी बहिनी कलाकार हुनुहुन्छ। हाँ हजुर गीत सङ्गीत क्षेत्र उहाँले खनिसक्नु भएछ सुरुङ, लोकप्रिय आवाज कि धनी चर्चित गायिका निर्जला गुरुङ। सँगै हाम्रो निर्जला गुरुङलाई भागमा साथ दिन आउनु भएछ कि हाम्रो सिर्जना कुमार, त्यसै गरी बालिका तामाङ यहाँलाई पनि धेरै धेरै स्वागत गर्न चाहन्छु। हाँ त्यसै गरी हाम्रो निर्जला गुरुङलाई हौसलाको साथमा हौसला प्रदान गर्न आउनुभएको छ हाम्रो आमा दिदीहरू, यहाँलाई पनि धेरै धेरै धन्यवाद दिँदै। हाँ दर्शकबिन, आजको भाग रहेको छ फुल फुलेर मायालाई भयो, जो गीतका श्रेष्ठ सर्जक हुनुहुन्छ, शब्द लेख्नु भएको छ सुजन लम्सान र लय भर्नु भएको छ रामजी घाट, र त्यसै गरी सुरङ्गन गर्नुभएको छ रामजी घाट र सम्झना लामी छाने मगर, उहाँहरू श्रेष्ठ सर्जकलाई हामी सम्मान गर्दै आजको मायालो दोहोरी सुरु गर्छौँ। अन्त्यसम्म हेर्नुहोस् है हजुर।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हिलम्बा एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल भदौ 9 गते मंगलबार, श्रावण शुक्ल पक्ष द्वादशी तिथि, इस्वी सन् 2026 अगस्त 25 तारीख, नेपाल सम्बत 1146। आज राष्ट्रिय धर्मसभा दिवस पनि। आज बिहान सूर्योदय 5:39 समयमा भएको छ भने सूर्यास्त भने साँझ ठिक 6:31 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। जिन्जीको माग डेडिकेटेड टीम मार्फत सम्बोधन गर्ने गृह मन्त्रालयको तयारी। बागमती प्रदेश सरकारमा सहभागी राप्रपाका 3 मन्त्री सांसद पदबाट बर्खास्त। शंकरको प्रतिवेदनमा एमाले अध्यक्ष ओलीको अब्जेक्सन, संशोधन गर्न बादल थापालाई निर्देशन। कोशी प्रदेशको मुख्यमन्त्री कार्कीद्वारा तेस्रो पटक विश्वासको मत प्राप्त। स्याङ्जामा जीव दुर्घटना हुँदा 2 जनाको मृत्यु, मृतकको पहिचान खुल्यो। घाइतेको संख्या 17 जना पुग्यो। भारतको महाराष्ट्र स्थित अस्पतालमा आग लागि हुँदा 3 नवजात शिशुको मृत्यु। र टप N20 सिरिजमा नेपालको पहिलो जीत। साझा खबरको शुरूमा स्थानीय खबर। चौतारा बहुमुखी क्याम्पसको 26 वार्षिक उत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ। वार्षिक उत्सव समारोह क्याम्पसले स्थापनादेखि हालसम्म हासिल गरेको शैक्षिक प्रगति, वर्तमान अवस्था र आगामी योजनाका बारेमा चर्चा गराएको हो। 2058 सालमा कृष्णराज श्रेष्ठको गुवाईमा कृष्ण रत्न गंगा माध्यमिक विद्यालयका 2 कोठाबाट शुरू भएको क्याम्पस अहिले आफ्नै 35 कोठे भवनबाट सञ्चालन हुँदै आएको छ। एट तहसम्म अध्यापन शुरू गरिएको क्याम्पसले हाल स्नातकोत्तर तहसम्मका अध्ययन अध्यापन सञ्चालन गरिरहेको निमित्त प्रमुख क्याम्पस प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ। कार्यक्रमका प्रमुख अतिथि चौतारा सागा चुकगढ़ी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले चौतारालाई शैक्षिक हबको रूपमा विकास गर्न क्याम्पसको भूमिका महत्वपूर्ण रहेको समेत बताउनु भएको छ। शैक्षिक गुणस्तर सुधार र संस्थागत विकासका लागि नगरपालिकाले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ। क्याम्पस संचालक समितिका अध्यक्ष गम्भीर लाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष शिव श्रेष्ठ लगायतका विभिन्न व्यक्तित्वहरूले आफ्नो मन्तव्य समेत राखिएको थियो। विद्यार्थी तथा कलाकारको सांस्कृतिक प्रस्तुति समेत दिएका थिए। वार्षिक उत्सवले क्याम्पसको 26 यात्रासँगै आगामी दिनमा पनि गुणस्तरीय उच्च शिक्षालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। उक्त अवसरमा विद्यालयमा विभिन्न खेलकुद लगायतका पुरस्कारहरू पनि विद्यार्थीहरूलाई प्रदान गरिएको थियो। 40 दिनपछि कोदारी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा आएको छ। 31 असारबाट बन्द भएको सड़क खण्ड 3 ठूलो पहिरो पन्छाएर अस्थायी रूपमा ट्र्याक निर्माण गरिएको छ। वर्षा कम हुँदै गएपछि सड़क डिभिजन कार्यालय चरीकोटले खटाएको 6 एक्सकाभेटर डोजर र 12 टिप्परले 10 दिन लगाएर सड़कको नयाँ ट्र्याक निर्माण गरिएको हो। डाकलाङमा भासिएको 100 मिटर पहिरोले थिचेको 4 किलो 50 मिटर र भासिएको सड़कको निशाना नै हराएको इको पहिरोका करिब 200 मिटर सड़कमा सड़क डिभिजनले नयाँ